0: रेडियो अरुण अरुण 97.6 MHz हरपल हर तपाई सँगै
1: रेडियो अरुण टाइम चेक 7 AM
2: अहिले बिहानको 7 बज्यो।

चार भोजपुर

0: रेडियो अरुण अरुण
1: 97.6 MHz हरपल हर तपाईं सँगै
2: सुनौलो बिहानीको बसाई कार्यक्रम शुभ सन्देश मीडिया प्रेमी साथीहरूको प्रायोजनमा मात्र रेडियो अरुण 97.6 MHz को रेडियो तरंगमा तपाईहरूकै शुभकामनाको संगालो कार्यक्रम शुभ सन्देश
3: कार्यक्रम प्रायोजन गर्ने मीडिया प्रेमी साथीहरू आननीय श्रेष्ठ भोजपुर हाल सिन्धुली
2: सागर घायल कुलुङ साल्फा श्रीछो गाउँपालिका 4 भोजपुर हाल रोमनिया
3: भावना पुन मगर परशुराम नगरपालिका 2 बसौटी डडलधुरा हाल इन्डिया
2: सानुमाया शेर्पा पाँच खपन नगरपालिका 8 चुङखुरुङ संखुवा सभा हाल कुवेत
3: मीडिया प्रेमी निमु शेर्पा पाँच खपन नगरपालिका 8 चुङखुरुङ संखुवा सभा
2: पूर्वेली आकाश राई भोजपुर हाल मलेसिया
3: सपना सासंखर माधी नगरपालिका 4 देवढुङ्गा संखुवा सभा
2: जीवन थाबेन सभा पोखरी गाउँपालिका 4 संखुवा सभा हाल मलेसिया
3: अभागी राजकुमार भुजेल अरुण गाउँपालिका 3 प्याउली भोजपुर
2: सुजाता यखा इलुङबाङ धर्मदेवी नगरपालिका 7 आँखी भुई संखुवा सभा हाल मोरङ
3: लिम्बु विजय पाँच खपन नगरपालिका 1 खुसुवा संखुवा सभा हाल मलेसिया
2: अनिता गदाल बराइली धर्मदेवी नगरपालिका 1 तेल्लोक संखुवा सभा
3: सुरत राई तुम्छा पौवादुमा गाउँपालिका 5 भोजपुर हाल मलेसिया
2: जुनिता चामलिङ राई फिदिम नगरपालिका 5 सरसुला केराबारी 5 थर हाल कुवेत
3: बिरबल तामाङ साल्पा चिलिचो गाउँपालिका 4 भोजपुर
2: रवि पहाडी मकवानपुर गाउँपालिका 2 राई गाउँ हेटौडा हाल मलेसिया
3: गजेन्द्र राई साल्पा चिलिचो गाउँपालिका 4 भोजपुर
2: अर्जुन यखा धर्मदेवी नगरपालिका 2 तामाफोक संखुवा सभा
3: समीक्षा जोशी तुम्बेवा गाउँपालिका 2 मौवा 5 थर
2: र सुमिता यखा लिम्बुखिम चैनपुर नगरपालिका 10 खराङ संखुवा

0: नमस्कार अनि शुभ बिहानी कार्यक्रम शुभ सन्देशको बर्खाईमा बसिरहनु भएका तपाईँ सम्पूर्ण श्रोता मनलाई हार्दिक स्वागत गर्दै आजको बसाईमा पनि सदाझै म तपाईँकै साथी कार्यक्रम प्रस्तुता रमा कार्यक्रम शुभ सन्देशको साथमा उपस्थित भइसकेकी छु। लेक बेसीको धुन रेडियो अरुण 97.6 मेगाहर्जको रेडियो तरंग सँगै अनलाइनमा तपाईँले हामीलाई यति बेला सुनिरहनु भएको छ। www.radioarun.com.np लगइन गरेर सुन्दै हुनुहुन्छ अनि सजिलोको लागि रेडियोको अफिसियल फेसबुक पेजबाट पनि प्रत्यक्ष रूपमा लाइभ मार्फत तपाईँले सुनिरहनु भएको छ। आशा गर्छु तपाईँ जहाँ हुनुहुन्छ यो समय हामी सँगै रहेर तपाईँले हामीलाई भरपूर मात्रामा सुनेर साथ दिइरहनु भएको छ अनि यो कार्यक्रमलाई चाहिँ मीडिया प्रेमी साथीहरूले प्रायोजन गरेर हामीसँग सहकारीमा जोड़िनु भएको छ। सो उहाँहरूप्रति हार्दिक आभार विशेष धन्यवाद पनि व्यक्त गर्न चाहन्छु यस बसाई मार्फत यो सहकारीमा जोड़िनु भएको छ होइन। र यो कार्यक्रममा अबको 8 बजेसम्म तपाईँसँग रहन्छु। तपाईँका विशेष शुभकामना शुभेच्छाहरूलाई हामीले प्रस्तुत गर्छौ। यो बसाईमा तपाईँका शुभकामना शुभेच्छाहरूलाई सँगाल्छौ। जति पनि साथीहरू हुनुहुन्छ जसले हामीलाई सुनिरहनु भएको छ भने कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। तर विशेष तपाईँले आजको दिनमा आफ्ना आफन्तजन इष्टमित्र साथीभाइहरूको चाहिँ विशेष दिन छ उहाँहरूको लागि विशेष दिनको कामना गर्न चाहनुहुन्छ भने मात्रै फोन गर्नुहोस्। साथीहरू सम्झनका निम्ति भने चाहिँ यो बसाईमा तपाईँले फोन गर्न पाउनुहुने छैन। 98 40 68 23 नम्बर खुल्ला भइसकेको छ। सुनिरहनु भएको छ भने जोड़िन सक्नुहुन्छ। अब म ढिला गर्दिन तपाईँलाई नै फोन कल मार्फत जोड्नेछु। यति बेला साथी फोन लाइनमा हुनुहुन्छ। कहाँबाट को आउनुभयो स्वागत गर्ने तर्खरमा छु। साथीलाई अनियर गर्न खोजेको थिएँ उहाँको फोन डिस्कनेक्ट भएको छ। अर्को साथी हुनुहुन्छ स्वागत गर्छु। हेलो हजुर नमस्कार को बोल्दै हुनुहुन्छ कुन ठाउँबाट? इटहरीबाट युवराज पोखरेल बोल्दै हुनुहुन्छ। के छ तपाईँको खबर? सन्चै हुनुहुन्छ युवराजजी?
1: खबर आज चाहिँ अलिअलि यसो बादल लाग्यो जस्तो गरिरह्यो। शीतल शीतलको रात चाहिँ बिर त तर फेरि घाम लाग्ला जस्तो छ हजुर।
0: हो अहिलेसम्म चाहिँ शीतल शीतल भएको छ। अब घाम लाग्यो भने चाहिँ गर्मी निकै हुन्छ है।
1: हजुर हजुरको एफएम लगायत हजुरमा म नाक पासेर हजुरहरूलाई कति कति नमस्कार पनि गरेँ हजुर।
0: हुन्छ ल हुन्छ तपाईँलाई पनि विशेष अब नाग पञ्चमीको शुभकामना भन्न चाहन्छु है। अनि तपाईँले आजको दिनमा अब कक्षको लागि शुभकामना सन्देश लिएर आउनु भएको छ राख्न सक्नुहुन्छ?
1: हजुर शुभकामना दिनुपर्दा प्रथममा हजुर लगायत जति पनि कति कति शुभकामना आजको दिनभरि शुभै रहोस् भन्ने मङ्गलमय कामना पनि व्यक्त गर्छु। यस्तै गरी राजु मेरो भोजपुरमा हुने देउराली आउने राजु कटवाल, यसै गरी तेह्रसम्म आउने सीता भण्डारी, एउटा हाम्रो बहिनी शङ्कर सभाजी बहिनी हुन्थ्यो थरी जे नै बिर्सिए नाम, अनि यसै गरी मेरो सम्झी अनुसार रत्नबाई मासँग ढकाल अनि रत्नबहादुर
0: साथीहरूलाई एकमुष्टमा शुभ दिनको कामना गर्दै छुटौ है त युवराजी। विशेष शुभकामना सन्देश रहेनछ समग्रमा सबैलाई है त साथी हुनुहुन्थ्यो हामीलाई युवराजजीले फोन गर्नुभयो इटहरीबाट हुनुहुन्थ्यो। धेरै साथीहरूको नाम लिँदै हुनुहुन्थ्यो तपाईँको विशेष होइन साथीहरूको निम्ति विशेष शुभकामना सन्देश राख्नु छैन भने चाहिँ समग्रमा सबै साथीहरूलाई एकमुष्ट शुभ दिनको कामना गर्दै यो व्यवसायबाट छुटिन सक्नुहुन्छ होइन। विशेष अब धेरै समय किन लिने त अन्य साथीहरूको शुभकामना शुभेच्छा छन् उहाँहरूले पनि फोन गरिरहनु भएको छ। शुभकामना शुभेच्छा भएका साथीहरूको फोन लागेन भने तपाईँले चाहिँ साथीहरू सम्झिरहने अनि उहाँको चाहिँ विशेष शुभकामना सन्देश हुँदा हुँदै पनि शुभ सन्देश राख्न पाउनु भएन भने त यो कार्यक्रमको अर्थ पनि अलि त्यति रहँदैन होइन। त्यसैले म फेरि पनि अर्को साथीलाई जोड्न चाहन्छु। यति बेला साथी लाइनमा हुनुहुन्छ स्वागत गरौँ। हेलो
2: हेलो गुड मर्निङ नमस्ते नमस्कार।
0: हजुर नमस्ते गुड मर्निङ को बोल्दै हुनुहुन्छ कुन ठाउँबाट?
2: म भोजपुरबाट सम्भु कुलुङ बोल्दैछु भन्नुपर्छ।
0: भोजपुरबाट सम्भु कुलुङ बोल्दै हुनुहुन्छ के छ तपाईँको खबर? आराम हुनुहुन्छ सम्भुजी?
2: मेरो खबर ठिकै छु आराम छु नै भन्नुपर्छ। अनि मौसमको बारेमा जानकारी दिनुपर्छ एकदम धुम्म भइरहेछ भन्नुपर्छ। अनि दिदी हजुर लगायत ब्यानपुरतिरको के छ?
0: हजुर, मेरो खबर पनि एकदमै राम्रो छ, आराम छु, सन्चै छु होइन। चैनपुरतिर मौसम होइन ठिकै छ, आज राति हल्का फुल्का पानी पर्यो, अहिले वारिपारी बादल लागिरहेको छ, मौसम शीतल छ अहिलेलाई चाहिँ, समग्रमा सबै राम्रो छ। अनि शम्भुजी, तपाईँको शुभकामना शुभेच्छाहरू कसको निम्ति छन् र राख्न सक्नुहुन्छ?
2: दिदी हजुर लगायत अरू नेता होल इन्डिया टिमलाई नै आजको दिन शुभ रहोस्, कार्य सफलताको पनि धेरै धेरै शुभकामना भन्न चाहे। अनि त्यस्तै गरी साथीहरू यात्रामा हुनुहुन्छ सुभाष गुलुङ र मनिषा गुलुङजी यात्रामा हुनुहुन्छ, राम्रोसँग जानु होला भन्न चाहे। अनि त्यसै गरी साथीले फोन गर्दै हुनुहुन्छ मनोज गुलुङले, फोन राम्रो लागोस् साथी भन्न चाहे। अनि जो जति साथीहरूले प्रोग्राम सुनेर बस्नुहुने सम्पूर्ण साथीहरूलाई आजको दिन शुभ रहोस् भन्दैछु। दिन्छु, नमस्ते, टेक केयर, बाई बाई।
0: ओके, नमस्ते, टेकर, बाई बाई। साथी सम्भव कुलुङ हामीलाई भोजपुरबाट फोन गर्नुभयो, उहाँसँग म छुटिसकेकी छु, आज नागपञ्चमी हो होइन, तसर्थ नागपञ्चमीको सबैलाई शुभकामना पनि भन्न चाहन्छु। आज चाहिँ अब विशेष होइन, अब दैलोमा चाहिँ नागको प्रतिमा टाँच्ने चलन पनि रहेको छ होइन, अब तपाईँ जहाँ रहे पनि होइन, अब कति साथीहरूले त आफ्नो धर्म संस्कृतिलाई अँगाल्दै आउनु भएको छ, कतितिर यो प्रचलन नहुन पनि सक्छ। ठिकै छ, यी कुराहरूलाई छोड्दै म फेरि पनि फोन कल तर्फ नै लाग्न चाहन्छु। यति बेला अर्को साथी हुनुहुन्छ लाइनमा, उहाँलाई म स्वागत गर्छु। हेलो, हजुर, नमस्ते, नमस्ते, को बोल्दै हुनुहुन्छ? हजुरको शुभ नाम?
3: म यता भोजपुरबाट वरुण चञ्चले बोलिरहेको छु
0: है। वरुण चञ्चले भोजपुरबाट बोल्दै हुनुहुन्छ, के छ तपाईँको खबर?
3: मेरो ठिकै छ, राम्रै छ, अहिले त कार्यक्रम सुन्दै नै बसिरहेको
0: छु। कार्यक्रम सुनेर बस्नु भएको छ है। अनि तपाईँको शुभकामना शुभेच्छा कसको निम्ति छन् राख्न सक्नुहुन्छ?
3: विशेष गरी त अब तपाईँलाई नै अब एकदम कार्य सफलताको धेरै धेरै शुभकामना अनि शुभ दिन भन्न चाहन्छु। अनि त्यसै गरी आज जन्मदिन मनाउनु हाम्रो भाउजू हुनुहुन्छ बबिता गौतम, अनि त्यसै गरी हाम्रो आयुष भण्डारी हुनुहुन्छ, उहाँ दुवैजनालाई जन्मदिनको धेरै धेरै शुभकामना भन्न चाहन्छु। अनि हाम्रो आशिष नयन बस्नेत, अनि ढकाल धर्मराज, रोमन मुक्तान तामाङ, अनि पूर्वेली आकाश राई, अनि हाम्रो प्रवीण निमा लगायत धेरै साथीहरू हुन्छ, सबै सबैलाई आजको दिन एकदम शुभ रहोस् भन्दै छुट्टी छु। बाई बाई।
0: ओके, बाई बाई। साथी हुनुहुन्थ्यो वरुण चञ्चले भोजपुरबाट जोडिनुभयो, शुभकामना शुभेच्छा राख्दै यो बसाईबाट छुटिसक्नु भएको छ। पालो तपाईँको हो। यति बेला अर्को साथीको आगमन भएको छ, उहाँलाई पनि स्वागत गर्छु। हेलो,
4: हजुर,
0: हजुर, नमस्ते, को बोल्नु भयो, कुन ठाउँबाट? कुमाइक पाँचबाट तारा शङ्कर बोल्दै हुनुहुन्छ, के छ ताराजी तपाईँको खबर खबर, आराम हुनुहुन्छ?
4: म एकदम आरामै भन्नुपर्छ, एक गर्दै गर्दै हजुरहरूलाई एकदम होल इन्डिया टिममा धेरै धेरै शुभकामना है त।
0: थ्याङ्क यू सो मच, हजुरलाई पनि सोही कामना भन्न चाहन्छु। अनि ताराजीले कार्यक्रम सुनिरहनु भएको छैन त? ओके, ल हुन्छ, जोडिनुभयो, आउनुभयो, खुसी लागेको छ। अब तपाईँले आफ्ना शुभकामना सन्देशहरू राख्नुहोस् न त है।
4: हुन्छ, सर्वप्रथम यति मिक्स स्वरमा कार्यक्रम चलाउनुहुन्छ हजुर, ट्राफिकमा हुनुहुन्छ हजुर, होल इन ट्राफिकमा आजको दिनमा नभई लाखी तौ कार्य सफलताको लाखौँ लाखौँ शुभकामना है त हजुर।
0: हुन्छ, थ्याङ्क यू सो मच।
4: म शुभकाम गरे, अनि नम्बर एकमा हुनुहुन्छ कर्णबहादुर समानको जिल्ला, अनि शुभकामना व्यक्त गर्छु। दुई नम्बर हुन्छ हाम्रो राम यस्तोमा चाइनालाई पनि शुभकामना व्यक्त गर्छु। तिन नम्बर हुन्छ गगन तेरा दाईलाई पनि शुभकामना व्यक्त गर्छु। चार नम्बर हुन्छ रत्नबहादुर थापा, पाँच नम्बर हुन्छ
0: ओके, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो तारा शङ्कर, कुमाइकबाट हामीलाई फोन गर्नुभयो, उहाँसँग म सुरिसकेकी छु। पालो तपाईँको हो, तपाईँ धेरै साथीलाई जोड्नेछु, तपाईँको शुभकामना शुभेच्छाहरूलाई सँगाल्नेछौ यो सुरिङ बिहानीको बसाई मार्फत। यो सुनौलो बिहानीको शुरूआत हुँदै गर्दा तपाईँको एउटा शुभकामनाले होइन, तपाईँको सन्तजन इष्टमित्र साथीभाइको चाहिँ आजको दिनमा थप हर्ष उमङ्ग हुन्छ, थप प्रोत्साहन मिल्छ भने तपाईँले आफ्नो शुभकामना सन्देशहरू किन नराख्ने त होइन, उहाँहरूको लागि विशेष दिनको लागि चाहिँ कामना गर्न चाहनुहुन्छ भने यो व्यवसायमा जोडिन सक्नुहुन्छ। यति बेला अर्को साथी हुनुहुन्छ, उहाँलाई स्वागत गर्छु। हेलो, हजुर, दर्शन, नमस्ते, को बोल्दै हुनुहुन्छ? स्काई नवीन इलामबाट आउँदै हुनुहुन्छ, के छ तपाईँको खबर, सन्चै हुनुहुन्छ नवीनजी?
5: एकदम ठिक छ, हल्का हल्का पानी छिट्याउँदैछ, धुमिरहेछ इलाम,
0: पानी हल्का छिट्याउँदैछ, धुमिरहेछ भने चाहिँ मौसम शीतल छ है।
5: हजुर एकदम शीतल छ।
0: ओके ल, अनि कार्यक्रम सुन्दै हुनुहुन्छ नि त होइन?
5: हजुर सुन्दैछु।
0: हस् ल, शुभकामना सन्देश तर्फ लागौ।
5: विराटनगरतिर जाउँ, प्रिणाम श्रेष्ठ है, प्रिणामलाई मेरो जन्मदिनको धेरै धेरै शुभकामना दिन चाहन्छु। विपिन कार्कीर सन्तोष आचार्य छ आन्तोको हिरोहरू, बाबु श्रेष्ठ छ पाप्लेजुङ बजारमा। त्यसपछि हाम्रो प्रकाश उत्तर सुश्री काठमाडौँमा गुटी आचार्य र महेन्द्र सुन्दर कार्कीको यात्राको पाँचतिर, हामी यात्रा विराट बोधपुरमा, अन्तिममा बनको हाम्रो विजय भुजेल छ कन्यानतिर। सबैलाई छुट्टिन भन्दै भाइ भाइ
0: ओके बाई बाई। साथी हुनुहुन्थ्यो स्काई नवीन, हामीलाई इलामबाट फोन गर्नुभयो र आफ्नो शुभकामना शुभेच्छा राख्दै यो बसाईबाट सुनिसक्नु भएको छ। हामीलाई फेसबुक लाइभबाट पनि केही साथीले सुनेर साथ दिइरहनु भएको छ, कमेन्ट बक्सबाट पनि सहभागिता जनाउँदै हुनुहुन्छ। तपाईँका पनि शुभकामना शुभेच्छाहरू छन् भने छोटकरीमा कमेन्ट बक्स मार्फत लेखी पठाउन सक्नुहुन्छ। यति बेला म फोन कलतर्फ नै लाग्छु, मित्र हुनुहुन्छ लाइनमा। हेलो
6: हेलो नमस्ते, गुड मर्निङ।
0: हजुर नमस्ते, गुड मर्निङ, को बोल्दै हुनुहुन्छ?
6: निमा शेर्पा काठमाडौँबाट।
0: निमा शेर्पा काठमाडौँबाट, के छ तपाईँको खबर? आराम हुनुहुन्छ निमाजी?
6: खबर सबै ठिकै छ, राम्रै छ, आरामै छु।
0: अनि कार्यक्रम सुन्दै हुनुहुन्छ?
6: कार्यक्रम सुन्दैछु, भर्खरै अब सुन्न पाउँदैन, कामतिर हिँड्न आँटेको, अब थोरै सुने, अब सुन्नै पाउँदैन।
0: ए ओके, ल अब ड्युटीमा जाने बेला भइसकेछ तपाईँको है। अनि के छ काठमाडौँतिरको मौसम कस्तो छ?
6: एकातिर शीतल छ, घाम पानी केही पनि छैन, शीतल छ है।
0: शीतल छ है, र ठिक छ। आज धेरै जस्तो ठाउँमा मौसम शीतल नै रहेछ, अहिलेसम्म जति जोडिनुभयो साथीहरूले मौसम शीतल छ भन्दै हुनुहुन्छ। हुन्छ आउनुभयो, अब शुभकामना शुभेच्छा तर्फ लाग्छौ नि।
6: हुन्छ, सर्वप्रथम तपाईँहरूको लागि नै शुभ दिन काठमाडौँको शुभकामना भन्न चाहन्छु।
0: हस् थ्याङ्क यू सो मच।
6: हुन्छ, अनि राजपा सिंह र हाम्रो महादेव रोनिसलाई जन्मदिनको अग्रिम रूपमा धेरै धेरै शुभकामना भन्न चाहन्छु। अनि जन्मदिन मनाउने साथीलाई जन्मदिनको शुभकामना भन्न चाहे, यात्रा मनाउने साथीहरूलाई शुभेच्छा, अनि सबै सबै साथीहरूलाई शुभ दिन काठमाडौँको शुभकामना है। तपाईँ भाइ
0: ओके नमस्ते, टेकर बाबाई। साथी निमा शेर्पा काठमाडौँबाट हामीलाई फोन गर्नुभयो, उहाँसँग म सुनिसकेकी छु। यति बेला फेसबुक लाइभ मार्फत अस्मी सताङले पनि सुनिरहनु भएको छ, त्यसै गरेर राजकालीकोटे बिर्तामोड झापाको मित्र हाल युएबाट सुन्दै सबैलाई शुभदिनको कामना भनेर लेख्नु भएको छ। नवीन गुरूङले पनि सबैलाई शुभदिन सम्झिरहेको छु भनेर लेख्नुभयो। अनि अर्को साथी दिलु रुङमाङसा हुनुहुन्छ। दिलु दिली, हेलो गुड मर्निङ, नमस्ते, म पनि प्रोग्राम सुन्दैछु है सभापोखरीको ज्यामिरेबाट। शुभदिन मेरो प्यार मान्छे उज्जवल राईलाई, अनि साथमा सबैलाई मिठो माया सम्झना, टेक केयर, बाई बाई भन्नुभएको छ। एल्सना कुलुङ राईले गुड मर्निङ भनेर लेख्नुहुन्छ। सुरज राई तम्साले शुभदिनको कामना सबै सबैमा, भौसुर गर्वै हाल मलेसियाबाट सुन्दैछु भनेर लेख्नु भएको छ। अर्को साथी हुनुहुन्छ ढकाल धर्मराजी, धर्मराजीले पनि हामीलाई सुनिरहनु भएको छ। यस बसाई मार्फत धेरै साथीहरूको नाम लिँदै उहाँले म्यासेज पठाउनु भएको छ। ठिक छ, तपाईँको म्यासेजहरूलाई केही समय पश्चात फेरि पनि मैले स्थान दिनेछु। अहिले भने म फेरि पनि फोन कलतर्फ लाग्छु, त्योभन्दा अगाडि ढकाल धर्मराज्यको म्यासेजलाई लिइहाल्नुपर्छ मैले। नमस्ते, अनि शुभ नागपञ्चमी भन्नुभएको छ। म ढकाल धर्मराज बिर्तामोड झापा गर्वै हाल दुबईबाट कार्यक्रम सुन्दैछु। आज यस कार्यक्रम मार्फत शुभकामना सन्देश राख्नुपर्दा, आजकै दिनमा जन्मदिन मनाउनु हुने भोसर गर्वै हाल युएसएमा रहनुहुने साथी कला घिमिरेलाई जन्मदिनको लाखौं लाख शुभकामना भन्दै मेरा आफन्तजन घर परिवार सम्पूर्णलाई शुभदिन भन्नुभएको छ। पेमा किङ फेसबुक आइडी भएको साथीले हेलो नमस्ते गुड मर्निङ हजुर, म के लेख्नु भएको छ, बायोटा म पनि सुन्दैछु भन्नुभएको छ उहाँले है, मुस्ताङबाट सुनिरहनु भएको रहेछ। ओके, धेरै धेरै धन्यवाद तपाईँलाई। यति बेला फोन कल तर्फ लाग्छु, मित्र हुनुहुन्छ फोन लाइनमा। हेलो
7: नमस्ते, गुड मर्निङ।
0: हजुर नमस्ते, गुड मर्निङ, को बोल्दै हुनुहुन्छ?
7: पूर्वेली आकाश राई धरानबाट बोल्दैछु।
0: पूर्वेली आकाश राई धरानबाट आउनुभयो, के छ आराम हुनुहुन्छ आकाशजी?
7: हजुर म आरामै छु, एकदम ठिकठाक छ। बिहान बिहानै त्यही हो, घाम लाग्ने सुरसर गरिरहेको छ धरानतिर पनि। हिजो आज अलिक गर्मी गर्मी महसुस भइरहेको छ, अब घाम लागेको कारणले।
0: यताको
7: के छ नि खबर खबर हजुरहरूको?
0: हजुर हाम्रो खबर त एकदम ठिक छ, आराम छौ, सन्चै छौ। यतातिरको मौसम अहिले शीतल छ, राति आज गए राति हल्का फाटाफुटा पानी पर्यो, त्यो भएको हुँदा अहिले मौसम शीतल छ, अलिअलि बादल लागिरहेको अवस्था छ, राम्रो छ। अनि कार्यक्रम त सुन्दै हुनुहुन्छ नि होइन?
7: प्रोग्राम सुन्दैछु।
0: ओके ल, हुन्छ, अब साथीहरूलाई शुभकामना शुभेच्छाहरू छन् भने राख्न सक्नुहुन्छ।
7: ल हुन्छ, फर्स्टमा हजुरलाई अनि हाम्रो रेडियो अरू नेपालीमा नै विशेष शुभदिनको कामना गरे है।
0: हस् थ्याङ्क यू सो मच।
7: ल वेलकम। अनि आज विशेष जन्मदिन मनाउनुहुने हाम्रो बबिना किराती, उहाँ सँगसँगै हाम्रो नागेन्द्र रोनी, सो दुवैजनाले जन्मदिनको अवसरमा धेरै धेरै शुभकामना। अनि केही शुभकामना राख्नु पर्दा दिदी भूमिका राई, कमला मुखिया, आशिष नै, भाइनी शेर्पा, अघि सुनिता गुलुङ, हाम्रो जिउना लिम्बू हुनुहुन्छ, प्रवीण मगर, हाम्रो वरुण चञ्चले हुनुहुन्छ, सानु कमला, राईनी राजकला, थकल धर्मराज लगायत प्रोग्राम सुनेर बस्ने धेरै धेरै साथीहरू हुन्छ, सबै सबै मेरो साथीहरूलाई शुभ दिन भन्दै छुट्टिन्छु ल। बाई,
0: ओके, नमस्ते, ठेकर बाई। साथी हुनुहुन्थ्यो पूर्वेली आकाश राई, हामीलाई धरानबाट फोन गर्नुभयो, उहाँसँग म सुटिसकेकी छु। यो कार्यक्रममा तपाईँ पनि जोडिन चाहनुहुन्छ र तपाईँका पनि शुभकामना शुभ इच्छाहरू छन् भने फोन गर्न सक्नुहुन्छ। तपाईँले फोन गर्नको निम्ति हाम्रो रेडियोको मोबाइल नम्बर हो 9840668823 नम्बर तपाईँको निम्ति खुल्ला नै छ। जहाँ जहाँ हुनुहुन्छ हामी त्यहाँ त्यहाँ छौं, यानि कि फ्रिक्वेन्सीबाट सुन्ने साथीहरूले त फ्रिक्वेन्सीबाट मजाले रेडियोबाट नै सुन्न सक्नुहुन्छ। त तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ र हामीलाई सुन्न चाहँदै हुनुहुन्छ भने प्रत्यक्ष रूपमा रेडियोको अफिसियल वेबसाइटबाट तपाईँले गुगलमा चाहिँ www.radioarun.com.np लगइन गर्नुभयो भने मजाले हाम्रो वेबसाइटबाट रेडियो सुन्न सक्नुहुन्छ। अनि फेसबुक लाइभबाट पनि हामी प्रत्यक्ष रूपमा जोडिरहेका छौं। फेसबुक लाइभबाट पनि संसारभरबाट प्रत्यक्ष रूपमा लाइभबाट यो समय सुनिरहनु भएको छ। कार्यक्रममा केही सुमधुर देशभक्ति भावले समेटेका गीत संगीतहरू पनि तपाईँको लागि सुनाउने गरेको छु मैले। अहिले पनि कार्यक्रममा अर्को एउटा मिठो देशभक्ति भावले समेटिएको यो गीत राख्न चाहन्छु। संसारमै खोजी हेरी भुलको गीत रहेको छ यो गीत, यति बेला तपाईँको निम्ति राख्छु। गीत पश्चात फेरि बाँकी साथीहरूसँग तपाईँका शुभकामना शुभेच्छाहरू सँगाल्नको निम्ति आउने नै छु, सधैँ रहनु।

0: उमेरसँगै अनुहारमा देखिने रेखाहरूलाई कम गर्न वा भनौ जवान एवं ताजगीपूर्ण अनुहारलाई प्राप्त गर्नका लागि एस्थेटिक क्लिनिक सञ्चालनमा आइसकेको छ। निधार, गाला तथा आँखाका वरिपरि देखिने चाउरीपनलाई कम गर्न चाहनुहुन्छ भने नवदृष्टि आई हस्पिटलको एस्थेटिक क्लिनिकको नम्बर 9826633964 मा सम्पर्क राख्नुहोस्। नवदृष्टि, स्वास्थ्य आँखा, सुन्दर संसार।
1: लाउरेहरू
2: हातमा के पो बोकेर लाग्यो गुटुङटुङ,
3: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन, अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
2: औ लु, समस्याको समाधान भनेकै म हो,
4: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
2: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ, त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो, राम्रो कमाइ पो छ भन्छ झुसेले।
3: हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
4: लु अब त्यहीँबाट जाने
2: लाखै सल्लाह दिएर के पाक्क बोलेको, मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त, 19 फोङटिङमा किनेर ल्याएको रेडियो छ, लु सुनौँ त।
5: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी, साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 देखि माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 देखि माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा, फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 9852051094, 9812377742 र व्हाट्सएप नम्बर 9704558302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।
6: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो। संखुवा सभा बहुमुखी क्याम्पस सैनपुरमा स्नातक तह प्रथम वर्षमा भर्ना खुल्यो। स्थानीय स्तरमै उच्च शिक्षाको सुनिश्चितता, सर्वसुलभ गुणस्तरीय सेवा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ शैक्षिक सत्र 2083-84 लागि मिति 2083 साल श्रावण 15 गतेदेखि बीएड, बीबीएस र बीए प्रथम वर्षमा विशेष छुटका साथ नयाँ भर्ना खुल्ला भएको हुँदा योग्यता प्राप्त सम्पूर्ण विद्यार्थीहरूलाई आवश्यक प्रक्रिया पूरा गरी भर्ना हुन जानकारी गराइन्छ। सुरुमा भर्ना हुने बीएड तर्फ 20 जना, बीबीएस तर्फ 10 जना र बीए तर्फ 5 जनालाई भर्ना शुल्कमा 50% छुट दिइने हुँदा यथाशीघ्र भर्ना भई मौकाको फाइदा उठाउन समेत सूचित गरिन्छ। We have well-managed classroom, scholarship up to 100%, peaceful environment, free hostel for boys and girls, library, assembly hall and multimedia, educational tour and entertainment, football stadium, volleyball court, free computer, PSC, TSC preparation class, extracurricular activities and cultural dance. एक्स्ट्रा क्लासेस इन कम्प्लिकेटेड सब्जेक्ट। थप जानकारीको लागि सम्पर्क नम्बर 0295702008, 9841

0: हजुर, कार्यक्रम शुभ सन्देशको बसाईमा राखिएको यो छोटो विश्राम पश्चात तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु। लेक बेसीको धुन रेडियो अरुण 97.6 मेगाहर्जको रेडियो तरंग सँगै अनलाइनमा तपाईँले हामीलाई www.radioarun.com.np लगइन गरेर संसारै भरबाट केही साथ सुनिरहनु भएको छ। सजिलैको लागि रेडियोको अफिसियल फेसबुक पेजबाट प्रत्यक्ष रूपमा लाइभ मार्फत सुनिरहनु भएको छ। तपाईँ जहाँ हुनुहुन्छ यो समय हामी सँगै रहेर तपाईले हामीलाई भरपूर मात्रामा सुनेर साथ दिइरहनु भएको छ, मैले यही अपेक्षा लिएकी छु भन्दै म फेरि पनि ढिला नगरिकन तपाईलाई नै जोड्न चाहन्छु। यति बेला साथी फोन लाइनमा हुनुहुन्छ, कहाँबाट को आउनु भएको छ स्वागत गर्छु। हेलो,
1: हेलो रिफ्रेशिंग, गुड मर्निङ।
0: हजुर नमस्ते, गुड मर्निङ, को बोल्दै हुनुहुन्छ, कुन ठाउँबाट? धनकुटाबाट हरपल रोशनी बोल्दै हुनुहुन्छ है। के छ तपाईँको खबर, आराम हुनुहुन्छ रोशनीजी? हजुर हाम्रो पनि एकदम ठिक छ, आराम छौ, सन्चै छौ है। अनि यहाँले कार्यक्रम सुन्दै हुनुहुन्छ रोशनीजी?
1: हजुर
0: है, ओके ल हुन्छ। अब तपाईँको शुभकामना शुभेच्छा तर्फ लागौ न त है।
1: हजुर हुन्छ, विशेष तपाईँ हाम्रा फ्रेन्डका तिमीलाई विशेष कार्य सफलताको धेरै शुभकामना, बाँकी आएको पहिला एकदम राम्रोसँग भिडियो भन्न चाहन्छु। अनि साथीहरू भन्नुभयो आज स्पेसल जन्मदिन पारेको छ मेरो प्यारी साथी बबिना जामलिङ, उसलाई जन्मदिनको लाखौँ लाख शुभकामना, उन्नति प्रगति सुस्वास्थ्य दीर्घायु अनि स्वस्थ व्यस्त रहनु धेरै सम्झना, वान सेकेन्ड ह्याप्पी बर्थडे टु यु बबिना भन्न चाहन्छु। अनि स्पेसल भोलि जन्मदिन मनाउने प्यारो दादा अमित अनन्त सुनवार, 5 गते जन्मदिन मनाउने दादा चन्द्र बस्नेत, विवेकजना जन्मदिनको अग्रिम शुभकामना सबै साथीहरूमा, शुभ दिन, बाई बाई।
0: ओके नमस्ते, टेकर, बाइ बाइ। उहाँसँग म छुटिसके, साथीले आफ्नो शुभकामना शुभेच्छा राखिसक्नु भएको छ। अब पालो तपाईँको हो, सुनिरहनु भएको छ भने तपाईँले कार्यक्रममा चाहिँ फोन गरेर आफ्ना शुभकामना शुभेच्छाहरू राख्न सक्नुहुन्छ। 9840 6868 पेज नम्बर खुल्ला नै छ। यति बेला साथी फोन लाइनमा हुनुहुन्छ, कहाँबाट गाउनु भएको छ स्वागत गर्छु। हेलो, हेलो नमस्ते हजुर। हजुर नमस्कार, को बोल्दै हुनुहुन्छ, कुन ठाउँबाट?
2: नमस्कार, गुड मर्निङ,
0: बिपिन राई धरानबाट बोल्दै हुनुहुन्छ। के छ तपाईँको खबर, सन्चै हुनुहुन्छ बिपिनजी?
2: हजुर ठिकै नै छु, तपाईँलाई कस्तो छ?
0: हजुर मलाई पनि ठिक छ, आराम छु, सन्चै छु है। अनि धरानतिर चाहिँ घाम लाग्ने सुरसार गर्दैछ भन्नुभएको थियो हाम्रो आकाशले अघि है।
2: हजुर हजुर पक्कै पनि
0: ल ठिक छ। अनि कार्यक्रम सुनिरहनु भएको छ नि? ठिक छ हुन्छ, जोडिनु भयो बिपिनजी, आउनु भएको छ, खुसी लाग्यो। अब आफ्नो शुभकामना शुभेच्छाहरू राख्न सक्नुहुन्छ?
2: तपाईँलाई कार्य सफलताको शुभकामना, प्रस्तुवती आज जन्मदिन मनाउने हाम्रो आदरणीय भाउजू हुनुहुन्छ बबिता गौतम, उहाँलाई जन्मदिनको धेरै धेरै शुभकामना व्यक्त गर्दै, त्यसै गरी शुभ दिन हाम्रो सीता प्रेमिका सन्जेल जिना लक्ष्मी हाम्रो सिरोसा दिलीप सानो
0: ओके नमस्ते, बाई बाई। साथी बिपिन राई हामीले धरानबाट फोन गर्नुभयो, उहाँसँग म छुटिसकेकी छु। पालो तपाईँको हो, तपाईँ पनि सुन्दै हुनुहुन्छ, आफ्नो शुभकामना शुभेच्छाहरू छन् भने कार्यक्रममा फोन गर्न सक्नुहुन्छ। यति बेला अर्को साथी हुनुहुन्छ, उहाँलाई म स्वागत गर्छु। हेलो,
3: हेलो नमस्कार।
0: हजुर नमस्कार, नमस्कार, को बोल्दै हुनुहुन्छ, कुन ठाउँबाट? भोजपुरबाट ईश्वरी मेवाहाङ बोल्दै हुनुहुन्छ। के छ तपाईँको खबर, सन्चै हुनुहुन्छ ईश्वरीजी? कार्यक्रम सुन्दै बसिरहनु भएको थियो तर फोन लाग्यो। ठिक छ, अनि के छ तपाईँको गाउँठाउँतिर कस्तो छ मौसम, कतिको शीतल छ या त घाम लागेको छ?
3: मौसम एकदम धुमिरहेको छ, पानी पनि आइरहेको छ, हल्का हल्का परिरहेको
0: छ। ए हजुर, पानी पनि पर्दै है। ल ठिक छ ईश्वरीजी, अब शुभकामना सन्देश राख्नुहोस् न है। थ्याङ्क यू सो मच।
3: आजको दिनमा बर्थडे मनाउँदै छ भाइ, हाल कोरियातिर हुनुहुन्छ सन्जय खानी, एकदम 30 गतेदेखि भाइ भन्न चाहन्छु अनि कमेन्टमा पत्ती आउँदैछ साथी मनमा या अनि छोरी उपमा कुनलाई एकजना चाहिँ ह्याप्पी गर्थे अनि मेरै पनि गति आउँदैछ एक सात गते हजुरहरूलाई एकदम इन्जोय भन्न चाहन्छु अनि
0: तपाईँलाई धेरै धेरै शुभकामना छ है त अग्रिम रूपमा
3: थ्याङ्क यू हजुरलाई भन्न चाहन्छु अनि कमेन्टमा गर्दैछ बहिनी सुनिता इनिता भदै अपिनेवाङलाई एकदम एकदम ह्याप्पी बर्थडे भन्न चाहन्छु अनि यहीँका छोरीलाई जर्सी बर्थडे नमस्कार भाइ भाइ
0: हस् नमस्कार सुट्याउ साथी हुनुहुन्थ्यो ईश्वरी मेवाङ भोसुरबाट आउनुभयो उहाँसँग म सुटे यो सोडिङ बिहानीको बसाईमा तपाईँका शुभकामना शुभेच्छाहरू सङ्घालिरहेको छु मैले फेसबुक लाइभबाट पनि धेरै साथीहरू जोडिएर सुनिरहनु भएको छ अनि साथमा कमेन्ट बक्सबाट आफ्ना मेसेजहरू पनि पठाउँदै हुनुहुन्छ अञ्जना शंकर कोइराला हुनुहुन्छ उहाँले गुड मर्निङ नमस्ते शुभ बिहानी म यता पास्कपनौबाट अञ्जना शंकर हो सबैलाई शुभ दिन भन्दै बाई बाई भन्नुभएको छ ओके धेरै धेरै धन्यवाद तपाईँलाई विपिन रुम्दाली राईले ह्याप्पी बर्थडे टु यू भाउजू बबिता गौतम एन्ड ह्याभ अ गुड डे अल भनेर लेख्नु भएको छ धेरै धेरै धन्यवाद छ तपाईँलाई त्यसै गरेर हरपल रोशनी हुनुहुन्छ ह्याप्पी बर्थडे टु यू बोबी नाना बोबी ना मिस यू अल माई फ्रेन्ड्स भनेर लेख्नु भएको छ त्यसै गरेर सुमन गुरुङले सबै साथीहरूलाई शुभ दिन भन्नुभएको छ शिशिर चञ्चलीले ह्याभ अ नाइस डे अल भनेर मेसेज गर्नु भएको छ त्यसै गरेर अर्को साथी हुनुहुन्छ मिलन घायल मुटु उहाँले गुड मर्निङ सिस्टर ह्याभ अ गुड डे टु अल माई फ्रेन्ड्स फ्रम दोहा कतार भन्नुहुन्छ मिडिया प्रेमी निमु शेर्पा हुनुहुन्छ पाँच खपन आठ चुङखुरोङबाट सुन्दै हुनुहुन्छ ओके तपाईँलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु त्यसै गरेर सुभाष पी तामाङ हुनुहुन्छ उहाँले गुड मर्निङ अनि सबैलाई शुभ दिन भन्नुभएको छ त्यसै गरेर मेरो प्यारो मान्छे तिमी फेसबुक आइडी भएको साथीले नमस्ते नमस्कार शुभ बिहानीको प्रभात हजुर भनेर लेख्नु भएको छ म छैन लाग्पा नानु शेर्पा संखुवा सभा चैनपुर तीनबाट आजको शुभ बिहानीको शुभकामना राख्नुपर्दा छैन तपाईँ र रेडियो अरुण होललाई शुभकामना छ भन्नुभएको छ किन उहाँले छैन छैन भन्नुभएको छ मैले कुरै बुझेन अनि मेरा सम्पूर्ण साथीहरूलाई शुभ दिनको कामना भनेर धेरै साथीहरूको नामको लिस्ट पठाउनु भएको छ ओके लाग्पाजी तपाईँलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु अनि रमेश साम्पाङ फेसबुक आइडी भएको साथीले हेलो हजुर गुड मर्निङ नमस्कार सिस इट्स मी इलामबाट रमेश साम्पाङ राई हो शुभ दिन समीक्षा जोशी कमला वनिम लिम्बू लगायत सबैलाई आजको दिन शुभ रहोस् भन्नुभएको छ लिम्बू विजयी हुनुहुन्छ विजयजीले पनि गुड मर्निङ अल माई फ्रेन्ड्सलाई हेभ अ गुड डे भनेर लेख्नु भएको छ ओके थ्याङ्क यू सो मच तपाईँलाई अहिले अर्को साथी हुनुहुन्छ फोन लाइनमा स्वागत गर्छु हेलो हजुर नमस्ते गुड मर्निङ को बोल्दै हुनुहुन्छ अभागी मनी सपया बोल्दै हुनुहुन्छ ए हो र अनि अहिले त मेरो अब सुन्दै हुनुहुन्छ नि कि कसो ए मजाले सुन्दै हुनुहुन्छ ल ठिक छ अनि के छ हिजो कोदो रोपाई सक्नुभयो ए ओके ल हुन्छ अब मनिषाजी शुभकामना सन्देश तर्फ लागौ न त ओके बाई बाई साथी अभागी मनिषा पोया हामीलाई चैनपुरको भन्ज्याङ खड्कबाट फोन गर्नुभयो उहाँसँग म छुटिसकेकी छु अब त समय पनि धेरै छैन छोटो समयमा केही साथीलाई जोड्नेछु आजको लागि लास्ट लकी कलर लिन्छु फोन लाइनमा हुनुहुन्छ हेलो नमस्ते नमस्ते गुड मर्निङ बोल्दै हुनुहुन्छ कुन ठाउँबाट सुनिता तामाङ ताम्कुबाट आउनुभयो के छ तपाईँको खबर सुनिताजी आराम हुनुहुन्छ हजुर मलाई पनि एकदम ठिक छ आराम छु सन्चै छु है अनि यहाँले कार्यक्रम सुन्दै हुनुहुन्छ ए ओके ल हुन्छ अब अन्तिमतिर छौ शुभकामना शुभेच्छा तर्फ लागौ न
3: हजुर
4: बारम्बदेखि गर्दैछ यात्राका भाइहरू भाइलाई यात्रा राम्रोसँग आऊ भन्नु पर्यो अनि साथीहरू भन्नुपर्दाखेरि रेडियो सुनेर बस्ने सबैजनालाई नमस्ते भाइ.
0: ओके नमस्ते टेकर बाबाई. साथी हुनुहुन्थ्यो सुनिताजी तामको बाटो जोडिनु भयो, उहाँसँग पनि म जोडिसकेकी छु. र अब भने चाहिँ मैले थप साथीहरूलाई फोन कल मार्फत जोड्न सक्दिनँ, समयले नेटवर्क काट्नै लागिसकेको छ. अन्तिममा फेसबुक लाइभ मार्फत धेरै साथीहरूका कमेन्टहरू पनि छन्. समीक्षा जोशीले गुड मर्निङ ब्युटिफुल सिस्टर, नमस्ते. समीक्षा जोशी पाँचथरबाट हेभ अ गुड डे अल माई फ्रेन्ड्स भन्नुभएको छ. राजकीप छाकी मगरले गुड मर्निङ भन्नुहुन्छ. कृष्ण तामाङले मम्मी जुनिता चामलिङ राई, पापा जीवन थाविन, बाजे लिम्बु विजय, बनुदिल सराई लगायत धेरै साथीहरूको नाम लिँदै सबैलाई शुभदिनको कामना भन्नुभएको छ. धेरै धेरै धन्यवाद तपाईँलाई. अभागी हिमा मगरनी हुनुहुन्छ, गुड मर्निङ अल भनेर लेख्नुभयो. त्यसै गरेर बसन्त श्रेष्ठले गुड मर्निङ अल माई डियर फ्रेन्ड्स एन्ड हेभ अ गुड डे भन्नुभएको छ. भक्त कुमारी राईले हाई गुड मर्निङ भन्नुभएको छ, गुड मर्निङ. त्यसै गरेर अर्को साथी हुनुहुन्छ जुन दिवानी तिगेला, उहाँले हेभ अ नाइस डे अल भनेर लेख्नुभएको छ. खत्री लोक फेसबुक आइडी भएको साथीले गुड मर्निङ, म पनि सुन्दैछु है. जाजरकोट शिवालय वडा नम्बर 6 को लोक खत्री भन्नुभएको छ. सबै अहिले हाल चाहिँ उहाँले इण्डियादेखि सुन्नु भएको रहेछ. ओके लोकजीलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु. त्यसै गरेर सिम्पल सरिना हुनुहुन्छ, सरिनाजीले पनि हामीलाई सुनिरहनु भएको छ. ह्याप्पी बर्थडे टु यु नेचाली सबिना याखा एण्ड म चाहिँ मोरङबाट सरिना गुरूङ भनेर लेख्नु भएको छ. अनि सुनिता घिसिङ तामकोबाट सुनिरहनु भएको छ. दुखी कल्पनाले सबैलाई शुभदिन भन्नुहुन्छ. सुनिम शेर्पाले पनि सुन्दै हुनुहुन्छ. अर्को साथी दिलु याम्फो हुनुहुन्छ, उहाँले पनि हामीलाई मोरङबाट सुन्दै हुनुहुन्छ. सबैलाई शुभदिनको कामना भन्नुभएको छ. त्यसै गरेर निर्दोष थेम हुनुहुन्छ, निर्दोषजीले पनि हेलो हाई गुड मर्निङ नमस्ते आरजे रमाजी भन्नुभएको छ. फ्रम मे पाँचथरको मिक्लाजुङ दुई घर भई हालसा समुद्र पारी कतारबाट छेम निर्दोष हो. शुभकामना सन्देश मेरो सम्पूर्ण घर परिवार र आफन्तजनलाई भन्नुभएको छ. शान्ति विशीले गुड मर्निङ सिस, म पनि सुन्दैछु रोल्पाबाट हो. शान्ति विशी सबैलाई शुभदिन भनेर लेख्नुभयो. ओके शान्तिजी तपाईँलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु. र अब भने चाहिँ कार्यक्रमबाट मैले पनि बिट मार्नुपर्छ, समयले नै टोकाट्नै लागिसकेको छ. त्यसर्थ यतिन्जेलसम्म सुनिर साथीले तपाईँ सम्पूर्ण श्रोतामालाई विशेष धन्यवाद भन्न चाहन्छु. अनि कार्यक्रमलाई प्रायोजन गरेर हामीसँग सहकारीमा जोडिनुहुने तपाईँ सम्पूर्ण मीडिया प्रेमी मनहरूप्रति हार्दिक आभार व्यक्त गर्दै गर्दै आजको कार्यक्रम शुभ सन्देशको बसाईबाट म तपाईँकै साथी कार्यक्रम प्रस्तुत गर्नमा बिदा चाहन्छु. हवस् त नमस्कार, तपाईँको आजको दिन शुभ रहोस्.

गणेशपुर नमस्कार. आजको नेपाली बहसबाट खेम बम उपस्थित भइसकेको छु. नेपाली बहस देशभरका 350 बढ़ी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ. नेपाली बहसलाई विभिन्न डिजिटल प्लेटफर्म मार्फत पनि तपाईँहरूले सुनिराख्नु भएको छ. फेसबुक पेजमा नेपाली नेटवर्क सर्च गर्नुभयो भने प्रत्यक्ष रूपमा आइरहेका छौं भने युट्युब च्यानलमा नेपाली नेटवर्क टीभी मार्फत पनि प्रत्यक्ष रूपमा लाइभ आइरहेका छौं. धेरै नेपालीहरूले मन पराउने कार्यक्रम नेपाली बहस काठमाडौँ उपत्यकामा रेडियो नारायण 99.1 मेगाहर्जबाट पनि यतिखेर तपाईँहरू सुनिराख्नु भएको छ. आदरणीय श्रोता, म तपाईँलाई जानकारी गराउन चाहन्छु. नेपाली कंग्रेसको इतर पक्षको राष्ट्रिय भेला सम्पन्न भएको छ. हिजो मात्रै राष्ट्रिय भेलाको समापन कार्यक्रममा बोल्दै पूर्व सभापति शेरबहादुर देउवाले भने, म हिन्दू सक्रिय राजनीतिबाट अलग भएको आकलन गरिएका बेला नेपाली कंग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवाले आफूलाई हिन्दू धर्मको पक्षमा उभ्याएका छन्. गत भदौ 23 र 24 गतिको जेएनजी आन्दोलनसँगै देउवा सत्ता राजनीतिबाट पाखा लागेका थिए. उनले पुसमा भएको विशेष महाधिवेशनबाट पार्टीको सत्ता पनि गुमाए. यी दुवै घटनापछि निष्क्रिय देखिएका देउवाले फेरि आफूलाई सक्रिय राजनीतिमा उभ्याउने संकेत देखाएका छन्. शेरबहादुर देउवासम्मको कंग्रेस भेलाले सनातन हिन्दू धर्मलाई राष्ट्रिय पहिचानका रूपमा अघि बढ़ाउने, 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको निर्णय अनुसार 15 महाधिवेशन गर्ने, राष्ट्रिय र लोकतन्त्र सुदृढीकरणमा क्रियाशील रहने सहितका 5 प्रस्ताव पारित गरेको छ. शेरबहादुर देउवाले आफूलाई हिन्दू हुँ भनेर यतिखेर दावी गरिरहँदाखेरि त्यो भनिरहँदाखेरि त्यसको अन्तर्य के हो त? आजको नेपाली बहसमा हामी चर्चा गर्दैछौ. नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता कार्यकर्तालाई पदका पछाडि नलागि अग्रजहरूको त्याग र बलिदानबाट पाठ सिकेर अघि बढ्न पनि निर्देशन दिएको खबर आएको छ. उनले नै एमाले पद वा व्यक्तिगत स्वार्थका लागि नभई देशको आमूल परिवर्तन र जनताको सेवाका लागि बनेको पनि बताएका छन्. उनले पटक पटक भनेका थिए इलाममा पुगेर आफूलाई अहिलेको सरकारले बलजफ्ती जानी जानी एयरपोर्टमा दुःख दिने काम गर्यो भन्ने खालका विषय पनि केपी शर्मा ओलीले गर्दै आएका छन् र पटक पटक आफूलाई चेक जाँच

0: गरेको धेरै पटक डिटेक्टर मेसिनले चेक जाँच गरेको भन्दै उनी रेट केही दिन अगाडि रोज समेत प्रकट गरेका थिए। आदरणीय श्रोता, आजको नेपाली बसमा हामी चर्चा गर्दैछौ, घण्टीले नै सुन्दैन संसदको घण्टी। यतिखेर विगतमा कोरमको विषयलाई राजनैतिक एजेण्डा बनाएर घण्टी बजाउँदै पुरानो दलको उछिटो काट्ने राष्ट्रिय स्वतन्त्र पार्टी स्वयं सत्तामा हुँदा आफ्नै सांसद अड्याउन नसकेर संसदको कोरम पासोमा परेको छ। प्रतिपक्षमा हुँदा कोरमको प्रश्न उठाउने र नपुगे विरोध गर्ने प्रवृत्तिले आफैमाथि प्रश्न तिर्सिन्छ भन्ने सन्देश यस घटनाले देखाएको छ। यतिखेरको अवस्थामा घण्टीले समेत संसदको घण्टी नसुनेको कुरा पनि आजको नेपाली बसमा हामी चर्चा गर्दैछौ। सीमावर्ती भोगचलनको जग्गा नाप्न नेपाल भारत यो बेला सहमत भएका छन्। आदरणीय श्रोता, नेपाल र भारतले सीमा क्षेत्रमा एकअर्काका नागरिकले भोगचलन गर्दै आएको जग्गाको नापजाँच गर्ने सहमति गरेका छन्। भारतको लखनऊमा सम्पन्न नेपाल भारत सीमा बैठकमा यस्तो सहमति भएको हो। दुई देशबीचको सीमा विवाद लामो समयदेखि बल्झिँदै आएको छ र यसलाई चाँडोभन्दा चाँडो अब भने विवाद समाधानतर्फ उन्मुख हुनुपर्छ भन्ने ढंगले त्यहाँको कार्यक्रम आयोजना गरिएको थियो। त्यसले एउटा सकारात्मक सन्देश प्रवाह गरेको छ। आधुनिक श्रोता, भूकम्प प्रभावित बस्तीमा पहिरो, चाउचाउ र विस्कुटका भरमा पीड़ित छन्। तीन वर्ष अघिको भूकम्पले 173 परिवारलाई विस्थापन गरेको गाउँ यस पटकको पहिरोले 70 परिवार विस्थापित भएका छन्। जताततै बाटो क्षतिग्रस्त हुँदा राहत सामग्री पुर्याउन मुस्किल भएको छ। रोल्पा र बाजुरामा पहिरोले एक सातामै 24 मृत्यु भएको छ। 500 भन्दा बढ़ी विस्थापित भएका छन्। आदरणीय श्रोता, 27 कार्तिक 2080 भूकम्पले घर भत्काएपछि जाजरकोटको भेरी नगरपालिकाका बासिन्दाहरू अहिले पनि फेरि अझ तनावमा परेका छन्। त्यहाँ चाहिँ सुरक्षित रूपमा सामग्री पुर्याउन समेत कठिन भएको विषय यतिखेर आएको छ। आदरणीय श्रोता, विपत्मा हरेक नेपालीले हरेक नेपालीलाई साथ दिनुपर्छ, सहयोग गर्नुपर्छ। गोदाममा ग्यास भान्सामा संकट, प्रचारबाजी छाड, ड्रिलर मार्फत ग्यास बाँड, ग्यास मौजदात बारे गरिएको टिप्पणी प्रति चेम्बरको आपत्ति यतिखेर। आदरणीय श्रोता, सरकारले ग्यास बाँडिरहेको छ, अहिले विभिन्न ठाउँमा अहिले निगमले ग्यास बाँडिरहेको छ, तर यतिखेर व्यवसायीहरूले अलिक व्यवस्थित रूपमा ग्यास बाँड्नका निम्ति आह्वान गरेका छन्। देशभरि ग्यासको अभाव छ, सरकार ग्यास बेच्दैछ, जनता शास्ती खेप्दैछन्, व्यापारीहरू रमिते बनिरहेका छन्। आइतबारसम्म 54,505 टन ग्यास नेपाल भित्रिएको छ। एक महिनामा भारतबाट भित्रिएको ग्यासको यो परिणाम अहिलेसम्मकै धेरै हो। यसलाई 14 किलो 200 ग्रामको हिसाब गर्ने हो भने साउनमा मात्र 38,38,000 ग्यास सिलिण्डर उपभोक्तासम्म यतिखेर पुगिसकेको छ। तर ग्यासको अभाव अझै पनि किन भइरहेको छ, अझै पनि लाइन लाग्नुपर्ने बाध्यता किन भइरहेको छ, किन लाइन लाग्नुपर्ने बाध्यताको अन्त्य हुन सकेन, आजको नेपाली बसमा हामी चर्चा गर्दैछौ। आदरणीय श्रोता, अदालतबाट न्याय पाउने देउबाको आशा छ, कंग्रेस बलियो बनाउने एकता अनिवार्य भनेर डाक्टर शशांकले भनेका छन् भने इतिहासमा सीमित भएर बस्नेवाला छैनौ प्रकाश कुमार सिंहले भनेका छन्। कंग्रेस यतिखेर फेरि तर्पछि आउसिएको छ। आदरणीय श्रोता, शिक्षा संवादमा शिक्षकहरूको असन्तुष्टि फेरि सड़कमा उत्रिने तयारी गर्दैछ महासंघले। शिक्षकलाई नै छलेर गरिने संवादले निकास नदिने महासंघले ठहर गरेको छ। सहमति हुन्छ कार्यान्वयन हुँदैन, भदौदेखि फेरि आन्दोलनको तयारी शुरू भएको छ। सुझाव संकलन गर्न प्रदेशहरूमा शिक्षा संवाद कार्यक्रम पनि शुरू गरिएको छ। आजको नेपाली बसमा यिनै विषयमा कुराकानी गर्दैछौ, छोटो विश्राम लिन्छौ, विश्रामपछि पुनः उपस्थित।
1: होइन भाउजू, यति हतारमा कता जाँदै हुनुहुन्छ?
2: दाजुले विदेशबाट पैसा पठाउनु भएछ, अनि त्यही पैसाले गहना नै किन्नु भनेको, फेरि केटाकेटीलाई लुगा कपडा नि ल्याउनु छ, यति धेरै काम छ, फेरि मलाई पैसा झिक्ने कहाँ हो त्यो पनि थाहा छैन, अनि गर्नु परेन हतार।
1: भाउजू, अब त्यसो भए तपाईँ चैनपुर बजारको समिन टेलर्समा जानुहोस् त,
2: त्यहाँ मेरो कुन चाहिँ काम बन्छ त बाबु?
1: त्यहाँ तपाईँको सबै काम बन्छ भाउजू। त्यहाँ त प्रभु मनी ट्रान्सफर, हुलास रेमिट, संसार रेमिटबाट पैसा झिक्न अनि पठाउन सकिन्छ, अनि सुन चाँदी खरिद बिक्री पनि गरिन्छ। त्यति मात्रै कहाँ हो र, त्यहाँ त रेडिमेड कपडा साथै थान कपडाहरू खुद्रा तथा होलसेल मूल्यमा पनि बिक्री गरिन्छ नि।
2: धन्यवाद बाबु, तपाईँले फर्मिन टेरसको बारेमा नभन्नु भएको भए त आज चन्द्र बजार घुम्दै दिन बित्ने रहेछ।
1: ए पक्नुहोस् त भाउजू, त्यहाँ त कामख्या प्रिमा ग्यास पनि बिक्री गरिन्छ नि।
3: समीन ट्रेडर्स, चैनपुर छ, संखुवा सभा, प्रोपराइटर मेघराज साख्य।
1: टेलिफोन नम्बर 0295701123,
2: मोबाइल नम्बर 9841062।
4: चाहना हेर न, गरगहना त देउलीले कस्तो सुहाएको छ है, त्यही त कस्तो डिजाइनर गरगहना कहाँ बनाएछन्,
5: के को खास खास खुसी चल्दैछ यता, हामीले सुन्न मिल्दैन कि कस्तो
4: ए देउलीले लगाएको गरगहनाको बारे कस्तो डिजाइन रहेछ,
6: कुन ज्वेलर्समा बनाएका रहेछन् भनेर नि भाइ।
5: यो त सुप्रिन्सा सुनचाँदी पसलको कमाल हो नि दिदी।
7: हाम्रा सेवाहरू नयाँ तथा पुराना डिजाइनका गरगहनाहरू तयार गरिनुका साथै अर्डर बमोजिमका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ। दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी गरिन्छ।
8: प्रोप्राइटर समीर विक प्लस रूपा विक, मोबाइल नम्बर 9862-93-87-25 र 9917-64-57-29।
7: सुप्रिन्सा सुन चाँदी पसल चैनपुर छ शङ्खुवा सभा त्रिचोकबाट हिटिटोल जाने बाटो दिलकुमारी भवन अगाडि।
9: लै लै माया लै काटीमा खुटी खसीको मासु सती सालको अचान भन्थे। लुगा धुने साबुन सफा गर्ने पानी मन धुने हजुर वचन लौ लौ लल्लाबारी खर्कैको नारायण जौबारी।
10: नमस्कार, म लोक गायक कमलीकान्त भेटवाल। तपाईँ अहिले सुन्दै हुनुहुन्छ।

0: लागेर हाम्रो बेसमा नेपाली कंग्रेसका उपसभापति पुष्पा भूषाल हुनुहुन्छ। भूषालजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ। नेपाली कंग्रेसका उपसभापति पुष्पा भूषाल हामीसँग हुनुहुन्छ। नमस्कार, गुड मर्निङ, यहाँलाई हार्दिक स्वागत छ नेपाली बहसमा।
1: धन्यवाद।
0: अब अहिले राष्ट्रिय यो के अरे भेला भनेर नेपाली कंग्रेसको इतर पक्षले हिजो मात्रै सम्पन्न गरेको छ चुनदेवीमा। त्यहाँ चाहिँ के देखियो भने तपाईँकै पूर्व सभापति शेरबहादुर देउवाले हिन्दू लाइन लिनुभयो। यो रणनीति कि राजनैतिक सुरक्षा कि यसलाई चाहिँ कसरी बुझ्नु भएको छ तपाईँहरूले? यो के गर्यो राष्ट्रिय भेलाले? के सन्देश दिन खोज्यो? कंग्रेसलाई एक दिक्का बनाउने भेला थियो यो?
1: सबभन्दा पहिला अब जुन किसिमबाट भेला भयो, हामीलाई लागेको थियो यो पन्ध्रौं महाधिवेशनको तयारीको लागि फरक समूह अलग समूहले आफूलाई संगठित गर्नको लागि भेलाहरू बोलाएको होला भन्ने लागेको थियो। तर त्यो भेलाको प्रकृति हेर्दाखेरि त्यहाँ तीनवटा कुराहरू देखियो। एउटा, हामीले अभिभावकको रूपमा मानि आएको पार्टीको पूर्व सभापति, जो दुई पटक काँग्रेसको सभापति, पाँच पटक प्रधानमन्त्रीको जिम्मेवारी प्राप्त मात्रै नगरेको, नेपाली काँग्रेसको इतिहासमा लामो एउटा योगदान सङ्घर्ष गरेको, एउटा अभिभावकीय भूमिका खेल्नुहुन्छ भन्ने अपेक्षा हामीले गरेका थियौँ। तर त्यो अनुसार चाहिँ पूरा हुन सकेन। र अहिले पनि हामी निवेदन गर्छौँ, उहाँले अभिभावकीय भूमिका खेलेर कुनै पनि समूहमा नलागिकन एउटा अभिभावकीय भूमिका खेल्नुपर्ने उहाँको दायित्व नेपाली काङ्ग्रेसले उहाँको काँधमा राखेको छ। यसकारण पनि हामी उहाँलाई अभिभावकीय भूमिका तटस्थ रूपबाट खेल्नलाई पनि हामी अनुरोध पनि गर्न
0: महाधिवेशन गर्ने इतर पक्षले घोषणा गरिसकेका छ।
1: होइन, पहिलो कुरा त्यो। दोस्रो कुरा, राज्यको तीनवटा अङ्ग, राजनीतिक दल जो एउटा संवैधानिक अङ्ग हो, उसले आफ्नो विधान अनुसार विशेष अधिवेशन सम्पन्न गरिसकेपछि अर्को संवैधानिक अङ्ग निर्वाचन आयोगले त्यसलाई स्वीकृति गरे, अनुमोदन अध्यावधिक गरिसकेपछि अर्को तीनवटा अङ्गमध्ये महत्वपूर्ण अङ्ग सर्वोच्च अदालतले विशेष अधिवेशनबाट सम्पन्न भएको कार्यकारीको नेतृत्वलाई, पवन कुमार थापाको कार्यकारीलाई वैधानिकता दिइसकेपछि मार्च 6 गतेदेखि फागुन 21 गतेसम्म साझा सभापतिको हस्ताक्षरबाट निर्वाचन लडेर त्यसलाई मान्यता दिएर प्रक्रियामा अगाडि बढिसकेपछि अहिले आएर जुन किसिमबाट 14 कार्य समितिको नेतृत्वले नै 15 महाधिवेशनलाई गर्नेछ भन्ने कुरा, यो सर्वोच्च अदालतको निर्णयलाई स्वीकार नगरिकन त्यो निर्णयलाई अपेलना गरेको देखिन्छ। पहिलो दोस्रो कुरा, तेस्रो कुरा, तीन दिनको भेलाको उद्देश्य कुनै पनि एजेन्डा केन्द्रित नभइकन पार्टीको संगठन, पार्टीको विचार, नेपाली काङ्ग्रेसलाई मजबुत बनाउने, एउटा समूह बलियो बनेर प्रतिस्पर्धामा जाने, त्यो एजेन्डामा व्यापक छलफल भएको छैन। किनभने पार्टीभित्र पनि आन्तरिक संगठनका धेरै विषयहरूलाई छलफल त्यो समूहले गर्नुपर्थ्यो, तर हामी देख्छौँ त्यो समूहले तीन दिनसम्म पार्टी सभापति पवन कुमार थापालाई आलोचना कसले बढी गर्ने भन्ने प्रतिस्पर्धा भएको त्यहाँ महसुस भएको छ। यसकारण जुन किसिमबाट भेलाको आयोजना भयो, यसले नितान्त नेपाली काङ्ग्रेसको संगठनलाई अत्यन्त कमजोर गराउने र मनोवैज्ञानिक ढङ्गबाट नेपाली काङ्ग्रेसका नेता कार्यकर्तालाई विभाजित गर्ने र लोकतन्त्रको परिवर्तनकारी खम्बाको रूपमा रहेको काङ्ग्रेसलाई कमजोर गराउने किसिमको कामहरू भएको मैले महसुस गरेँ। र तपाईँले भन्दै गर्दाखेरि एजेन्डाका कुरा ल्याउने हो भने, यो एजेन्डा विगतमा पनि नेपाली काङ्ग्रेसका महाधिवेशनमा समितिमा नआएका होइनन्, तर पनि यो एजेन्डालाई प्रस्तुत गर्ने तरिकाहरू जुन किसिमबाट देखियो, अब यो एजेन्डा कुनै भेलाले समूहले गर्ने पनि होइन, र यस्ता किसिमका एजेन्डाहरू अत्यन्त सेन्सिटिभ एजेन्डाहरूलाई राजनीतिको मोहरा बनाउनु पनि हुँदैन, र यसलाई पार्टीका महासमिति महाधिवेशनहरूमा या विधानको बारेमा, संविधानको बारेमा, छलफलहरू एजेन्डाहरू हुँदै गर्दा चाहिँ अत्यन्त महत्वको साथ हुनुपर्ने, तर हिजो जुन किसिमबाट त्यहाँ आएको छ अवस्था, धार्मिक स्वतन्त्रता त यही संविधान नै धार्मिक स्वतन्त्रताको परिकल्पना पनि गरेको छ।
0: उहाँले त भन्नुभयो म हिन्दू हुँ, हिन्दू हुँ, हिन्दू होइन, देउबाजीले चाहिँ अब आफूलाई हिन्दू घोषणा गर्नुभयो हिजोबाट, उहाँ हिन्दू हुनुहुन्थ्यो कि
1: हुनुहुन्थ्यो। यो संविधानले नै सबैलाई यो देशै एउटा बहुधार्मिक राष्ट्र हो भनेर पनि यही संविधानको धारा 3 पनि व्याख्या पनि गरेको छ, होइन गरेको छ। सनातनदेखि आफूले मानिआएको धर्म संस्कारलाई संस्कृतिलाई संरक्षण गर्दै आफूले एउटा धार्मिक स्वतन्त्रता कायम रहनेछ सनातनदेखि, सबैले आफ्नो आफ्नो धर्मलाई मान्न पाउने भनेर यही संविधानले लेखेको छ। तर मलाई लाग्छ यो देशमा विभिन्न धार्मिक सम्प्रदायको व्यक्तिहरू पनि छौ, यसकारण चाहिँ मलाई के लाग्छ भने यस्ता एजेन्डालाई अत्यन्त महत्वको साथ महत्वपूर्ण साथ छलफलको विषयहरू बनाउनु पर्ने हो र यस्तो छलफलहरू पनि विगतमा भएकै हो। यसकारण मलाई के लाग्छ यत्रो सेन्सिटिभ कुराहरू भर्खरै तपाईँको मधेसमा एउटा साम्प्रदायिक दङ्गाहरू फैलेको अवस्थामा अनाहत नेपाली जनताले आफ्नो ज्यान गुमाउनु पर्ने, राज्यले समयमा संरक्षण नगरेकोले संवेदनशील नभएको कारणले चाहिँ ज्ञानहरू गुमाउनु पर्यो, त्यही भएर नेपालको सामाजिक बनावटहरू हेर्दाखेरि कुनै पनि विषयको छलफल गर्दाखेरि अब हिन्दू त नेपालमा 80% भन्दा बढी हिन्दू समुदाय रहेको
0: कारणले
1: त्यसमा हाम्रो समाजको त्यो स्वरूप हो, समाजको संरचना हेर्ने हो भने यहाँ बहुधार्मिक समुदायहरूको बसोबास छ र त्यसमा सबैभन्दा बढी प्रतिशत हिन्दू समुदायको बसोबास भएको देश हो नेपाल। त्यही भएर हामी बहुसंख्यक हिन्दू समुदाय भएकोमा अन्य अरू समुदाय अरू धर्म मान्ने, बौद्ध धर्म मान्ने, मुस्लिम धर्म मान्ने, होइन इस्लाम धर्म मान्ने, धेरै धर्महरू मान्ने समुदायहरू रहेको छ। यसकारण हामीले एउटा बहुधार्मिक समुदाय राज्यको रूपमा यसलाई स्वीकार गरेछौँ, तर एकाएक जुन किसिमबाट त्यहाँ जुन विषयहरूलाई उठान गरेर त्यहाँ कुनै कुराहरूको सङ्केत गर्न खोजेको देखिन्छ। यसमा मलाई के लाग्छ भने हेर्नु राजनीतिमा राजनीति गर्ने उहाँहरू 15 अधिवेशनको तयारी गर्नको लागि एउटा समूह तयार गर्ने भन्ने हामीलाई लागेको थियो, तर हाम्रो पूर्व सभापतिले अभिभावकीय भूमिका निर्वाह गर्नुहुन्छ भन्ने हामीलाई आशा भरोसा पनि थियो। हामीले उहाँको उहाँलाई स्वागत गर्दै पार्टीको केन्द्रीय कार्य समितिले उहाँको स्वास्थ्य उपचारको शीघ्र स्वास्थ्य लाभको पनि कामना पनि गरेको थियो, स्वागत गरेको थियो, अभिभावकीय भूमिकाको अपेक्षा पनि गरेको थियो। केन्द्रीय कार्य समितिमा शालीन तरिकाबाट सबैजना नेतृत्वहरू सभापति उपसभापति लगायत सबै पदाधिकारी केन्द्रीय सदस्यहरूले आफ्नो प्रस्तुतिहरू गरिराख्नु भएको थियो, गरिराख्नु भएको छ। त्यसकारण जुन ढङ्गबाट त्यहाँ यो समाजमा कोही हिन्दू छ भने म हिन्दू भनेर आफूलाई प्रचार गर्नुपर्ने आवश्यकता थिएन र यो विषयलाई अत्यन्त ढङ्गबाट
0: यहाँले भने जस्तो अभिभावकीय भूमिका निर्वाह गर्नुहुन्थ्यो सक्रिय राजनीतिबाट अब बिस्तारै, किनभने 15 महाधिवेशन पछि त उहाँ त्यतिकै पनि सक्रिय राजनीतिबाट बिदा हुनुहुन्छ भन्ने खालको आशा धेरैले गरेका थिए, तर उहाँको यो संकेत भने त फेरि सक्रिय राजनीतिमा आउने संकेत देखाउनु भयो नि त, होइन? उहाँले सेवा
1: दिनु होइन, उहाँले अहिले काङ्ग्रेस पार्टीभित्र जुन भूमिकाको माग गरेको थियो उहाँले त्यो भूमिका निर्वाह गर्नु पर्थ्यो। पहिलो कुरा नेपाली काङ्ग्रेसको संगठनलाई साँच्चै नै विभाजनतिर नलग्ने हो, मनोवैज्ञानिक विभाजन नगर्ने हो, पार्टीको संगठनलाई मजबुत गराउने हो भने अहिलेको समयको माग चाहिँ अभिभावकीय भूमिका नै हो। एक दोस्रो कुरा यति धेरै फागुनिकै थियो निर्वाचनमा गगन कुमार थापालाई एकदम एउटा साझा सभापतिको रूपमा सबैले स्वीकार गरेको, उहाँ समेतले चुनाव लड्ने सभापतिकै हस्ताक्षरमा भन्ने इच्छा जाहेर गर्नुभएको र तर पनि एउटा काङ्ग्रेस बदलियो भनेर 106 नयाँ अनुहारलाई उम्मेद्वारको रूपमा काङ्ग्रेसले पठाउनु पर्ने एउटा आफ्नो एजेन्डा आफ्नो समयको मागले नेपाली काङ्ग्रेसले 106 नयाँ उम्मेद्वारलाई पठाएको। यसकारण मलाई के लाग्छ भने कुन समयमा के को माग आवश्यक छ भन्दाखेरि एकातिर उहाँको अहिले पार्टीको संगठनभित्र केही विशेष अधिवेशनमा भाग नलिएको भन्छु, किनभने यसलाई बहसको विषय बनाउनै हुँदैन, किनभने विशेष अधिवेशनको औचित्यता यो एउटा बहसको विषय मात्रै होइन, यो प्रक्रियामा गइसकेको विषय हो। विशेष अधिवेशनले निर्वाचित गरेको सभापति र त्यस पश्चात निर्वाचनमा भाग लिएको उम्मेद्वारहरू र त्यसपछि समानुपातिको अन्तिम लिस्ट पठाउँदाखेरि सभापति गगन कुमार थापाको हस्ताक्षरबाट निर्वाचन आयोगमा गएको लिस्ट अनुसारै समानुपातिका मान्नेहरू बन्नुभएको छ र एउटा प्रक्रियामा अगाडि पुगिसकेकोले अब विशेष अधिवेशनलाई बहसको विषय बनाउने सभाले होइन, यो प्रोसेसमा यो कार्यान्वयनमा गइसक्यो र त्यो कार्यान्वयन अब बदर पनि हुन सक्दैन, यसकारण पनि त्यस्तो बहस गर्न आवश्यक छैन। अहिले कानूनी संवैधानिक रूपबाट सर्वोच्च अदालतले गरेको फैसला अनुसार अब यो बहसको विषय बनाउने सभाले थिएन, त्यसमा चित्त बुझेन भन्ने सभाले थिएन। तर पनि मलाई के लाग्छ भने अहिले जुन किसिमबाट चौधौं महाधिवेशनको नेतृत्वले नै पन्ध्रौं महाधिवेशनको महाधिवेशन गर्ने भन्ने जस्ता यो एकदम के भन्ने संविधान र सर्वोच्च अदालतको फैसला भन्दा बाहिर गएर जुन किसिमबाट हाम्रो पार्टीको विधानले नबुझेको नजानेका कुराहरू जुन किसिमबाट व्याख्याहरू गरियो, मलाई लाग्छ काङ्ग्रेसको विधानलाई नै स्वीकार नगरेको, नेपाल सर्वोच्च अदालतको निर्णयलाई नै स्वीकार नगरेको र जुन किसिमबाट चुनाव भएको थियो फागुन 21 गते र अहिले पनि जुन किसिमबाट सांसदहरू निर्वाचित भएर जानुभयो सभापति गगन कुमार थापाकै अन्तिम हस्ताक्षरबाट जानुभएको छ, त्यसलाई पनि स्वीकार नगरेको, संसदमा गएका साथीहरूलाई स्वीकार नगरेको पनि देखिन्छ। यता यो जुन किसिमबाट यो कमजोर निर्णय गरेर विधानलाई स्वीकार नगर्ने, सर्वोच्च अदालतको निर्णयलाई स्वीकार नगर्ने प्रवृत्तिको जुन किसिमबाट त्यहाँ हिजो प्रस्तावहरू आएको छ, मलाई लाग्छ यो संगठनलाई मजबुत होइन कमजोर गराउने लक्षण चाहिँ देखा पर्यो। त्यही भएर तपाईँले सोधेको कुरामा र हाम्रो अपेक्षाको कुरामा मलाई लाग्छ अहिले काङ्ग्रेसले फेरि पनि अझै धेरै नेपाली काङ्ग्रेसको संगठनलाई मजबुत बनाउनको लागि र राष्ट्रिय राजनीतिमा काङ्ग्रेसलाई अझै एकबद्ध गराउनको लागि नेपाली काङ्ग्रेसको सभापति गगन कुमार थापा लगायत सम्पूर्ण केन्द्रीय समिति लगायत सबै अभिभावकहरूले काङ्ग्रेसको संगठनलाई मजबुत बनाउनको लागि फेरि एकपटक हामी एकजुट हुन आवश्यक छ भन्ने अनुभूति गरायो।
0: तर एउटा कुरा के गर्यो भने नि, जस्तो अब यतापट्टि केन्द्रीय समिति बैठक निरन्तर चलिरहेको थियो, उतापट्टि राष्ट्रिय भेला चलि नै रहेको थियो, राष्ट्रिय भेला अब सम्पन्न पनि भयो, तर उहाँ आइसके पछाडि एउटा एकताको सन्देश दिन सक्छ है नेपाली कंग्रेसले भन्ने खालको जुन अपेक्षा गरिएको थियो यसले नेता कार्यकर्तालाई अन्यल त बनायो नै। अब कंग्रेस एक ठाउँमा बस्ने कुरालाई यसले थप मलजल गर्यो वा चाहिँ कंग्रेसलाई विभाजन गर्ने कुरालाई बढी मलजल गर्यो? अब यो संवादहीनताले त यो कंग्रेस सर्वोच्च अदालतको पूर्ण इजलासले केही समयसम्म रोकिए तापनि, नत्र भने अब विभाजनकै डिलमा गयो भन्ने खालको क्लियरै नै भयो होइन अब नेता कार्यकर्ताहरूको माझमा।
1: होइन, अब यो जुन किसिमबाट एउटा जुन उद्देश्यले भेलाहरू बनाएको भेला बोलाएको थियो, यो हिजो बन्द कोठामा फरक समूहले भेलाहरू गर्ने अधिवेशनको तयारी गर्ने हुन्थ्यो, अभ्यास हुन्थ्यो, हिजोको समयमा पनि विभिन्न किसिमका समूहहरूको बैठकहरू बस्ने, विभिन्न किसिमका भेलाहरू गर्ने, आफ्नो कार्यालयहरू सम्पर्क कार्यालयहरू खोल्ने र आफूलाई अधिवेशनमा तयारी गर्ने अभ्यास थियो। तर अहिले यो जुन अभ्यास भयो यो गलत तरिकाबाट अभ्यास भयो र यो भेलालाई एउटा राष्ट्रिय रूपबाट भेला आयोजना गरेर अभिभावकीय भूमिका खेल्नुपर्ने, नेतृत्वलाई एकताको सूत्रमा बाँध्नुपर्ने अभिभावकीय भूमिका खेलेन पहिलो कुरा। दोस्रो कुरा, भेलाले केही निर्णयहरू प्रस्तावहरू पास गर्दै जाँदाखेरि यो संविधानको विधानको सर्वोच्च अदालतको निर्णयको विपरीत पार्टीको विधानको विपरीत प्रस्तावहरू अगाडि सारेको छ र यो भेलाले सभापति गगन कुमार थापालाई कमजोर गराउने हिसाबले जुन
0: अभिव्यक्ति अदालतबाट न्याय पाउँछौ, हामी अदालतको सम्मान गर्छौँ, हामीले न्याय पाउँछौ, अन्यायपूर्ण तरिकाले धेरै साथीलाई बाहिर राखिएको पनि उहाँले टिप्पणी गरिसक्नु भयो।
1: अब मैले यसलाई यसमै अदालतमा विचाराधीन विषयमा मैले धेरै भन्न सक्दिनँ, तर एउटा कुरा चाहिँ अहिलेको संवैधानिक अङ्गको रूपमा निर्वाचन आयोगले अध्यावधि गरिसक्यो, सर्वोच्च अदालतले त्यसको व्याख्या गरेर विशेष अधिवेशनलाई मान्यता दिएर सभापतिबाट फागुन 21 गतेको निर्वाचनमा टिकट वितरण गरेर चुनाव लडिसक्यो, त्यो प्रक्रिया अगाडि गइसक्यो, यो बहसको विषय नै होइन विशेष अधिवेशन।
0: तर अब यो बहस त अदालतले बहसमा ल्याइदियो, फेरि पूर्ण इजलासमा प्रवेश गराइदियो,
1: अनि यो अदालतीय प्रक्रियाभित्रको एउटा आन्तरिक एउटा प्रक्रिया हो, कानूनले एक पटक अवसर फेरि एकपटक दोहोऱ्याएर हेर्ने भन्ने कुरा हो। कुनै नयाँ प्रमाणहरू भेटियो, कुनै नयाँ किसिमका एजेन्डाहरू आयो, नयाँ प्रमाणहरू भेटियो, कुनै त्यसलाई कानून छुटेको छ, कुनै नयाँ प्रमाणहरू आयो भने मात्रै अब पुनरावलोकनमा त्यसले महत्वपूर्ण भूमिका खेल्छ। तर मलाई के लाग्छ भने यो विशेष अधिवेशनबाट आएको नेतृत्वले आफ्नो निर्णयलाई कार्यान्वयन समेत गर्नको लागि सर्वोच्च अदालतले त्यो आदेश समेत दिइसकेर त्यो कार्यान्वयन भइसकेपछि यो कुनै कर्मचारीको नियुक्ति बदर गरेर फेरि अर्को नियुक्ति गर्नलाई प्रक्रिया अगाडि चाल भन्नु जस्तो सवाल होइन। यो पार्टीको संगठनभित्रको अत्यन्त महत्वपूर्ण विषय हो। त्यही भएर जुन किसिमबाट हामीले हेर्यौँ अदालतले न्याय दिन्छ भन्नुको अर्थ त अदालतको निर्णयलाई स्वीकार गर्नेले मात्रै अदालतले न्याय दिन्छ भन्ने हो। तर अदालतको निर्णयलाई नै स्वीकार नगरिकन जुन किसिमबाट प्रस्तावहरू त्यहाँ पारित भएको छ, हिजोको दिनमा सभापति को हस्ताक्षरबाट प्रक्रिया अगाडि बढेर निर्वाचनमा भाग लिइसकेर जनताको अगाडि मतदाताको अगाडि सभापति भनेर स्वीकार गरिसकेको व्यक्तित्वले आज स्वीकार गर्न गाह्रो मानेको भन्नुको अर्थ त यो जनतालाई नै साक्षी राखेर सभापति स्वीकार गरेका अभिलेखहरू रेकर्डहरू अहिले बाहिर आइराखेका छन्। यस कारण यो के भने पार्टीको विधानबाट विशेष अधिवेशनलाई स्वीकार गरेर सर्वोच्च अदालतको निर्णयलाई स्वीकार गरेर यसलाई प्रक्रियामा अगाडि गएर सम्पन्न भइसकेको कुरा र त्यो प्रक्रिया बदर हुन सक्ने अवस्थै नभएको कुरालाई अहिले फेरि बहसको विषय बनाउनु दुःखद हो। तर तपाईँले भन्नु जस्तै यो भेलाले कतै नेपाली काँग्रेसको संगठनलाई मजबुत बनाउनुको सट्टा कमजोर बनाउँछ कि भनेर मलाई नेपाली काँग्रेसका नेता र कार्यकर्ता लोकतन्त्रमा विश्वास गर्ने नेपाली काँग्रेस राष्ट्रिय राजनीतिमा मजबुत ढंगबाट अगाडि बढ्नुपर्छ, एजेन्डाको साथ बढ्नुपर्छ, भिजनको साथ बढ्नुपर्छ, जनताको विश्वासलाई जित्नुपर्छ। हिजोको समयमा हामीले अनुभूति गरेका छौं नेपाली काँग्रेसले निर्वाचनमा जाँदै गर्दाखेरि त्यस बेलाको चुनावी अभियानका दौरानमा हेर्दै जाँदाखेरि जनताको विश्वास चाहिँ जित्यो तर मत जित्नलाई अलिकति समय लाग्ने।
0: अब के हुन्छ त्यसो भए? अब के हुन्छ कांग्रेसको अवस्था? अब के हुन्छ
1: उपसभापति? अहिले पनि नेपाली काँग्रेसको केन्द्रीय कार्य समितिभित्र अहिले पनि हामीले पार्टीको सभापति जसलाई सबैले एउटा वैधानिक ढंगबाट नेतृत्व लिएर आफ्नो निर्णयलाई कार्यान्वयन गरेर पार्टीको निर्णयलाई कार्यान्वयन गरेर निर्वाचनमा भाग लिएर प्रक्रिया अगाडि बढ़िसकेको अवस्थामा अहिले पनि केन्द्रीय कार्य समितिभित्र अधिकांश पदाधिकारी र केन्द्रीय सदस्यहरूले पार्टीलाई पार्टी मिलेर जानुपर्छ, पार्टीको संगठन मिल्नुपर्छ, चारवटा पुस्ताले बनेको पार्टी हो यो, कुनै पार्टीले पद पाएर बनेको पार्टी पनि होइन, यो त एउटा सेक्रिफाइस गरेर बलिदान गरेर योगदान गरेर बनेको पार्टी हो, यो कुनै पावरमा गएर बनेको पार्टी पनि होइन। हिजोको समयमा पनि हामी 16 सालमा बीपी कोइराला जननायक बीपी कोइरालालाई प्रधानमन्त्री भनेर हामी पार्टी संगठन दह्रो भएको होइन, तर त्यस बेलाको 15 सालमा गरेका कामहरूबाट पार्टी बलियो भएको हो। यस कारण चाहिँ के हो भन्दाखेरि पार्टी भनेको चार पुस्ताको योगदानबाट बनेको र अहिलेको नयाँ पुस्ता पनि एउटा लोकतन्त्रमा विश्वास गर्ने पार्टी हो, पुस्ता छ, जमात छ, लोकतान्त्रिक पद्धतिबाट मुलुकको शासन अगाडि बढ्नुपर्छ, सरकारले संविधान मान्नुपर्छ, सदन मान्नुपर्छ, संसद मान्नुपर्छ, न्यायपालिका मान्नुपर्छ, कुनै पनि संवैधानिक अङ्गहरूलाई प्रभावित गर्नु हुँदैन, संस्थालाई स्वतन्त्र छोड्नुपर्छ भन्ने अहिले त्यो लोकतान्त्रिक पद्धति र संस्कारबाट हुर्केको नयाँ पुस्ताले अहिलेको सरकार त्यो ढङ्गबाट अगाडि बढ्नुपर्छ भन्दै गर्दा त्यो ढङ्गले नबढ्दाखेरि नयाँ पुस्ताहरूमा निराशा पनि आएको छ होइन। मुलुकमा एउटा लोकतान्त्रिक पद्धतिबाट अब मुलुकको शासन चल्दैन कि सरकार चल्दैन कि भनेर अहिले पनि युवा पुस्ताहरूले यहाँ जुन भविष्य देखिराखेका थियौँ त्यहाँ प्रश्नहरू खडा भइराखेको छ, तमाम प्रश्नहरू। त्यसले मलाई के लाग्छ भने यी सबै कुराहरू के हो भने राजनीतिभित्र यो सबै संस्कारसँग जोडिएको विषयवस्तु हो। यसमा अहिले पनि नेपाली काङ्ग्रेसभित्र त्यो चार पुस्ताको बलिदानबाट कुनै शक्तिमा आएर शक्ति आर्जन गरेर सत्तामा गएर मन्त्री भएर या कुनै सुविधा पाएर पार्टीको संगठन मजबुत नभइकन यो एउटा विचारले सिद्धान्तले र हिजोको सेक्रिफाइसले यो काङ्ग्रेस पार्टीको जग त्यही हो। त्यही भएर पनि काङ्ग्रेस पार्टीले आफ्नो सिद्धान्त र विचारबाट पार्टी एउटा मजबुत भएर खडा भएको छ र यसमा चार पुस्ताको पुरानो पुस्ताले गरेका सेक्रिफाइस र अहिलेको नयाँ पुस्तालाई लोकतान्त्रिक पार्टी नेपाली काङ्ग्रेसले नै यो मुलुकको शासन पद्धति लोकतान्त्रिक पद्धति अनुसार आफूले गरेका कमी कमजोरी गल्ती संस्कृतिलाई सुधार्दै भोलिको लागि लोकतान्त्रिक पद्धतिबाट त्यो संस्कारबाट पार्टी चल्नेछ, जसले गर्दाखेरि उनको शासन पद्धति पनि त्यही अनुसार अगाडि बढ्न बढाउनु पर्छ भन्ने राखेकोले नै काँग्रेसले बदल्यो, काँग्रेस बदल्छौ देश भनेको थियो, काँग्रेस त बद्लिँदै थियो तर देश बदल्छौ भनेर जुन विश्वास लिएर चुनावमा गएको थियो विश्वास त पायो तर मत पाएन। यसकारण अझै धेरै काम गर्न बाँकी छ र अहिले पनि केन्द्रीय कार्य समितिमा सबै पदाधिकारी र केन्द्रीय सदस्यले सभापति गगन कुमार थापालाई अझै फराकिलो भएर अधिकांश सबैलाई समेटेर अबको पन्ध्रौं अधिवेशनमा जानुपर्छ, किनभने हामीसँग समय छैन पन्ध्रौं अधिवेशनको, अब अधिवेशन प्रारम्भ गर्नुपर्छ। त्यही भएर सबैलाई एकताबद्ध गराएर र भेलामा जानुभएका तमाम साथीहरू जसले अध्यावधिक पनि गर्नुभएको छ, उहाँहरूले अध्यावधिक गरेको हुनाले उहाँहरू चुनावमा भाग लिन्छु भन्ने एउटा प्रतिबद्धता पनि एकातिर व्यक्त गरिसक्नु भएको छ। त्यस कारण मलाई के लाग्छ भने अब सबैलाई बढीभन्दा बढी हामीले एकताबद्ध ढङ्गबाट संगठनलाई मजबुत गराउनको लागि भेलामा जानुभएका साथीहरूलाई पनि अब अध्यावधि गरेर अब अधिवेशनमा भाग लिएर काङ्ग्रेसलाई संगठनलाई मजबुत गराउने कुनै शक्तिमा जानलाई होइन, राष्ट्रिय शक्तिको रूपमा रहेको नेपाली काङ्ग्रेसको संगठन मजबुत गराउनको लागि पन्ध्रौं महाधिवेशन हाम्रो लागि एउटा ठूलो अवसरको रूपमा रहेको छ। 2,00,000 जति हामीसँग नयाँ सदस्यताहरू आउनुभएको छ, यसकारण उहाँहरूलाई पनि हौसला भर्नुपर्ने आवश्यकता छ। यसकारण चाहिँ हामी के भन्छौँ भन्दाखेरि यो काङ्ग्रेसको संगठनलाई कमजोर गराउने भन्दा पनि काङ्ग्रेसको संगठन मजबुत गराउनको लागि पनि अहिले पनि हामी उहाँहरूलाई पन्ध्रौं महाधिवेशनमा भाग लिनको लागि पार्टीलाई मजबुत बनाउनको लागि एक ठाउँमा उठ्नु भनेर हामी आह्वान पनि केन्द्रीय कार्य समितिबाट गरिराखेका छौँ। यस कारण मलाई लाग्छ संगठनलाई कमजोर गराउने, नेपाली काङ्ग्रेसलाई कमजोर गराउने र मनोवैज्ञानिक ढङ्गबाट विभाजन गरिदिने, फेरि पनि गुट गुटमा बाँडिदिने, समूह उपसमूहमा बाँडिदिने, गुट गुटमा बाँड्ने भागभन्डाको संस्कृतिलाई फेरि निरन्तरता दिने, जसले नेपाली काङ्ग्रेसलाई अत्यन्त कमजोर बनाउने यो पनि कारण थियो। यसका त्यो किसिमको प्रवृत्तिहरू देखा परेको परिराखेको छ, त्यसलाई चाहिँ निश्चित गर्नुपर्छ र पार्टीलाई एक ठाउँमा उभ्याउन जरुरी छ र केन्द्रीय कार्य समितिमा यही छलफल अगाडि बढिरहेछ।
0: हस् उपसभापतिजी, यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
1: धन्यवाद।
0: नेपाली कंग्रेसका उपसभापति पुष्पा भुषाल आदरणीय श्रोता नेपाली बसमा छोटो विश्राम छ, विश्रामपछि पुनः उपस्थित हुनेछ।
2: बसमेत वस्त्रालयले दिँदैछ ग्राहकहरूका लागि सुवर्ण अवसर। उपहारका लागि सटिङ सुटिङका साडीहरू, मौकाको फाइदा उठाउनुहोस्। आउनु हुनेछ जस्तो तपाईँको मनले माग्छ, एकपटक आउनुहोस् आइरहनु लाग्छ। तपाईँकै सेवाको लागि बस्मेत वस्त्रालय, चैनपुर नगरपालिका छ चडिकम अगाडि, प्रोप्राइटर दिल्ली कुमार बस्मेत, सम्पर्क नम्बर 98621443460।
3: के कान्छ, तेरो दाजुले विदेशबाट आइएमीमा पैसा पठाएछ, झिक्न जा। ए अनि सुन त, तल काकालाई भोलि हस्पिटल लाने रे, गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है, खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएको छ भन्दै थियो तेरो काकी।
4: ल ल आमा, म तु गए तु आए,
3: होइन आजै आइपुग्छस् र।
4: कहाँ आमा, त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्रालीमा भइहाल्छ नि।
5: हामी कहाँ आईएमई, वेस्टर्न युनियन, हिमाल रेमिट, सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ। साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस्। त्यति मात्र कहाँ हो र, इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ, वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस्। आशिष एन्ड ब्रदर्स प्याली, चैनपुर छ शङ्खुवा सभा, प्रोप्राइटर आशिष साख्य, टेलिफोन नम्बर 0295-70-128, मोबाइल नम्बर 98-520-45-441।

0: रेडियो अरुण अरुण 97.6 MHz हरपल तपाईं सँगै
1: यतिखेर हाम्रो भेषमा नेकपा एमालेका नेता पूर्व मन्त्री केशव बराल हुनुहुन्छ। बरालजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
2: धन्यवाद छ केमनजी।
1: होइन, पार्टी अध्यक्ष केपी शर्मा ओली फेरि झापामा पुगेर केही मान्छेहरूले अध्यक्ष हटाउनुपर्छ भनेको सुन्छु, कठै बढी माया लाग्छ भन्नुभएछ। उहाँ त हट्न चाहनु हुँदैन नि त, एमाले किन जबरजस्ती लडेर लत्याउन खोजिरहेछ उहाँलाई?
2: मलाई त त्यस्तो लागिरहेको
1: छैन। अनि उहाँले आफै भन्नुभयो झापामा पुनर्जागरण अभियान शुरू गर्दै, उहाँले एमाले पुनर्गठन हुँदैन, राधे राधेको बर्को ओढ्ने, भित्री छोरी बोकेर हिँड्ने भन्नुभयो क्या?
2: होइन, उहाँले भने चाहिँ मैले पत्र पत्रिकामा सुने,
1: होइन हामीले भिडियो नै हेरिसक्यौँ, अडियो नै सुनिसक्यौँ मैले,
2: पत्र पत्रिकामा चाहिँ अब पढे, अब अरू साथीभाइहरूले भने पनि सुने, तर म अध्यक्ष केपी ओलीज्यूलाई म विनम्रतापूर्वक के निवेदन गर्छु भने पार्टी कार्डमा जानेहरूलाई आभार भनेर पार्टी अध्यक्षको मुखबाट यस्ता शब्द निस्किनु अत्यन्त दुःखद कुरा हो र पार्टी प्रति आम जनताको आकर्षण बढाउनु पर्ने बेलामा, समर्थक शुभेच्छुकहरूको आकर्षण बढाउनु पर्ने बेलामा, कार्यकर्ताहरूको उत्साह बढाउनु पर्ने बेलामा पार्टी कार्यालयमा बस्ने आउनेहरू गफ गर्नेहरू भनेका चाहिँ आभार हुन् भन्ने शब्द उहाँले फिर्ता लिनुपर्छ। उहाँले त्यो शब्द फिर्ता लिनुपर्छ र उहाँ पार्टी निर्माण गर्ने यस्ता यो तरिकाले पार्टी निर्माण हुँदैन र यसले के हुन्छ भने क्षयीकरण त सर्वनाश गराउने काम त उहाँहरू सबैले गरिहाल्नुभयो।
1: एउटा कुरा कि ओलीको मुखको गोली र बन्दुकको गोली फिर्ता आएको रेकर्ड छ र अहिलेसम्म
2: होइन, त्यो मैले चाहिँ यो कहाँ बोल्या शब्द पनि हो र बन्दुकको गोली र मुखबाट निस्केको बोली कहिल्यै फिर्ता हुन सक्दैन र त्यसले पार्ने घाउ त्यो गोलीको बरु औषधि गर्दा केही समयमा निको होला, तर बोलीको चाहिँ प्रस्तुति कहिले पनि निको नहुने घाउ हुन्छ। यस्तो कुरा चाहिँ गरेर त्यो चाहिँ आम कार्यकर्ताहरूको विश्वासमा चाहिँ चोट पुर्याउने काम उहाँले नगरेको भए हुन्थ्यो। म चाहिँ उहाँलाई त्यो सुझाव दिन चाहन्छु।
1: अब त के हुन्छ, उहाँ त सक्रिय राजनीतिमा आउने, अब मलाई हटाउन खोज्ने राधे राधे भनिसक्नु भएको छ, होइन? त्यो भनेको चाहिँ अब ओलीकै नेतृत्वमा एमाले अगाडि बढ्छ, अहिले के विभाजन हुन्छ होइन?
2: अब होइन, यो यसबारेमा अलिकति तपाईँको समय छैन होला,
1: भन्नु न, भन्नु।
2: एक वर्ष पहिले नै महाधिवेशन गर्न आवश्यकै थिएन, उहाँकै जिद्दीले र सचिवालयका कतिपय साथीहरूको जिद्दीले एक वर्ष ओर आयो, यो आवश्यक थिएन। एक अनि त्यसपछि त्यो महाधिवेशन भन्दा पहिलेको केन्द्रीय कमिटिको बैठकमा 328 जनाले बोलेका कुराहरू मैले सुनेको छु र त्यसमध्येमा 116 जना भने त त्यो सुगा रटाई जस्तो, मतलब त्यहाँ दर्शन सिद्धान्त संगठन राजनीति विषय केही थिएन र उहाँहरूको भनेको चाहिँ पूजा गर्ने तरिकाको मात्रै थियो, यसरी पार्टी बन्दैन। त्यसै गरी अर्को के भन्नु, महाधिवेशनभन्दा पहिले केही जिल्लामा, म जिल्लाको नै किने लिएर ती जिल्लालाई अप्ठ्यारो पार्नु, 14,000 पार्टी सदस्य भएको ठाउँमा चाहिँ महाधिवेशनको माहौल बनिसकेपछि चाहिँ त्यसको चाहिँ दोब्बर टेबर बनाउने कामहरू भयो, जसले गर्दाखेरि चाहिँ त्यो संगठित सदस्यको भन्दा घटी भोट आयो भनेपछि तपाईँ कस्तालाई बनाएर छ भन्ने कुरो चाहिँ बुझिन्छ। यी चिज नगरेको भए हुन्थ्यो चुनावमा। एक अर्को कुरो, पहिले उहाँकै प्रस्तावमा भएको 70 वर्ष र 2 कार्यकाल भन्ने कुरोलाई हटाउनेको निम्ति विधान अधिवेशन त्यहाँ आवश्यक थिएन, किनकि उहाँको 13 भाद्र 2018 चीनको यात्रा थियो, अनि 20, 21, 22 विधान अधिवेशन थियो, भनेपछि चाहिँ त्यो आवश्यकै नपरेको बेलामा एक वर्ष ओर महाधिवेशन र चाहिँ त्यो विधान अधिवेशन गर्न जरुरत पनि थिएन, त्यो मूल दुईटा विषय उहाँकै प्रस्ताव अनुसार विगतमा पारित भएको विषयले हटाएर उहाँले जुन प्रयत्न गर्नुभयो त्यसको नतिजा अहिलेको चुनावको नतिजा हो, यो कुरो उहाँले महसुस गर्नुपर्छ, दिलैदेखि महसुस गर्नुपर्छ र उहाँका उहाँलाई खुसी बनाएर लाभ लिने वरिपरिका ती कतिपय मान्छेहरू छन्, म नाउँ लिन कसैको चाहन्न,
1: भन्नु
2: भरमा त्यस्ताको घरमा त्यस्ताको निर्देशनमा त्यस्ताले उठ भन्दा उठ बस भन्दा बस कसलाई गाली गर

0: छुरी धस्ने काम गर्दैछन्। तिनीहरूका चेहरा मैले राम्रोसँग हेरिया छु, नियालिया छु, ऐनामा हेरिया पनि छु, आफूलाई ऐना हेर्न पनि आग्रह गर्नुभएको छ। मलाई हट भन्ने, म हट्दिनँ, कुनै हालतमा हट्दिनँ भन्नुभएको छ। अब के गर्नुहुन्छ? अब लत्याएर हटाउन पनि
1: मिलेन। म त एघारौं महाधिवेशनबाट म तपाईँलाई यो सुनाउन उपयुक्त ठान्छु। एघारौं महाधिवेशनमा 328 जनाले बोलिसकेपछि अनुशासन आयोगको अध्यक्षको हैसियतले प्रस्तुत गर्ने डकुमेन्टको सट्टा 3 प्रकार गरेर मैले 7 लाइन प्रस्तुत गरेको छु, र त्यो प्रस्तुत गरेको विषय नेपाल जनताले पनि थाहा पाउनु पर्छ भन्ने लाग्छ। र समय छ तपाईँसँग भने म यो 7 लाइन पढेर
0: सुनाउँछु।
1: मैले चाहिँ अनेक प्रयत्न विविध बैठकमा गर्दा गर्दा केही सुन्न लागेपछि पार्टीलाई दार्शनिक सहित सैद्धान्तिक रूपले ठिक ठिक ढंगले सञ्चालन गराउन सकिनँ। होइन, मैले वर्गीय हिसाबले आधारभूत तथा आम श्रमजीवी वर्गको विश्वास आर्जन गर्ने काम गर्न सकिनँ। पार्टी पंक्तिलाई सांगठनिक ढंगले अनुशासित बनाएर होइन सामूहिक छलफल गरेर साझा धारणा बनाएर अगाडि बढाउन सकिन। पार्टीका कतिपयमा देखिएको चारित्रिक विचलनलाई रोक्न सकिएन। आर्थिक क्रियाकलापमा देखिएको विचलनलाई रोक्न सकिएन। सिङ्गो पार्टीलाई घोषित दर्शन सिद्धान्त मूल्य मान्यता आचरण कार्यशैली कार्यपद्धति अनुसार सञ्चालन गर्न सकिएन। मार्क्सवाद लेनिनवाद र जनताको बहुदलीय जनवादको मर्म अनुसार अगाडि बढाउन सकिएन। उक्त लगायतका कारणले पार्टी र राष्ट्रले ठूलो क्षति बेहोर्नु परेकोले म अनुशासन आयोगको अध्यक्षको हैसियतले होइन 6743 वडा पार्टी कमिटी, सिङ्गो पार्टी पंक्ति र यो 10 केन्द्रीय कमिटी समक्ष क्षमा माग्दैछु भनेको छु मैले। अब यो किन भने किन भन्नुपर्ने परिस्थिति आयो भन्दाखेरि 328 जना केन्द्रीय सदस्य मध्ये 116 जनाको जुन सुगारताई जुन त्यहाँ देखिएपछि अब पार्टी अगाडि बढ्न कठिन हुन्छ भन्ने कुरो देखिया हुनाले मलाई दुःख लाग्थ्यो भनेको। त्यसपछि 11 महाधिवेशनबाट मैले विधिवत रूपमा चाहिँ कुनै जिम्मेवारीमा नबस्ने भन्दा म विदा भएको। त्यहाँ भएका कुनै पनि मान्छेहरू भन्दा म कम सक्रिय कहिले पनि होइन। मेरो 56 वर्षको संगठित राजनीतिक जीवनमा होइन अरू कोही मान्छे भन्दा पनि बढी खटेको मान्छे हो। अहिले पनि त्यो ऊर्जा मसँग छ, तर मैले विदा हुनुपर्ने कारण के भन्दाखेरि यो जे गर्नुपर्ने हो यो पार्टीको निम्ति, हाम्रो पार्टीको दर्शन सिद्धान्त मूल्य मान्यता आचरण कार्यशैली कार्यपद्धति अनुसार अगाडि नबढाएर मलाई मेरो मैले भन्ने भावना जुन जाग्यो, एउटा कम्युनिस्ट पार्टीको सहायता प्राप्त गरेको व्यक्ति सहायता प्राप्त गरेपछि म भन्ने हुँदैन, हामी भन्नु पर्ने हुन्छ। तर सबै राम्रा जति मैले गरेको खराब जति हो, अब हुँदाहुँदा उहाँलाई अत्यन्त सम्मान गरेर उहाँसँगै अब उहाँसँग बढी एट्याच भएका मान्छेले चाहिँ होइन अब पार्टीका एकजना उपाध्यक्षलाई उहाँ त विदेशी एजेन्ट हो भनेपछि चाहिँ सुर्खेतबाट पक्राउ गरेर लिएर आयो अहिलेको सरकारले भनेपछि चाहिँ एउटा जीवनभर सङ्घर्ष गरेका मान्छेहरूको बारेमा त्यस्ता कुरा बोली लिएर मान्छेलाई चाहिँ निराश बनाएर होइन अब अगाडि बढाउने काम नगर्न सके राम्रो काम गर्न, नसके पार्टीलाई क्षेत्र विच्छेद त भइसकेका छ, अरू क्षेत्र विच्छेद नपार्नको निम्ति म सबैलाई।
0: अब एउटा कुरा के छ भने नि, पार्टी अध्यक्षज्यूले एमाले पनि आफैसँग लगेर जानुहुने भयो होइन यी क्रियाकलापले, त्यसो भए
1: मेरो मुखबाट त्यस्तो शब्द किन भनाउनुहुन्छ? उहाँलाई म अहिले पनि भन्छु कि तपाईँ असाध्यै यो पार्टीको निम्ति कुनै योगदान नगरेका र स्वार्थ प्रेरित भएर तपाईँको निकटतम भएका त्यस्ता मान्छेको सल्लाह अनुसार नचल्न, र तपाईँको चाहिँ लामो राष्ट्रिय स्वाधीनता राष्ट्रिय एकता राष्ट्रिय अखण्डता र जुन योगदान छ त्यसलाई माटोमा नमिलाउन, र आम श्रमजीवी जनता त्यसपछि सम्पूर्ण हिमालयका समर्थक शुभेच्छुक स्वदेश र प्रवास हुनेका र सम्पूर्ण पार्टी सदस्य र वडा कमिटीदेखि लिएर सबै कमिटीका साथीहरूको भावनालाई ध्यानमा राखेर सिङ्गो पार्टी प्रति जनताको आकर्षण बढ्ने काम गर्ने, तर पार्टी कार्यालयमा जानेहरू आवारा हुन् भन्ने शब्द प्रयोग गर्ने जुन काम भइरहेको छ त्यसबाट त्यसलाई फिर्ता लिएर आफूलाई ठिक बाटोमा अगाडि बढाउनुको निम्ति उहाँलाई म सल्लाह दिन्छु।
0: अब एउटा कुरा के छ भने नेपाली नेकपा एमालेमा लिडरसिप गर्न सक्ने, एमालेलाई हाँक्न सक्ने अलिकति सर्वमान्य अनुहार पनि त छैन नि त त्यस पछाडि।
1: कसले भने छैन भनेर
0: जिम्मेवारी
1: सबै अगाडि बढ्न थाले मान्छेलाई सबैलाई निस्तेज बनाएर म बाहेक कोही पनि छैन भन्ने मान्छे नेता होइन।

0: अवस्था भनेको को हो भने जेठो माइलो साइलो काइलो थाइलो हुन्छ नि त, म त अर्धा जुवाईको चाहिँ बिचको काइलो पनि हो होइन, त्यसले गर्दा पार्टीमा म पछि हाँक्ने यो तयारी गरेन भने त्यो नेतै होइन। जस्तो उदाहरणको निम्ति इरानमाथि चाहिँ फेब्रुअरी 28 त्यत्रो हमला भयो, सिङ्गै सिनियर मान्छेहरू मारिए, तर एक मिनट पनि ढिलो नगरिकन त्यसपछि अर्कोले हाँकेर हिँड्यो। त्यसले गर्दा प्रश्न के हुन्छ भने जो मान्छे म बाहेक नेतै छैन भनेपछि उहाँले विगतमा चाहिँ राम्रो काम गर्नुभएको रहेनछ भन्ने कुराको प्रमाण अर्थ खोज्नै पर्दैन। फेरि सफल नेताले त आफू पछि को त्यसपछि को त्यसपछि को भन्ने कुरो चाहिँ आम जनताको बिचमा पार्टी पङ्क्तिमा स्थापित गर्ने काम गर्छ। त्यसले गर्दाखेरि चाहिँ यो विषयलाई हेर्नुहोस्, अब चाहिँ यो पार्टी ओह्राल लागेको चाहिँ 74 हो, 74 तपाईँ भन्दा महाधिवेशनले निर्वाचित भएको महासचिव ईश्वर पोखरेललाई हटाएर अर्को महासचिव बनाउने कुरामा एकजना कहीँ सल्लाह नगरिकन कहीँ थाई समितिमा सल्लाह नगरिकन चाहिँ उहाँलाई इच्छा लागेको बेलामा त्यो गर्नुभयो है। त्यसले गर्दा चाहिँ प्रश्न के हो भने आफूलाई मन पर्दा जेसुकै गर्ने, तर यो पार्टीमा अहिले एमालेमा भएका मध्ये हेर्नुहोस् म त माला नेपाल, जेएन खनाल, बामदेव गौतम र ईश्वर पोखरेल सबभन्दा पुराना नेताहरू हुन्। केपी कमर त 44 मात्र जेल बाहिर आउनुभयो, जेल बाहिर आएपछि लुम्बिनीको इन्चार्ज हुनुभयो उहाँ, म मध्योत्तर क्षेत्रको जिम्मेवारीमा थिएँ होइन। त्यसले गर्दाखेरि चाहिँ यी पुराना मान्छेलाई यो पार्टीमा चाहिँ लागेका मान्छेहरूलाई हेरेस गर्ने र मलाई मेरो मैले भन्ने भावना जुन हो यो पार्टीको क्षयीकरण हुने मुख्य विषय नै यही हो।
1: हस् केशव बडालजी, यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार। उहाँ हुन्थ्यो नेकपा एमालेका नेता एवं पूर्व मन्त्री केशव बडाल। आदरणीय श्रोता, नेपाली बसमा छोटो विश्राम लिन्छु, विश्रामपछि पुनः उपस्थित।
2: आज बिहानैदेखि पेट दुखेर हैरान भइसके, उपचार गर्न कहाँ जाने होला।
3: काका किन सुतेरै गनगनाइरहनु भएको छ नि?
2: पेट दुखेर उठ्नै सकिरहेको छैन भने आया।
3: ए लु जचाउन जानुपर्छ काका।
2: जान त जानु, तर खोइ कहाँ पो जानु। राम्रो उपचार गर्ने यो चैनपुरमा कुनै हस्पिटल छैन होला?
4: ल छ नि काका, 0.6 छेउ 300 लाइनमा प्रभावकारी उपचार हुने प्रभास मेडिकल हल, त्यहाँ गए त भइगयो नि।
5: पुरानो ग्यास्ट्रिक, अल्सर, हर्स, दिशाबाट रगत बग्ने, छाल सम्बन्धी रोग, चर्म रोग, तिनी रोग, टन्सिल, बाथ, हाट जोड्ने, नका, नाक, कान, घाँटी, दम, पिनास, तल्लो पेट दुखेको, महिनावारी गडबडी भएको, बाँझोपनको सल्लाह सुझाव, हात खुट्टा झमझमाउने, पोल्ने, अनुहारको चाया, पोतो, डन्डीफोर आदिको उपचार, साथै ईसीजी, एक्सरे, भिडियो एक्सरे सेवा उपलब्ध छ। साथै यहाँ सबै प्रकारका औषधिहरू सुपथ मूल्यमा बिक्री गरिन्छ।
6: प्रत्येक बिहिबार शुक्रबार बिहान 7 बेलुकी 7 फिजिसियन एमबीबीएस डाक्टर रूपक रौनियाद्वारा ओपीडी सेवा, भिडियो एक्सरे, गर्भवती जाँच तथा प्याथोलोजी सेवा,
5: 24 फार्मेसी सेवा तथा इमर्जेन्सी सेवा उपलब्ध छ। साथै 24 एमबीबीएस सेवा पनि उपलब्ध छ।
6: विभिन्न देश तथा विदेश जानको लागि मेडिकल पनि गरिन्छ।
4: मेडिकल हल चैनपुर 7 0.13 लाइन, सम्पर्क नम्बर 0295712992, फोन नम्बर 98423-4549।
7: होइन छिटो निस्कन भनेको, ढिला भइसक्यो।
8: जान्न म त हजुर मात्रै जानुहोस्, साथीहरू चाहिँ डिजाइनदार गहना लगाएर आउँछन्, म भने चाहिँ यस्तो गहना लगाएर के जानु।
7: हे तेरी, तिमीले भन न त, तिमीले भने जस्ता डिजाइनदार गहना कहाँ पाइन्छ?
8: पहिले किनिदिन्छु भन्नु न, अनि मात्र भन्छु।
7: भन न त भन, किनिदिन्छु क्या किनिदिन्छु।
8: मलाई त मनोकामना सुनसादी पसलकै गहना चाहिन्छ नि फेरि।
7: अस्ति भन्नुपर्छ नि, ल हिँड मनोकामना सुनसादी पसल। हजुर, आधुनिक तथा पुराना डिजाइनका गरगहना ग्यारेन्टीका साथ तयार पार्नु परेमा, तयारी गरगहना उचित दर भावमा खरिद बिक्री गर्नु परेमा, राशि अनुसारका पत्थर चाहिएमा र सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा मनोकामना सुनचाँदी पसललाई सम्झनुहोस्।
9: साथै 2 सुनलाई रिफाइन गरी 1 बनाउनु परेमा तथा 12 राशिका पत्थरहरू चाहिएमा सदैव हामीलाई सम्झनुहोस्।
6: मनोकामना सुनचाँदी पसल, चैनपुर 6 चोक, प्रोप्राइटर पदम रसाइली, ममता रसाइली, मोबाइल 98 62 13 67 44, 98 15 38 77 75।

0: नमस्कार, म गायक अशोक मुकारुङ। तपाईँ अहिले सुन्दै हुनुहुन्छ लेक ब्रिजको धुन रेडियो अरुण।
1: हामीले श्रोता नेपाली बसमा हामी विभिन्न क्षेत्रका विषयमा चर्चा परिचर्चा गर्दैछौ। नेपालको राजनैतिक अवस्था र व्यवस्थाको विषयमा पनि चर्चा परिचर्चा गर्दैछौ। र किनभने अहिले राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार छ, नेपाली कंग्रेसभित्रमा विवाद छ, एमाले भित्रमा पनि त्यस्तै विवाद छ, मुलुकको राजनीति कुन दिशातर्फ अगाडि बढ़िरहेको छ, यसकै विषयमा कुराकानी गर्दैछौ। वरिष्ठ पत्रकार तथा राजनैतिक विश्लेषक राजेन्द्र दाहाल यतिखेर हाम्रो सम्पर्कमा हुनुहुन्छ। दाहालजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
2: नमस्कार।
1: अहिले नेपाली कंग्रेसको यो इतर पक्षको राष्ट्रिय भेलाले कंग्रेसलाई कस्तो खालको सन्देश दियो? कंग्रेस अब एक डिक्का बनेर एक तरले अगाडि बढ्छ वा चाहिँ यो विभाजनको लागि महत्वपूर्ण मलजल गर्यो राष्ट्रिय भेलाले?
2: मैले त्यति धेरै परसम्मको हेरेको छैन। यो भेला चाहिँ अस्ति नैदेखि नै देखेको, यो विशेष महाधिवेशन पछि अलिकति थिग्रिँदै थिग्रिँदै आएर यो भेलासम्म आइपुगेको छ। जुन नेपाली काङ्ग्रेसभित्र एउटा संस्कार थियो, त्यो दाई संस्कार, त्यो पार्टी सँगसँगै दाईहरू नै अब सिनियर मान्छे नै पार्टीको माथिल्लो पदमा बस्ने भएको हुनाले त्यो स्वाभाविक रूपमा त्यो संस्कार लाई आत्मसात गरेदेखि त्यो सिङ्गो पार्टीले त विशेष महाधिवेशनले त्यो संस्कार लाई मा केही न केही विखण्डन ल्याइदियो। त्यो त्यसले गर्दाखेरि जुन ठूलो जमात चाहिँ कता कता एकाएक त्यो विस्थापित भएको महसुस गरिराख्यो। त्यस कारणले यो छटपटाहट मलाई लाग्छ हाम्रो ठाउँ के त ठिक छ। नयाँ पुस्ताको साथीहरू आए, उनीहरूले चाहिँ नेतृत्व लिए, केन्द्रीय समितिमा उनीहरू बसे, नेतृत्वमा उनीहरू बसे, ठिक छ। त हाम्रो पार्टीमा नेपाली काङ्ग्रेस पार्टीमा चुनाव लड्दाखेरि त ठिक छ, हामी चुनावमा कुटी गर्दैनौँ, चुनाव पनि लड्छौँ, तर चुनाव त सधैँ जितिँदैन। त पार्टीमा त ठाउँ हुनु पर्यो नि, हामी कहाँनिर त अब हामी हिजो त्यसै दाई भइसकेका मान्छे हौ, हामीलाई ठाउँ खोइ भनेर एक खालको छटपटाहट हो। त्यो छटपटाहट यो सङ्गठित रूपमा इतर पक्षको नाममा सङ्गठित रूपमा त्यो छटपटाहट व्यक्त भएको देख्छु म। त्यसका लागि चाहिँ यो छटपटाहटलाई मेरो आफ्नो दिशामा हेर्दाखेरि चाहिँ मेरो आफ्नो ठाउँबाट हेर्दा नेपाली काङ्ग्रेसको अहिलेको सभापति गगन थापाजीले नै सम्बोधन गरिदिनुपर्छ केही न केही।
1: तर अहिलेको अवस्थामा हेर्नुभने शेरबहादुर देउवाले अहिलेको यो अब 14 महाधिवेशनबाट 15 महाधिवेशन गराएर विदा लिने त पूर्व संकेत गर्नुभएको थियो। तर अब एउटा कुरा के भयो भने 15 महाधिवेशन देउवाकी नेतृत्वमा घोषणा गर्ने घोषणा गर्नुभयो उहाँहरूले। अर्को कुरा, देउवाले पनि म हिन्दू हुँ हिन्दू हुँ हिन्दू हुँ भनेर भन्नुको चाहिँ तात्पर्य चाहिँ के होला?
2: अब यो चाहिँ अरू यो नयाँ डेभलपमेन्ट चाहिँ मलाई एकदमै नयाँ लागेको कुरा चाहिँ यो के अरे हिन्दूको कुरा आयो। अब त्यति उहाँले हिन्दू मात्रै भन्नुभयो, त्यसको व्याख्या धेरै गर्नु भएको छैन। तर यो हिन्दुत्वको जुन पक्कमा आयो, 5-6 महिना विदेश बसेर अनि आएर हिन्दू हिन्दूको कुरा रटन लगाउनु, अरू राजनीतिक सन्देश खासै धेरै प्रवाह नगर्नु, हिन्दूको कुरा लगाउनुमा चाहिँ अब यो कसैले सिकाएको अथवा कुनै बाध्यता परेको अथवा कुनै आकांक्षा के आश कसैले देखाएको कुरो हो कि जस्तो लागिराखेको छ। नत्र भने यो बेमौसमी बाधा शेरबहादुर देउवा जस्तो सिजन पोलिटिसियनले राजनीति राम्रोसँग बुझेको, यो देश बुझेको मान्छेले त्यो नगर्नुपर्ने मलाई लाग्छ। उहाँको केही बाध्यता छन् कि केही बाध्यता परेर उहाँले त्यो कसैलाई केही सन्देश दिएर खोज्नु भएको हो कि भन्ने म थाम्दैछु। त्यो भोलि पर्सिका दिनमा आगामी दिनमाहरू स्पष्ट होला। तर यो बेमौसमी बाजा हो, यो देश सबै धर्मको हो। राणा कालमा पनि कोही हिन्दू देश थिएन, यो पछि पनि राजाहरूकै पालामा पनि यो छोटो अवधि मात्रै संविधानमा हिन्दू लेखेर बसा हो, नभएदेखि यो सब सबैको देश हो र बुद्धको उत्पत्ति नेपालमा भएको छ, बौद्ध धर्महरूको अभ्यास यत्रो भएको छ, किराँत धर्मको मौलिक स्वरूपै यहीँ छ। त्यस्तो देशमा चाहिँ हिन्दू हिन्दू भनेर त्यो पनि एक खालको हिन्दुत्वको एकदमै कुनै परिभाषा नभएको त्यस्तो धर्मको कुरा गर्नु भने त्यो राजनीतिक कुरा मात्रै हो
1: तर कसैले पनि यसलाई सक्ट मानेनन् फेरि अब देउबाले म हिन्दू हिन्दू हिन्दू भन्दै गर्दा कसैले पनि होइन त्यो
2: चाहिँ सहज मान्ने कुरै होइन यो असहज कुरा हो यो राजनीतिक यसकिए राजनीति छ त्यो त्यो मैले बुझिसकेका छैन भोलिका आगामी दिनमा खुल्दै जाला
1: अनि सरकार के भएको हो
2: तपाईँले पन्ध्रौं महाधिवेशनको जुन कुरा गर्नुभएको छ यो सबै काङ्ग्रेसको राजनीतिलाई सम्हालेर काङ्ग्रेसप्रति आस्थावानहरू काङ्ग्रेसलाई माया गर्नेहरू काङ्ग्रेसका शुभेच्छुकहरू सबैको भावनालाई समेटेर अगाडि बढ्ने काम चाहिँ सभापति गौरव थापाको दायित्व हो उहाँले गर्नुपर्छ उहाँले गर्न पनि सक्नुहुन्छ र यो सबै अरू छटपटार धेरैले कोही गगनतिरले हामीलाई पनि हेरिदिनु पर्यो हामी के त हामी टुरा भयो हाम्रो केही पनि ठाउँ भएन भन्ने खालको त्यो छ उहाँहरूलाई उहाँहरूले चाहिँ नि उहाँहरूको हैसियत अनुसारको आश्वस्त पार्दै ठिक छ अब भोलि दाईहरूलाई के चाहिन्छ मान मनित्व चाहिने होला होइन अथवा के गर्नुपर्ने हुन्छ त्यसरी व्यवस्थापन गर्दै सबैलाई समेटेर जानुपर्ने काम चाहिँ गगनजीको हो उहाँ नै जानुहुन्छ टेक्निकल्ली अरूहरूले माध्यमेशन यी सबै कुराहरू गरे पनि अन्तत राजनीतिक दायित्व र राजनीतिक जिम्मेवारी राजनीतिक विजय त्यो त फेरि गगनजीकै हो
1: अब एउटा कुरा नि अहिले सरकार के भइरहेको छ या त प्रेस काउन्सिलको पूर्व उपाध्यक्षको हैसियतले किशोर श्रेष्ठको पक्राउप्रति चाहिँ विभिन्न किसिमका टिप्पणीहरू आएका छन् हत्कडी लाएर हिजो मात्रै बाहिर सार्वजनिक गरिएका तस्विरहरू पनि आएका थिए भन्दा सरकारका गतिविधिहरू र प्रेस स्वतन्त्रताप्रति सरकारले चालेका कदमहरूलाई कसरी हेरिरहनु भएको छ
2: म यो धेरै कुराहरूमा चाहिँ यो पाटोमा अब सरकारतिर जानुभयो भने गत साल भदौ 23 गतेको निरन्तरता म देखिराखेको छु त्यो निरन्तरताबाट हामी बाहिर निस्केका छैनौँ कुनै दिन हामी बाहिर निस्केछौँ भने ल अब त्यो 23 भदौ 23 24 चक्रबाट हामी बाहिर निस्क्यौँ भनेर भनौँ हामी त्यही चक्रभित्र छौँ सर्वोच्च अदालतले नेपाली काङ्ग्रेसको मुद्दा दोहोऱ्याएर हेर्ने निशा दिने कुरा पनि मलाई त्यही भित्र नै लागिराखेको छ भले भोलि परिणाम त्यही अनुसार आउनुपर्छ भन्ने जरुरत छैन किनभने एउटाले दिन्छ त्यहाँ जुडिसियरी सिस्टम त छ सिस्टमले काम गर्छ र सही बाटोमा आउन पनि सक्छन् धेरै कुराहरू यो अहिले किशोर श्रेष्ठ प्रेसमाथिको यो जम्मै कुरा छ यो तर्साउनको लागि अब जुन केसहरूमा जे मुद्दाहरू छन् त्यसका लागि ती कुन खालको प्रकृतिका मुद्दा हुन् त्यसमा नेपालमा के कस्ता अभ्यास हिजो भइसकेका छन् कानुनी अभ्यास के छन् न्यायिक अभ्यास के छन् सबैलाई थाहा छ प्रेस काउन्सिल त्यही भत्ता छ यी सरकारले चाहिँ त्यही अध्यक्ष पनि नियुक्ति गरेर राखेको छ होइन बजेट छुट्याएर राखिरहेको छ त्यसको भूमिका कहाँ दिएको छ त यो सबै कुरामा मलाई के लाग्छ भनेदेखि तपाईँले जुन किशोर प्रसङ्ग उठाउनुभयो यो त्यतिखेरदेखिको यो कसैले बदलाको भावनाले किशोरजीसँग काम गरिराखेको छ किशोरजीले प्रकाशित गरेको समाचारबाट जसलाई पीर मर्का पर्यो त्यसलाई बहानाको रूपमा प्रयोग गरियो हुनसक्छ भोलि उहाँ चाहिँ हेरेको हेरै त्यो पीडितले न्याय पाउने कुरा पन्छेको पन्छे गएर किशोरजीको यो केसले अर्कै रूप लिने अथवा किशोरजीलाई अर्कै किसिमले दण्डित गर्ने अरू नै कुराहरू त्यहाँनिर बाहिर अगाडि ल्याउँदै जाने यो पनि हुनसक्छ त्यस कारणले मैले प्रक्षेपमा यति भने यो भदौ 23-24 निरन्तरता हो त्यो उहाँहरूले अब के बदला लिनु छ के चुकाउनु पर्नेछ त्यो गर्दै हुनुहुन्छ र उहाँहरू बिस्तारै हामीले थाहा पाउँदै उहाँहरू एक्सपोज हुँदै जानुहोला भन्ने लाग्छ
1: सरकारको अहिलेको कार्यदिशा वा सरकारले भनेको चाहिँ हामी चाहिँ एकदम स्ट्रेट बाटोमा गन्तव्यमा पुगेर रोकिन्छ भन्ने प्रधानमन्त्रीको भनाई यी समग्रतालाई हेर्दाखेरि र अहिलेको यो समाज र अहिले देखिरहेको दृश्यहरूलाई चाहिँ कसरी विश्लेषण गर्नुहुन्छ जान जाँदै
2: होइन उहाँको गन्तव्य हामीले थाहा नपाएर सबैभन्दा ठुलो अन्यले उहाँहरूको गन्तव्य थाहा भएको छैन होइन जलाएका अदालतका भवन त बनाएका छैनन् जलाएका सिंहदरबार त मन्त्रालयका भवनहरू बनाएका छैनन् होइन र अब जुन किसिमले चाहिँ मिडियामाथि एट्याक गरेको छ सूचनाको सङ्कलनको लागि जुन किसिमले चाहिँ बन्दी लगाइएको छ पत्रकारहरूलाई चारैतिरबाट एक किसिमले चाहिँ त्यो सञ्चार माध्यमहरूलाई घेराबन्दी जस्तो परिस्थिति जुन पारिदिएको छ सूचना

0: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। आजदेखि नियमित प्रक्रियाबाटै खाना पकाउने ग्यास बिक्री हुने, आफूलाई पाएक पर्ने विक्रेता कहाँ सम्पर्क गरी ग्यास खरिद गर्न निगमको अपील। आज नागको पूजा आराधना गरी नाग पञ्चमी मनाइँदै पश्चिमी क्षेत्रमा आज वल्के र गुरही पर्व। पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गर्ने सरकारको तयारी। जाजरकोटका पहिरो प्रभावितको तथ्याङ्क संकलन गरिँदै दक्षिण कोरियासँगको सैन्य अभ्यास घटाउन पेन्टागनलाई ट्रम्पको निर्देशन। सैन्य अभ्यास महँगो भएको भनाई र पीएससीलाई हराउँदै लेन्सलाई पहिलो पटक सुपर कपको उपाधि। नेपाल खबरमा अब पूरा खबर। नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको गैराती निधन भएको छ। उहाँको 91 वर्षको उमेरमा काठमाडौँको बुढा नीलकण्ठमा रहेको घरमै निधन भएको हो। पछिल्लो 6 दशकदेखि लगातार साहित्य सृजनामा लागेका श्रेष्ठले नेपाल भाषा सहित नेपालीमा पनि कविता र गीतसँगै अन्य विधामा पनि कलम चलाउनु भएको थियो। नेपाल भाषा परिषदले 2 दशक अगाडि उहाँलाई जनकविको उपाधिबाट सम्मान गरेको थियो। नेपाल भाषामा उहाँका 1 दर्जन भन्दा बढ़ी कृति प्रकाशित भएका छन्। उहाँको जन्म निम्न मध्यमवर्गीय नेवार परिवारमा आमा आशामती श्रेष्ठ र बुबा गणेशलाल श्रेष्ठबाट भएको थियो। हिजो र अस्ति काठमाडौँका निश्चित ठाउँ तोकेर ग्यास बिक्री वितरण गरेको सरकारले अब आफै खुद्रा विक्रेता नबन्ने भएको छ। नेपाल आयल निगमले आजदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका विक्रेताहरूबाट ग्यासको बिक्री वितरण नियमित प्रक्रिया अनुसार हुने जनाएको छ। निगमले सूचना निकालेर उपभोक्तालाई आफूलाई पाएक पर्ने विक्रेता कहाँ सम्पर्क गरी ग्यास खरिद गर्न अपील गरेको छ। साथै बिक्री वितरणलाई व्यवस्थित र प्रभावकारी बनाउन उद्योग विक्रेता तथा वितरकलाई दैनिक विवरण उपलब्ध गराउन निगमले निर्देशन दिएको छ। निगमले ग्यास वितरणलाई व्यवस्थित बनाउन दैनिक बिक्री गर्ने विक्रेता, वितरकको नाम, ठेगाना, सम्पर्क नम्बर, सिलिण्डर संख्या सहितको विवरण हरेक दिन बिहान 9 बजेभित्र उपलब्ध गराउन उद्योगीहरूलाई निर्देशन दिएको छ। अत्यावश्यक भएका घर आएसी प्रयोजनका लागि प्रयोग हुने उपभोक्तालाई उच्च प्राथमिकतामा राखी ग्यास बिक्री गर्न तथा ग्यास ढुवानी र वितरण कार्यमा सुरक्षाको दृष्टिबाट सहजीकरणका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा गृह मन्त्रालय मार्फत अनुरोध गरिएको निगमले जनाएको छ। यसरी सरकार आफै खुद्रा विक्रेता बनेर विभिन्न ठाउँबाट ग्यास बाँड्न थालेपछि ग्यासको वितरण प्रणाली झनै भद्रगोल बनेको थियो। आज साउन शुक्ल पञ्चमी अर्थात नाग पञ्चमी, नागको पूजा आराधना र सम्मान गरी नाग पञ्चमी पर्व मनाइँदैछ। आज घरको मूल ढोकामा विधिपूर्वक नागको तस्विर टाँस्ने गरिन्छ। नागको तस्विर घरमा टाँस्दा वर्षभर नाग, सर्प र बिच्छी लगायतका जीवबाट दुःख नहुने र आग लागि मेघ र चट्याङको डरबाट समेत बस्न सकिने धार्मिक विश्वास छ। यस वर्ष जेठमा अधिक मास परेका कारण सौर मास अनुसार भदौको पहिलो दिन नाग पञ्चमी परेको हो। वैदिक मान्यतामा नागलाई सर्वको राजा मानिन्छ। नाग रिसायमा पानीको अभाव हुने विश्वासको कारण वर्षा र जलका लागि नागलाई प्रसन्न पार्न पूजा गर्ने परम्परा बसेको धार्मिक ग्रन्थमा उल्लेख छ। नाग पञ्चमीसँग नेपालका विभिन्न धार्मिक तथा सांस्कृतिक प्रसंग पनि जोडिएका छन्। आज 8 प्रमुख नागको विशेष पूजा गर्ने परम्परा रहेको छ। यसैबीच पश्चिमी क्षेत्रमा आज वल्के र विरही पर्व, गुरही पर्व मनाइँदैछ। भदौ एकतेका दिन मनाइने वल्के पर्व भन्नाले कोसेली अर्थात उपहार भन्ने बुझिन्छ। काम विशेषले तथा अध्ययन गर्न घर बाहिर रहेकाहरू पनि यो चाड मनाउन आफ्ना घर फर्कने गरेका छन्। यस पर्वका दिन बिहानै नुहाइ धुवाई गरी आफ्ना मान्यजन इष्टमित्र छरछिमिङलाई सगुनको रूपमा दूध दही र पीड़ालुको कलिलो पात अर्थात गाभा हरियो साग दिएर सम्मान गर्ने र आशीर्वाद साटासाट गर्ने मौलिङ परम्परा रहेको छ। विवाहित छोरीलाई माइती घरमा आमन्त्रण गरी स्थानीय खानाको परिकार खुवाउने चलन पनि रहेको छ। गाउँघरतिर गोरस शीतन अर्थात गाई भैँसीको दूध दही मही बाँड्ने चलन समेत छ। यो चलन पछिल्लो समय कम हुँदै गएको छ। यस पर्वमा गाउँघरमा युवा युवती जम्मा भएर पिङ खेल्ने, देउरा खेल्ने, ठाडी भाका तथा लोक लयमा गीत गाउने लगायत क्रियाकलाप पनि गरिन्छ। यस्तै पश्चिम नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारू समुदायले आज गुरही पर्व मनाउँदैछन्। गुरही एक प्रकारको किराको नाम हो। यसलाई नेपाली भाषामा गाइने किरा भन्ने गरिन्छ। धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुराको प्रसिद्ध बडीमालिका मन्दिरमा आजदेखि मेला तथा पूजा शुरू भएको छ। दर्शनार्थीको बढ़दो चापलाई मध्यनजर गर्दै मुख्य पूजा अघि नै पूजा शुरू गरिएको हो। यस वर्ष मुख्य पूजा भदौ 11 गते हुनेछ। एकै दिन ठूलो संख्यामा दर्शनार्थीको भीड़ हुने भएकाले व्यवस्थापन सहज बनाउन आजदेखि नै पूजा शुरू गरिएको मन्दिरले जनाएको छ। सरकारले पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गर्ने भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको हिजो बसेको मनसून प्रतिकारी कमाण्ड पोस्टको बैठकले रोल्पाको थबाङ र सुनछारी गाउँपालिका, बाजुराको त्रिवेणी नगरपालिका र जाजरकोटको भेरी नगरपालिकाका पहिरो प्रभावित क्षेत्रको प्रारम्भिक भौगर्भिक अध्ययन गर्ने निर्णय गरेको छ। उत्तर कर्णाली प्रदेश सरकारले जाजरकोटको भेरी नगरपालिका 2 रिसाङमा पहिरोबाट प्रभावित परिवारको तथ्याङ्क संकलन गर्ने भएको छ। प्रदेश सरकारले पहिरोबाट भएको धनजनको क्षतिको यथार्थ विवरण संकलन गरी त्यसैका आधारमा राहत पुनस्थापना तथा पुनर्निर्माणका योजना र कार्यक्रम अघि बढ़ाउने निर्णय गरेको छ। जाजरकोटको भेरी नगरपालिका 2 रिसाङमा अस्ति शनिबार पहिरोमा परि 4 जनाको ज्यान गएको थियो भने 10 जना घाइते भएका छन्। पहिरोका कारण रिसाङमा 70 परिवारका 230 जना विस्थापित भएका छन्। रिसाङमा 3 वर्ष अघिको भूकम्पमा 173 परिवार विस्थापित छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा 4 भन्ज्याङ भित्रका खबर सँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
2: मौसम र बारी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौं। मोबाइल चार्जमा राखौं। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौं।
1: बाढ़ीको चेतावनी पाउन साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। अब थप खबरहरू। आज गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका एक दुई ठाउँमा मुसलधारे पानी पर्ने सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक दुई ठाउँमा पनि ठूलो पानी पर्ने सम्भावना छ। गैराती देशका सबैजसो ठाउँमा पानी परे पनि अहिले भने पानी पर्ने प्रणाली पश्चिमतर्फ सर्दै गएको छ। महाशाखाका अनुसार गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाड़ी भूभागका धेरै ठाउँमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको अनुमान छ। यस्तै कोशी र बागमती प्रदेशका हिमाली तथा पहाड़ी भूभागका केही ठाउँमा पनि मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावना छ। गण्डकी लुम्बिनी र कर्णाली सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै ठाउँ मधेस प्रदेश तथा कोशी र बागमती प्रदेशका तराई भूभागका थोरै ठाउँमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको पूर्वानुमान छ। ठूलो वर्षा र मेघगर्जन सहितको वर्षाका सम्भावना रहेका क्षेत्रमा बाढ़ी पहिरो र सड़क यातायातमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। यस्तै पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी नजिकै 40 मा पहिरो खसेपछि सड़क अवरूद्ध भएको छ। आज बिहान 5:45 खसेको सुक्खा पहिरोका कारण सड़क दुईतर्फी नै अवरूद्ध भएको गजुरी प्रहरीले जनाएको छ। प्रहरीका अनुसार अहिले पहिरो पन्छाउने काम भइरहेको छ। सड़क अवरूद्ध हुँदा काठमाडौँ भित्रिने र बाहिरिने गाड़ीको लामो जाम लागेको छ। केही दिन अघि पनि त्यही ठाउँमा पहिरो खसेर सड़क अवरूद्ध भएको थियो। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियासँग सञ्चालन हुने संयुक्त सैन्य अभ्यासमा उल्लेख्य कटौती गर्न पेन्टागनलाई निर्देशन दिनुभएको छ। ट्रम्पले सैन्य अभ्यास महँगो हुनका साथै उत्तर कोरियालाई अनुपत्य र शत्रुतामूलक सन्देश दिने भन्दै अभ्यास घटाउन निर्देशन दिनुभएको रोयटर्सले जनाएको छ। अमेरिका र दक्षिण कोरिया बीचको वार्षिकी उल्ची फ्रिडम सील्ड सैन्य अभ्यास आजदेखि शुरू भएको छ। आजदेखि 10 दिनसम्म चल्ने अभ्यासमा दक्षिण कोरियाका झण्डै 18,000 सैनिक सहभागी छन्। अब खेल खबर। लेन्सले पेरिस सेन्ट जर्मेन पीएसजीलाई 1-0 पराजित गर्दै पहिलो पटक सुपर कप ट्रोफी ड्रेस च्याम्पियन्सको उपाधि जितेको छ। कुप डे फ्रान्सको गएको सिजनको विजेता लेन्सका लागि थाउभिनले 3200 मिनटमा गोल गरेका छन्। तर त्यसको 7 मिनटपछि किलियन एन्टिनियोले सिधै रातो कार्ड पाएपछि लेन्स 10 खेलाड़ीमा सीमित बन्यो। पीएससीले शुरूआतदेखि नै आक्रमणलाई तीव्रता दिए पनि गोल गर्न भने सकेन। गएको सिजन लीग वानको उपाधि दौड़मा पीएससीलाई सबैभन्दा कड़ा चुनौती दिएको लेन्स अन्तमा च्याम्पियन भन्दा 6 अंक पछाडि रहेको थियो। यद्यपि कुप डे फ्रान्सको उपाधि जित्दै उत्कृष्ट सिजन पूरा गरेको थियो। यसपटक डिनो टोपमोलरको नेतृत्वमा लेन्सले अर्को महत्वपूर्ण उपाधि थपेको हो। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नुअघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। आजदेखि नियमित प्रक्रियाबाटै खाना पकाउने ग्यास बिक्री हुने। आफूलाई पाक पर्ने विक्रेताग्राह सम्पर्क गरी ग्यास खरिद गर्न निगमको अपील। आज नागको पूजा आराधना गरी नाग पञ्चमी मनाइँदै पश्चिम क्षेत्रमा आज वल्की र गुढ़ही पर्व। पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गर्ने सरकारको तयारी। जाजरकोटका पहिरो प्रभावितको तथ्याङ्क संकलन गरिँदै दक्षिण कोरियासँगको सैन्य अभ्यास घटाउन पेन्टागनलाई ट्रम्पको निर्देशन। सैन्य अभ्यास महँगो भएको भनाई र पीएससीलाई हराउँदै लेन्सलाई पहिलो पटक सुपर कपको उपाधि।
2: एनबीएल सर्वसुलभ आवास कर्जा
3: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
2: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
3: विशेषताहरू ₹2 करोड़सम्मको कर्जा सुविधा।
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
3: 25 वर्षसम्मको लचिलो कर्जा अवधि।
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर।
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
3: शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो बैंक।

0: पाको एकमात्र डिटिएच सेवा डिस्को
1: डिस्को खुशीको कनेक्शन
2: सालिनदीको सिर
3: मणि चूडको काख
2: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति
3: शान्ति र आनन्दको अनुभूति
2: भीडभाडबाट टाढा
3: शहरबाट नजिकै
2: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
3: झुले अर्ग्यानिक फार्म रिजोर्ट
0: विस्तृत जानकारीका लागि फोन नम्बर 9861946566 र 9841549481 वेबसाइट झुले.com.np
4: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्रका खबरमा तपाईँलाई स्वागत छ। काठमाडौँको नाग पोखरीमा आज बिहानैदेखि मेला भर्नेको भीड़ लागेको छ। यस नाग पोखरीमा नागको पूजा गर्ने काठमाडौँ उपत्यका तथा त्यस वरपर क्षेत्रबाट भक्तजनको भीड़ लागेको हो। साथै नागपञ्चमीका अवसरमा काठमाडौँको दक्षिण भेगको कीर्तिपुर नगरपालिका 14 रहेको टौदहमा पनि आज मेला लागेको छ। टौदह कर्कुटक नागको वासस्थानका रूपमा परिचित छ। तलाउका लागि रहेको टौदहमा नागपञ्चमीका दिन दुबो गाईको दूध अक्षता आदि चढ़ाएमा नागबाट भय नहुने र घर परिवारमा सुख शान्ति तथा कल्याण हुने जनविश्वास छ। टौदह र त्यस वरपरका स्थानीयवासीले बारीमा फलेको नयाँ फल र तरकारी समेत ल्याएर नागलाई चढ़ाउने गर्छन्। नागपञ्चमीको अवसरमा भक्तपुरका विभिन्न धार्मिक पीठमा बिहानैदेखि मेला लागेको छ। भक्तपुरको चागु नारायण मन्दिरमा आज बिहानैदेखि ठूलो मेला लागेको छ। मेला भर्न भक्तपुर काठमाडौँ ललितपुर र काभ्रेदेखिका धर्मावलम्बीहरू मन्दिरमा पुगेका छन्। यस मेलामा चागु नारायणलाई गाईको दूध घिउ दुबो र रायोको गेडा चढ़ाउनाले घर खेतमा नागले दुःख नदिने धार्मिक विश्वास छ। आजको दिन चागु नारायण मन्दिरबाट फर्केर आफ्नो घरको मूल ढोकामाथि गाईको गोबरले नाग टाँसी दुबो रायोको गेडा र गाईको दूध चढ़ाउने परम्परा रहेको छ। र कीर्तिपुरको बाघ भैरवमा आज जात्रा हुँदैछ। हरेक वर्ष भदौ 1 गते बाघ भैरवको जन्मदिनको अवसरमा जात्रा हुने प्रचलन छ। आजका दिन बाघ भैरवको मन्दिरलाई 108 चोटि परिक्रमा गर्ने परम्परा छ। यो जात्रा विक्रमसम्म 2013 सालदेखि शुरू भएको हो। कीर्तिपुरका बासिन्दाका इष्टदेवताका रूपमा समेत मानिने बाघ भैरवको जन्मदिनको रूपमा प्रत्येक वर्षको सिंह संक्रान्ति अर्थात भदौ 1 गतेका दिन बाघ भैरवको जात्रा गरिने प्रचलन रहेको छ। बाघ भैरवको तीनवटा मूर्ति मध्ये एउटालाई खटमा राखेर कीर्तिपुरको विभिन्न ठाउँमा परिक्रमा गरेर जात्रा गरिन्छ। बिहान 9 बजेको राष्ट्रिय र चार भन्ज्याङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। नागपञ्चमीको अवसरमा काठमाडौँ उपत्यकाका विभिन्न नाग मन्दिरहरूमा भक्तजनको भीड़। भक्तपुरका धार्मिक पीठहरूमा बिहानैदेखि मेला। नाइमा एक्सपोमा 5500 गाड़ी बुकिङ 180,000 अवलोकन गरे। र कीर्तिपुरको बाघ भैरवमा आज जात्रा लाग्दै बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं।

0: रेडियो अरुण अरुण
1: 97.6 MHz हरपल तपाईं सँगै।
2: के तपाईँलाई आँखा सम्बन्धी कुनै समस्या छ?
3: यदि समस्यामा हुनुहुन्छ भने आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको लागि चैनपुर आँखा उपचार केन्द्र।
2: हाम्रा सेवाहरू आँखा जाँच गरिनुका साथै आँखा जाँच गरे अनुसारका चस्माहरू बनाइन्छ। चस्मा जाँच गरिनुका साथै आँखा सम्बन्धी सम्पूर्ण औषधिहरू पनि पाइन्छ।
3: चैनपुर आँखा उपचार केन्द्र सम्पर्कको लागि मोबाइल नम्बर 98174-7118 र 98627-12300। चैनपुर आँखा उपचार केन्द्र चैनपुर सङ्खुवा सभा।
4: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम सङ्खुवा सभाको कार्यक्रम सञ्चालन सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ सङ्खुवा सभाको आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम बमोजिम सङ्खुवा सभा तथा बोसो जिल्लामा सञ्चालित अलैँची सुपर जोन तथा सुन्तला जोनको तोकिएको कार्यक्षेत्रहरूमा सञ्चालन हुने भएकोले उक्त कार्यक्रमहरू सञ्चालन गर्नका लागि इच्छुक कृषि समूह, सहकारी जल उपभोक्ता समिति, उद्योग कम्पनी फर्महरूले मिति 2083 साल भाद्र 24 गते कार्यक्रम कार्यान्वयन एकाई सङ्खुवा सभा, जोन प्राविधिक एकाइ भोजपुर, जोन सम्पर्क एकाई मादी र जोन सम्पर्क एकाई दिङला स्थित सम्पर्क कार्यालयमा अनुसूची 10 बमोजिम रितपूर्वक भरिएको आवेदन फारम तथा अन्य आवश्यक कागजातहरू प्रस्ताव पेश गर्नुहुन यो सूचना प्रसारण गरिएको छ। अलैँची सुपरजोन कार्यक्षेत्र धर्मदेवी नगरपालिका 1, 2, 3, 5 र 6, मादी नगरपालिका 1, 7, 8 र 9, चैनपुर नगरपालिका 1, 2 र 4, पाँच खपन नगरपालिका 1 र 9, खादबारी नगरपालिका 3, 4, 11, सभापोखरी गाउँपालिका 2-6, चिचिला गाउँपालिका 1-5, मकालो गाउँपालिका 1-6, सिलिचोङ गाउँपालिका 1-5 र भोटखोला गाउँपालिका 2-5, भोजपुर नगरपालिका 1, 2, 3, 4, 5, 8, 9, 10 र 11, सडानन्द नगरपालिका 9, 10 र 13, अरुण गाउँपालिका 2, टेम्के मयुङ गाउँपालिका 1, 2, 3, 4, 5, 7, 8 र 9, रामप्रसाद राई गाउँपालिका 1, 2, 3, 6 र 7, आमसोक गाउँपालिका 1-4, साल्पा सिलिछो गाउँपालिका 2-6। कार्यक्रमको नाम सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, सुधारिएको अलैँची भट्टी निर्माण कार्यक्रम, अलैँची बालीको प्राथमिक प्रविधि तथा यन्त्र उपकरणहरूको जडान निर्माण तथा प्रदर्शनी, अलैँची बालीको नर्सरी स्रोत केन्द्र स्थापना तथा सुदृढीकरण, सुन्तला जोन सङ्खुवा सभाको कार्यक्षेत्र धर्मदेवी नगरपालिका 4-6, मादी नगरपालिका 3, 4, 5, 6 र 7, चैनपुर नगरपालिका 5, 6, 8, 10 र 11, खापबारी नगरपालिका 1, 2, 4, 5, 6, 7, 8, 9, 10 र 11, सभापोखरी गाउँपालिका 1 र 2, सिलिचोङ गाउँपालिका 3, 4 र 5, चिचिला गाउँपालिका 1-5, सुन्तला जोन भोजपुरको कार्यक्षेत्र भोजपुर नगरपालिका 3 र 4, टेम्के मयुङ गाउँपालिका 2, 3, 5, 7 र 8, सडानन्द नगरपालिका 1, 2, 3, 4, 5, 6, 7, 8, 10, 11, 12, 13 र 14, रामप्रसाद राई गाउँपालिका 5 र 6, सालपा सिलिछो गाउँपालिका 2, 3, 4 र 6। कार्यक्रमको नाम सिंचाई पूर्वाधार निर्माण कार्यक्रम, सुन्तलाको क्षेत्र विस्तार कार्यक्रम, सुन्तला अलैँचीको लागि आवश्यक खाद्य तत्व, बाली संरक्षण सामग्री, कृषिजन्य औजार उपकरण सहयोग कार्यक्रम। पुनश्च प्रस्ताव पेश गर्नको लागि प्रस्ताव फारमको ढाँचा अनुसूची 10 यस कार्यालयको वेबसाइटबाट डाउनलोड वा कार्यालयबाट प्राप्त गर्न सकिनेछ। आवेदन साथ पेश गर्नुपर्ने कागजातहरू, संस्था सूचीकृत वा नवीकरण गर्ने आशय सहितको निवेदन, संस्थाको दर्ता तथा नवीकरण तथा स्थायी लेखा नम्बर र गत आर्थिक वर्षको कर चुक्ता भएको प्रमाण पत्रको प्रतिलिपि, संस्थाको हकमा बैठकको निर्णयको प्रतिलिपि, खेती गरिने जग्गा स्थान खुल्ने गरी जग्गा धनीको लाल पूर्जा वा भाडा अथवा लिजको जग्गा भएमा कम्तीमा 5 वर्ष र पूर्वाधार निर्माणको लागि 10 वर्षको सम्झौता नामाको प्रतिलिपि, निवेदकको नागरिकता वा नेपाल सरकारद्वारा जारी फोटो सहितको परिचय खुल्ने कागजातको प्रतिलिपि। थप जानकारीको लागि सम्पर्क नम्बर संस्था सभा 029562855 भोजपुर 029420049 नवीन कुमार डागी संस्था सभा मोबाइल नम्बर 9852555079 जुनिता राई भोजपुर मोबाइल नम्बर 9852773376 इमेल pmamp.tiu.sanghasabha@gmail.com वेबसाइट www.pmamp.sanghasabha.gov.in राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन एकाई संघवा सभा
0: कहाँ हेर न गरगहनाले त बेहुलीले कस्तो सुहाएको छ है
5: त्यही त कस्तो डिजाइनर गरगहना कहाँ बनाएछन्
6: के को खास खास खुसी चल्दैछ यता हामीले सुन्न मिल्दैन कि कस्तो
5: ए बेहुलीले लगाएको गरगहनाको बारे कस्तो डिजाइनर रहेछ कुन ज्वेलर्समा बनाएका रहेछन् भनेर नि भाइ
6: यो त सुप्रिन्सा सुनचाँदी पसलको कमाल हो नि दिदी
7: हाम्रा सेवाहरू नयाँ तथा पुराना डिजाइनका गरगहनाहरू तयार गरिनुका साथै अर्डर बमोजिमका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ दुई नम्बरी सुन्दाई रिफाइन गरी एक नम्बरी गरिन्छ
8: प्रोपाइटर समीर विक प्लस रूपा विक मोबाइल नम्बर 9862939825 र 9917647529
7: सुप्रिम सासुन चाँदी पसल चैनपुर छ शङ्खु आसभा त्रिचोकबाट हिटिटोल जाने बाटो दिलकुमारी भवन अगाडि
9: हातमा के पो बोकेर लाग्यो हो गुटुङटुङ
10: के गर्नु अब पेन्सन थाप्न हिँडेको भन्न मिलेन अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको हुन्छ
9: समस्याको समाधान भनेकै म हो
11: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि
9: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो राम्रो कमाइ पो छ भन्थ्यो झुसेले
10: लुगोले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ
11: लु अब त्यहीबाट जाने
9: लाखे सल्लाह लिएर के पाक्क बोलेको कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त टिङमा किनेर ल्याएको रेडियो छ लु सुनौ त
4: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई मोबाइल 9852551094 9812337742 र व्हाट्सएप नम्बर 9704558302 ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल

0: रेडियो अरुण अरुण
1: 97.6 मेगाहर्ज हरपल तपाईसँगै
2: विन्ध्यवासिनी म्युजिक प्रस्तुत गर्दछ
3: मेरा हातमा तिमीलाई सम्झेर

मेरा सपना दिए प्रिय दिए तेरे आंखले मलाई जिउने दिएन।

भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो। संखुवा सभा बहुमुखी क्याम्पस चैनपुरमा स्नातक तह प्रथम वर्षमा भर्ना खुल्यो। स्थानीय स्तरमै उच्च शिक्षाको सुनिश्चितता, सर्वसुलभ गुणस्तरीय सेवा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ शैक्षिक सत्र 2083-84 लागि मिति 2083 साल साउन 15 गतेदेखि बीएड, बीबीएस र बीए प्रथम वर्षमा विशेष छुटका साथ नयाँ भर्ना खुल्ला भएको हुँदा योग्यता प्राप्त सम्पूर्ण विद्यार्थीहरूलाई आवश्यक प्रक्रिया पूरा गरी भर्ना हुन जानकारी गराइन्छ। शुरूमा भर्ना हुने बीएड तर्फ 20 जना, बीबीएस तर्फ 10 जना र बीए तर्फ 5 जनालाई भर्ना शुल्कमा 50% छुट दिइने हुँदा यथाशीघ्र भर्ना भई मौकाको फाइदा उठाउन समेत सूचित गरिन्छ। We have well-managed classroom, scholarship up to 100%, peaceful environment, free hostel for boys and girls, library, assembly hall and multimedia, educational tour and entertainment, football stadium, volleyball court, free computer, PSC, TSC preparation class, extracurricular activities and cultural dance, extra classes in complicated subjects. थप जानकारीको लागि सम्पर्क नम्बर 0975702008, 98421-25969, 98422-54496, 98421-93686 र 98426778। संखुवा सभा बहुमुखी क्याम्पस चैनपुर, चैनपुर नगरपालिका 6, संखुवा सभा।

0: के जान्छ तेरो दाजुले विदेशबाट आइएनीमा पैसा पठाएछ झिक्न जा ए अनि सुन त तल काकालाई भोलि हस्पिटल लाने रे गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएछ भन्दैछु तेरो काकी
1: ल ल आमा म तँ गए छु आए
0: होइन आजै आइपुग्छस् र
1: कहाँ आमा त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्यालीमा भइहाल्छ नि
2: हामी कहाँ आइएनई वेस्टर्न युनियन हिमाल रेमिट सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस् त्यति मात्र कहाँ हो र इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस् आशिष एन्ड ब्रदर्स प्याली चैनपुर छ शङ्खुवा सभा प्रोपाइटर आशिष साख्य टेलिफोन नम्बर 029570128 मोबाइल नम्बर 9852045741
3: बाल बालिकामा मोबाइल फोनको अत्याधिक प्रयोगले मायोपियाको जोखिम बढ्न सक्छ मायोपिया हुँदा टाढाका वस्तुहरू धमिलो देखिन्छ र कापी किताबहरू अनुहार नजिकै ल्याएर पढ्ने गरिन्छ त्यसैले मायोपियाबाट जोगिन वा बनौ मायोपियाको जोखिमलाई कम गर्न आफ्ना बाल बालिकाको नियमित आँखा परीक्षण गराउनुहोस् नवदृष्टि आई हस्पिटल इटहरीमा मायोपिया क्लिनिक दैनिक रूपमा बिहान 8:30 देखि दिउँसो 3:30 सम्म सञ्चालित छ नाम टिपाउनका लागि मोबाइल नम्बर 9862663934 नवदृष्टि स्वस्थ आँखा सुन्दर संसार
4: भाइको लागि प्यान्ट मेरो लागि कुर्ता सलवार अनि घरको लागि अरू कता पनि किन्नु छ
5: अन के साह्रो हो त चाहिँ बजार जान्छु भन्थिस् एक्लै गनगनाएर बसिरहेछस् त
4: हेर्नुहोस् न दादा आज कपडा किन्नु बजार जानु भनेको धेरै कपडा किन्नु छ कहाँ कहाँ खोज्नु पर्ने हो दिक्क लागिसक्यो मलाई त
5: हे लाठी यति कुरामा टेन्सन लिनुहुन्छ शम्भु ट्रेड्स एन्ड सप्लायर्स जान त्यहाँ तैँले खोजेको सबै प्रकारका कपडाहरू पाइन्छ नि
4: धन्यवाद दादा म अहिले नै गइहाले
5: जेन्ट्स तथा लेडिज ओरिजिनल भेस्ट प्यान्ट विभिन्न रेडिमेड कपडा कुर्ता सलवार सिरक डस्ना ब्यागहरू होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै विवाह व्रत बन्धका सम्पूर्ण कपडाहरू पाइन्छ शम्भु ट्रेड एन्ड सप्लायर्स चैनपुर पोखरी बजार शङ्खुवा सभा प्रोप्राइटर शम्भु कटवाल सम्पर्क नम्बर 9841506000
4: खराङ सम्पर्क सञ्जीव कटवाल 9816348440
5: जलजला बिहिबारे सम्पर्क मामा होलसेल वस्त्रालय विनोद पोखरेल सम्पर्क नम्बर 9840069782
6: होइन भाउजू यति हतारमा कता जाँदै हुनुहुन्छ
4: दाजुले विदेशबाट पैसा पठाउनु भएछ अनि त्यही पैसाले गहना नै किन्नु भनेको फेरि केटाकेटीलाई लुगा कपडा नि ल्याउनु छ यति धेरै काम छ फेरि मलाई पैसा झिक्ने कहाँ हो त्यो पनि थाहा छैन अनि गर्नु परेन हतार
6: भाउजू अब त्यसो भए तपाईँ चैनपुर बजारको समिन टेलर्समा जानुहोस् त
4: त्यहाँ मेरो कुन चाहिँ काम बन्छ त बाबु
6: त्यहाँ तपाईँको सबै काम बन्छ भाउजू त्यहाँ त प्रभु मनी ट्रान्सफर उल्लास रेमिट संसार रेमिटबाट पैसा झिक्न अनि पठाउन सकिन्छ अनि सुन चाँदी खरिद बिक्री पनि गरिन्छ त्यति मात्रै कहाँ हो त्यहाँ त रेडिमेड कपडा साथै थान कपडाहरू खुद्रा तथा होलसेल मूल्यमा पनि बिक्री गरिन्छ नि
4: धन्यवाद बाबु तपाईँले समिन टेलर्सको बारेमा नभन्नु भएको भए त आज चैनपुर बजार घुम्दै दिन बित्ने रहेछ
6: ए पक्नुहोस् त भाउजू त्यहाँ त कामख्या प्रिमा ग्यास पनि बिक्री गरिन्छ नि
2: समिन ट्रेडर्स चैनपुर छ शङ्खुवा सभा प्रोप्राइटर मेघराज साख्य
6: टेलिफोन नम्बर 029570123
4: मोबाइल नम्बर 9841066022
7: खुशीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ चारमा प्रत्येक दुई दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ अपरेशन हुने मिति 2083 साल साउन 9 गते शनिबार 2083 साल साउन 23 गते शनिबार र 2083 साल भाद्र 6 गते शनिबार हाम्रा अन्य सेवाहरू मोतीबिन्दुको आधुनिक फेको प्रविधिद्वारा बिना सुई अपरेशन सेवा जलबिन्दु आँखाको नानी आँखाको ढकनी साथै आँखाको पर्दाको विशेष जाँच सेवा बाल बालिकाको टाउको दुख्ने आँखा सुक्खा हुने डेढोपना तथा दूर र अदूर दृष्टिको विशेष जाँच सेवा चस्माको पावर जाँच साथै सुपथ मूल्यमा सम्पूर्ण किसिमका चस्मा उपलब्ध हुनुका साथै कन्ट्याक्ट लेन्स न्यू कट तथा ब्रांडेड पावर पनि उपलब्ध हुनेछ। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ चार, फोन 0295752067, मोबाइल 97655864। यहाँ 24 घंटा इमर्जेन्सी सेवा उपलब्ध छ।

प्रति सरकार उदासीन बनेको भन्दै आजदेखि देशभरका सम्पूर्ण म्यान पावर कम्पनीहरूको सेवा पूर्ण रूपमा बन्द गर्ने घोषणा गरेको छ। आजदेखि लागू हुने गरी संघले आफ्ना सदस्य व्यवसायीहरूका कार्यालय बन्द गर्नुका साथै वैदेशिक रोजगारीमा श्रमिक पठाउने सम्पूर्ण प्रक्रिया समेत अनिश्चितकालका लागि रोकेको जनाएको छ। व्यवसायीहरूले आफ्ना पेशागत मागहरू सम्बोधन गर्न सरकारलाई पटक पटक आग्रह गर्दा पनि कुनै सुनवाई नभएपछि बाध्य भएर कड़ा कदम चाल्नु परेको बताएका छन्। संघले यसअघि चरणबद्ध आन्दोलनका कार्यक्रम अन्तर्गत नयाँ विज्ञापन प्रकाशन, पूर्व तथा अन्तिम श्रम स्वीकृति र भिसा स्ट्याम्पिङ लगायतका प्रक्रिया रोक्ने निर्णय गरिसकेको थियो। पहिले नै श्रम स्वीकृति प्राप्त गरिसकेका श्रमिकलाई गन्तव्यमूलक पठाउन दिएको निश्चित समय सीमा प्राप्त भइसँगै संघले कार्यालय तथा सम्पूर्ण प्रशासनिक काम कारोबार पूर्ण रूपमा ठप्प पारेको हो। व्यवसायीहरूको यस निर्णयका कारण दैनिक हजारौंको संख्यामा वैदेशिक रोजगारीमा जाने प्रक्रियामा रहेका युवाहरूको यात्रा र कागज प्रक्रिया प्रत्यक्ष रूपमा प्रभावित हुने देखिएको छ। परम्परा अनुसार घरको मूल ढोकामा नागको तस्वीर टाँसेर नागको पूजा आराधना गर्दै आज नागपञ्चमी पर्व मनाइँदैछ। नागपञ्चमीका अवसरमा विभिन्न नाग मन्दिर, देवालय, पोखरी तथा तालतलयमा भक्तजनको भीड़ लागेको छ। काठमाडौँ महानगरपालिका एक स्थित नाग पोखरीमा पनि बिहानैदेखि नागको पूजा तथा दर्शन गर्न आउने भक्तजनको ठूलो घुइँचो लागेको छ। धार्मिक मान्यता अनुसार नागपञ्चमीका दिन घरको मूल ढोकामा नागको तस्वीर टाँस्दा वर्षभरि नाग, सर्प, बिच्छी लगायत जीवबाट हुने जोखिमबाट जोगिन सकिने विश्वास गरिन्छ। मेघ तथा चट्याङको भयबाट समेत सुरक्षा मिल्ने जनविश्वास छ। नागपञ्चमीको अवसरमा भक्तजनले नागको पूजा गर्नुका साथै दूध, अक्षता, फूल लगायत सामग्री चढ़ाएर धार्मिक विधि अनुसार पूजा आराधना गर्ने गरेका छन्। जिल्ला कारागार मोरङका कैदीबन्दीले प्रदर्शन गरेका छन्। प्रहरीले कारागारभित्र खानतलासी शुरू गरेपछि कैदीबन्दीले छतमा बसेर प्रदर्शन गरेका हुन्। विराटनगर महानगरपालिका आठ स्थित जिल्ला कारागार मोरङमा आज बिहान करिब 5 बजेबाट प्रहरीले खानतलासी शुरू गरेको थियो। मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेल, मोरङ प्रहरी प्रमुख एसपी कवित कटवाल सहितको टोली कारागारमा छ। प्रशासनले कारागारको खानतलासी सँगै विवादास्पद छविका अभिषेक गिरीका सहयोगीलाई कारागारबाट स्थानान्तरण गर्ने तयारी गरेको थियो। तर प्रहरीले टोलीले खानतलासी शुरू गरेपछि ब्लक बीका कैदीबन्दीले प्रहरीलाई अवरोध गर्दै प्रदर्शन गरेका हुन्। प्रशासनले बारम्बार दुःख दिइरहेको आरोप कैदीबन्दीले लगाएका छन्। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौँ।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी बीच साउन पहिलो साता भएको तीन बुधे सहमति अनुसार आज कोशी प्रदेश सरकार विस्तार गरिँदैछ। सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम प्राप्त हुनसाथ सरकार विस्तार गर्ने तयारी रहेको मुख्यमन्त्री कुमार कार्कीले गरेका हुन्। दिउँसो 3 बजे नयाँ मन्त्रीहरूको शपथ ग्रहण गराउने कार्यक्रम तय गरिएको छ। सहमति अनुसार नेकपाले 4 मन्त्रालय पाउने निश्चित भइसके पनि कुन कुन मन्त्रालय दिइने भन्ने विषय भने गोप्य राखिएको छ। नेकपाले पूर्वाधार विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय, पर्यटन मन्त्रालय, स्वास्थ्य वा कृषि मध्ये एउटा मन्त्रालयको नेतृत्व पाउने सम्भावना छ। नेकपा एमाले र नेपाली कांग्रेसको गठबन्धनबाट सरकारमा सहभागी भएका मन्त्रीहरूको साउन 25 गते राजीनामा दिएर बाहिरिएपछि कांग्रेसले सम्हालेका मन्त्रालयहरू अहिले मुख्यमन्त्री कार्की आफैले राखेका छन्। नेकपाको तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम अहिलेसम्म अन्तिम टुंगो लागिसकेको छैन। यद्यपि नेकपाबाट जीवन आचार्य, गम्बु शेर्पा, किनु लिम्बु तथा राजन किरा आथिर दुर्गा चापागाई मध्ये एकजना सरकारमा जाने सम्भावना रहेको जनाइएको छ। नेपाल विद्युत प्राधिकरणले आज आफ्नो स्थापनाको 41 वार्षिक उत्सव मनाउँदै गर्दा देशको विद्युत विकासको इतिहास भने 100 वर्षभन्दा लामो यात्रासँग जोड़िएको छ। आधुनिक नेपालको विद्युत यात्राको

अध्याय फर्पिङ जल विद्युत आयोजनाबाट शुरू भएको थियो, तर देशलाई विद्युतको उज्यालोतर्फ डोर्याएको यही ऐतिहासिक आयोजना पनि अहिले संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ। दक्षिणकाली नगरपालिका एक फर्पिङमा रहेको फर्पिङ जल विद्युत केन्द्र नेपालको पहिलो तथा दक्षिण एसियाकै दोस्रो जल विद्युत आयोजना मानिन्छ। तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेर जबराको पहलमा निर्माण शुरू भएको यो आयोजना विक्रम सम्वत 1968 जेठ 9 गते औपचारिक रूपमा सञ्चालनमा आएको थियो। करिब 4 वर्ष लगाएर निर्माण गरिएको आयोजनाबाट शुरूमा 250 किलोवाट क्षमताका दुई टर्बाइन मार्फत कुल 500 किलोवाट विद्युत उत्पादन गरिएको थियो। त्यति बेला सड़क तथा आधुनिक यातायातको सुविधा समेत नभएको अवस्थामा बेलायत र युरोपबाट आवश्यक उपकरण कलकत्ता हुँदै नेपाल ल्याएर बरिया खच्चर र डोगोको सहायताले फर्पिङसम्म पुर्याइएको थियो। साना तीन खोल्सा तथा मुहानको पानी संकलन गरी विद्युत उत्पादन गरिएको थियो। उत्पादन भएको बिजुली तत्कालीन दरबार राणा परिवार सरकारी कार्यालय तथा काठमाडौँका केही स्थानमा वितरण गरियो। यही आयोजनाबाट काठमाडौँ उपत्यकाले पहिलो पटक विद्युतको उज्यालो देखेको थियो। तत्कालीन समयमा फर्पिङबाट उत्पादित बिजुलीलाई चन्द्र ज्योति नाम दिइएको थियो। त्यसबेला 500 किलोवाट उत्पादन क्षमता आफैमा ठूलो उपलब्धि थियो। छिमेकी भारतमा सन् 1897 दार्जीलिङको सिद्रापुङ जल विद्युत आयोजना सञ्चालनमा आएको थियो भने फर्पिङ त्यसको केही वर्षपछि सञ्चालनमा आएको हो। हौस् त नेपाली खबर अहिलेलाई यति नै। बिहान 11 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। नमस्कार।

0: रेडियो अरुण अरुण
1: 97.6 MHz हरपल हर तपाईं सँगै
2: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो संखुवा सभा बहुमुखी क्याम्पस सैनपुरमा स्नातक तह प्रथम वर्षमा भर्ना खुल्यो। स्थानीय स्तरमै उच्च शिक्षाको सुनिश्चितता सर्वसुलभ गुणस्तरीय सेवा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ शैक्षिक सत्र 2083-84 लागि मिति 2083 साल श्रावण 15 गतेदेखि बीएड बीबीएस र बीए प्रथम वर्षमा विशेष छुटका साथ नयाँ भर्ना खुल्ला भएको हुँदा योग्यता प्राप्त सम्पूर्ण विद्यार्थीहरूलाई आवश्यक प्रक्रिया पूरा गरी भर्ना हुन जानकारी गराइन्छ। शुरूमा भर्ना हुने बीएड तर्फ 20 जना, बीबीएस तर्फ 10 जना र बीए तर्फ 5 जनालाई भर्ना शुल्कमा 50% छुट दिइने हुँदा यथाशीघ्र भर्ना भई मौकाको फाइदा उठाउन समेत सूचित गरिन्छ। We have well-managed classroom, scholarship up to 100%, peaceful environment, free hostel for boys and girls, library, assembly hall and multimedia, educational tour and entertainment, football stadium, volleyball court, free computer, PSC, TSC preparation class, extracurricular activities and cultural dance, extra classes in complicated subjects. Thap jankari ko lagi samparka number 9�','8 25 99 98 42 96 98 94 96 96 96 76 98 42 76 78 संखुवा सभा बहुमुखी क्याम्पस सैनपुर सैनपुर नगरपालिका 6 संखुवा सभा।
3: आँखा चिलाउने, आँखाबाट पानी आइरहने, आँखा रातो हुने, निन्द्रा नपुगेजै अनुभव हुने आदि सुक्खा आँखाका लक्षणहरू हुन्। सुक्खा आँखा हुँदा आँखाको आँसु कमजोर हुन्छ। यो समस्याले आँखामा विभिन्न रोगहरू निम्त्याउन सक्छ। त्यसैले सुक्खा आँखाको बेलैमा उपचार गर्नुपर्छ। सुक्खा आँखा सम्बन्धी जाँच, उपचार तथा परामर्शका लागि कोर्निया क्लिनिक नवदृष्टि आई हस्पिटलको नम्बर 98 626 33 964 सम्पर्क राख्नुहोस्। नवदृष्टि, स्वास्थ्य आँखा, सुन्दर संसार।
4: बस्मेत वस्त्रालयले दिँदैछ ग्राहकहरूका लागि सुवर्ण अवसर। विवाहका लागि सुटिङका साडीहरू, मौकाको फाइदा उठाउनुहोस्। आउनु हुनेछ जस्तो तपाईँको मनले माग्छ। एकपटक आउनुहोस्, आइरहनु लाग्छ। तपाईँकै सेवाको लागि बस्मेत वस्त्रालय चैनपुर नगरपालिका 6 चडिकम अगाडि। प्रोप्राइटर दिल्ली कुमार बस्मेत। सम्पर्क नम्बर 98 621 43 460।
5: हातमा के पो बोकेर लाग्यो गुटुङटुङ?
6: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको हुन्छ।
5: औ समस्याको समाधान भनेकै म
7: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
5: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाई पो छ भन्छ झुसेले।
6: हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
7: अब त्यहीबाट जाने
5: लाखे सल्लाह दिएको के पाक्क बोलेको मेन पावरबाट जाने? त्यो कुरा त रेडियोले पो भन्छ त। 90 किनेर ल्याएको रेडियो छ, लु सुनौ त।
8: ग्रुप फोर्सेस मेन पावर शाखा कार्यालय इटहरी पूजा लाइन सुनसरी। साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रो राम्रो कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ।
0: र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई मोबाइल 9852154992 र व्हाट्सएप नम्बर 9704558302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।
9: लै लै माया लै काटीमा कुटी खसीको मासु सती सालको अचानो भन्थे लुगा धुने साबुन सफा गर्ने पानी मन धुने हजुर वचन लौ लौ लल्लाबारी खर्कैको नारायण जौबारी।
10: नमस्कार, म लोक गायक कमलिकान्त भेटवाल। तपाईँ अहिले सुन्दै हुनुहुन्छ।

0: रेडियो अरुण अरुण 97.6 MHz हर पल हर तपाईं सँगै
1: देशैभरका रेडियोमा रहेर यो आवाजलाई देश दुनियाँमा पुर्याउन कालको लाखपोखरीमा काठमाडौँमा विशेष मेला लाग्छ। सँगै अन्य विभिन्न ठाउँहरूमा चाहिँ आज विभिन्न खालका चाहिँ त्यहाँ जम्मा हुने होइन भेला हुने भेला भएर चाहिँ नागपञ्चमी मनाउने अनि विभिन्न नागका मन्दिरहरूमा गएर एक किसिमको पूजा आजा गर्ने दूध चढाउने नागलाई होइन यसरी नै तपाईँहरूले चाहिँ आजको नागपञ्चमी मनाइरहनु भएको छ। सबैलाई सम्झिँदै हामी कार्यक्रममा साह्रै सुमधुर एउटा भाका राख्छौं र जानकारी पनि गराउँछु। आजको यस कार्यक्रमलाई एक्सट्रिम इनर्जी ड्रिंकले प्रायोजन गरेको छ। अब एक्सट्रिम इनर्जी ड्रिंक तपाईँले जताततै देख्न सक्नुहुन्छ अहिले होइन, खाजा पसलमा पनि होस्, खाजा घरमा होस्, क्याफेमा होस, होटलमा होस, रेस्टुरेन्टमा होस् अथवा जहाँ जहाँ तपाईँ पुगे पनि ती ठाउँहरूमा किराना पसल हरेक हरेक हरेक ठाउँहरूमा तपाईँले मजाले एक्सट्रिमलाई देख्न सक्नुहुन्छ, एक्सट्रिमका बोर्डहरूलाई देख्न सक्नुहुन्छ अनि मजाले अब यो के पिउने त होइन इनर्जीको लागि भन्न सोचिरहनु भएको छ भने इनर्जी ड्रिंकको लागि सर्वप्रिय सबैको सर्वप्रिय भनेको एक्सट्रिम इनर्जी ड्रिंकलाई नै तपाईँले आफ्नो रोजाइमा पार्नुहोला भन्दै ईशा शुरू गरौं एउटा गीतबाट।

देशैभरका रेडियोबाट इन्द्रणी सुन्दै गर्दा तपाईँलाई पनि आनन्द लागेको होला है। चन्द्रमणि गौतम आइसकेपछि नरमाइलो हुने कुरै छैन। चन्द्रमणि आइसकेपछि समुद्र गीत संगीतहरू त सुनाउँछन् अनि कार्यक्रमको तालिका अनुसार अगाडि बढ्छन्, रमाइलो हुन्छ भनेर तपाईँले भन्नुहुन्छ। मेरा प्यारा प्यारा भगवान रूपी साथीहरू, तपाईँको साथले इन्द्रणीको बसाई यादगारमय बनाउँदै हरेक दिन बिहानको समयमा म अगाडि बढ्छु। मलाई विश्वास छ तपाईँ जहाँ रहेर भएर पनि यो कार्यक्रम सुन्नुहुन्छ, सुनिसकेपछि कार्यक्रमका बारेमा भनिदिनुहुन्छ होइन। यसका लागि चाहिँ म यहाँहरू सबैलाई नमन व्यक्त गर्न चाहन्छु। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म हामी फैलिएका छौं अनि घर देशमा मात्र होइन परदेशका विभिन्न मुलुकहरूमा रहेर पनि हामीलाई सुन्नुहुन्छ। अब हाम्रा नेपाली दाजुभाइहरू कति पढ्नको लागि जानुहुन्छ, कति कामको सिलसिलामा बाहिर जानुहुन्छ होइन, अनि त्यही हो, बाहिर गइसकेपछि आफ्नोपन अलिक टाढा हुन्छ, घर परिवारको याद आउँछ, साथीसँग उखाली ओराली गरेका पलहरू हुन्छन्, अथवा स्कूल पढ्दै गरेका भर्खर हाम्रा चाहिँ धेरै चाहिँ साना साना नानी बाबु भाइ बहिनीहरू चाहिँ परदेशमा, अब जब देशमा बाह्र सकिन्छ, बाह्र पछि फेरि पढ्नको लागि जाने होइन, उच्च शिक्षाको लागि, त्यसपछि त्यो यादहरू आउँछ। त्यो याद आइसकेपछि त्यो यादलाई चाहिँ भुलाउने काम यिनै गीत संगीतहरू सुनेर गर्नुहुन्छ जस्तो लाग्छ। र मलाई धेरैभन्दा धेरै साथीहरूले परदेशबाट एसएमएस गर्नुहुन्छ, चन्द्रमणि दाई म यो ठाउँमा छु, यहाँ बसेर सुन्छु, परदेशमा त्यही आफ्नोपन दिने भनेको तपाईँहरू हुनुहुन्छ, त्यसपछि घर देशको याद आउँछ, दोहोरी गीत सुन्दा तिनै उखाली ओह्राली अनि हाम्रा बा आमाहरूले सुन्नु भएको अनि कहिलेकाहीँ लगाउनु भएको रेडियोबाट सुनेका गीतहरूको याद आउँछ, अनि गाउँ बस्तीमा भएको आवाज, शहरमै भएको आवाज चाहिँ हामी टाढा भएर पनि गर्छौ भन्नुहुन्छ। पक्कै पनि हामी त्यो न्यास्रोपनलाई मेटाउने प्रयास स्वरूप इन्द्रणीको बसाईबाट अगाडि बढ़िरहेका छौं। तपाईँ सबै मनहरूलाई नमन छ। एक्सट्रिम इनर्जी ड्रिंकले यस कार्यक्रमलाई प्रायोजन गरेको छ, मैले जानकारी यहाँलाई गराइ नै रहेको छु। अब म तपाईँका कमेन्टहरू पढ्छु है। यतिखेर मलाई धेरैभन्दा धेरै साथीहरूले कमेन्ट गरिरहनु भएको छ, म केही कमेन्ट टिकटकको लिँदैछु। यतिखेर पनि हाम्रो गोमा खरेल मैनालीले पनि इन्द्रणीको बसाईलाई सुन्दै हुनुहुन्छ, हुकुम मगर हुनुहुन्छ, दाई नमस्ते, म पनि सुन्दै र हेर्दैछु। यता रुन्टीगढी आठको मान्छे अहिले मलेसियाबाट तपाईँलाई साथ दिँदैछु भनेर लेख्नु भएको छ। अनि हाम्रो कमलले पनि, कमल महतले सबैलाई सम्झना गर्न चाहनु भएको छ। किरण लामाले पनि नमस्कार दाई, म पनि तपाईँको कार्यक्रमलाई सुन्दैछु भन्नुभएको छ। भीम खतिवडाले सबैलाई गुड मर्निङ भन्न चाहन्छु, इन्द्रणीको बसाई सुन्दै गर्दा भन्नुभएको छ। राजकुमार दुधराजले पनि अब बज्ने गीत सुनाउँछु, म पनि यतिखेर सुन्दै र हेर्दैछु भनेर लेख्नु भएको छ। काठमाडौँको वनस्थलीबाट विमला भुजेलले पनि सबैलाई सम्झना गर्दै अब बज्ने गीत सुनाउँछु भन्नुभएको छ। अनि विमला भुजेलले जति साथीहरू इन्द्रणी सुनिरहनु भएको छ सबै सबैलाई सम्झना भन्न लेख्नु भएको छ। त्यसै गरी यतिखेर हामीलाई वन्दना त्रिपाठीले धेरै समयपछि आज एसएमएस गर्नुभएको छ, विशेष गरी कालीमाटीबाट, कलंकीबाट हामीलाई एसएमएस गर्नुहुन्थ्यो, पहिला पहिला टेलिफोन गर्नुहुन्थ्यो वन्दना त्रिपाठी दिदी, र उहाँले चाहिँ यतिखेर पुनामाया दिदीलाई, गौरीलाई, अनि त्यसपछि आएर चाहिँ राधिका चौलागाईदेखि लिएर बिन्दु श्रेष्ठदेखि लिएर सबै सबैलाई सम्झना, र अब बज्ने गीत चाहिँ म उहाँहरूलाई नै समर्पित गर्दै सुनाउन चाहन्छु भन्नुभएको छ। अनि निरुता श्रेष्ठले पनि गुड मर्निङ भन्नुभएको छ। विमला भुजेलसँगै शारदा तिमलसिन्हाले पनि बानेश्वर काठमाडौँबाट इन्द्रणीलाई सुन्दै गर्दा बिहानीको समय रमाइलो हुन्छ, आज त नागपञ्चमी, शुभकामना है भन्नुभएको छ। हस् यहाँलाई पनि धन्यवाद छ। त्यस्तै गरी अर्को साथी हुनुहुन्छ, नमस्कार टक्सारबाट काठमाडौँको भनेर चाहिँ हाम्रो भीमजीले लेख्नु भएको छ। चन्द्र राहुलले पनि अछामबाट सुन्दै र हेर्दैछु, राम्रो इन्द्रणी, हाम्रो इन्द्रणी, अनि रमाइलो इन्द्रणी भनेर लेख्नु भएको छ। हाम्रो प्यारो मान्छे नवराज निराज केवलपुर धादिङ दुईको मान्छे दुहा कतारबाट सम्झना गर्न चाहनु भएको छ। कविता कोइरालाले पनि अब बज्ने गीत सबैको लागि दादा भन्नुभएको छ। आस्था छेत्रीले पनि हामीलाई सुन्दै हुनुहुन्छ, आस्थालाई पनि सम्झना छ। सँगै नवराज निराजको मैले जानकारी गराइसकेको छु। निर्मला वाग्लेले पनि अब बज्ने गीत सबैको लागि सुनाउन चाहन्छु है दादा भन्नुभएको छ। भरत अवस्थी समर्पणले पनि आज पर्न गएको नागपञ्चमी तथा सुदूरपश्चिमेलीको मौलिक पर्व ओल्केको एकदम शुभकामना भन्नुभएको छ। र एकदम ओल्के पर्वको सबैलाई सम्झना, शुभकामना है सुदूरपश्चिमका प्यारा प्यारा मनहरू। विनोद लामा एकदम लोकप्रिय कलाकार हो, अहिले टिकटकमा एकदम छाउिरहनु भएको छ। हाम्रो विनोद लामाले पनि यतिखेर हामीलाई सुन्दै र हेर्दै हुनुहुन्छ, विनोद लामालाई पनि म धेरै धेरै सम्झना गर्छु। नानुले पनि कतारदेखि सुन्दैछु भन्नुभएको छ। टीकारामले पनि हामीलाई सुन्दै हुनुहुन्छ। छेवाङ दोर्जे लामाले कतारबाट सबैलाई सम्झना। सुमन चन्दले पनि हामीलाई सुन्दै हुनुहुन्छ। नारायणले सबैलाई सम्झना। नयन गिरीले पनि सुन्दै हुनुहुन्छ। नानुले सबैलाई सम्झना। जानु बान्तवाले पनि सबैलाई सम्झना है भन्न जेनुले लेख्नु भएको छ।
टीकाराम पार्वतीले पनि सबैलाई सम्झना गर्न चाहनुभएको छ। हामी कमेन्ट एसएमएसहरू लिन्छौ। यतिखेर भने एक्सट्रिम इनर्जी ड्रिङ्कद्वारा प्रायोजित इन्द्रेणीको यो सोमबार व्यवसायमा राख्दैछौ अर्को एउटा गीत। त्यसपछि म आउँछु है, एसएमएसहरू गर्दै रहनुहोस्, आउँछु है एकैछिन पछि।

मर्छन्। यो मात्र होइन, अन्य धेरै गीतहरूमा असाध्यै सुमधुर आवाजमा प्रस्तुत हुने तिलक ओलीको गृह जिल्ला भने दाङमा रहेको छ। तिलक ओलीको यो गीतलाई मैले सुनाए, बीचको समय अरेन्जदेखि लिएर विभिन्न काममा व्यस्त रहनु भएको थियो थाहा छ, तर पछिल्लो समय चाहिँ तिलक ओली कहाँ हराए भन्ने छ, खैर केही छैन, म केही दिन पछि यदि काठमाडौँमै रहेछन् भने सम्पर्कमा ल्याएर साथीहरूमा चाहिँ ल्याउँछु है, किनभने पुराना कलाकार साथीहरू भाइहरू असाध्यै माया लाग्छ कि यी कलाकारहरूको। जस्तै हामी शुरूआती दिनमा अगाडि बढ्दै गर्दा दाई हामी छौं दाईसँग भन्ने एउटा साहस दिनुहुन्थ्यो, यहाँहरूलाई नमन गर्छु। हामी इन्द्रणीको बसाईमा छौं, मेचीदेखि महाकालीसम्मबाट तपाईँसँग प्रस्तुत भइरहँदा अब म केही कमेन्टहरू पढ्छु। रेडियो प्रेमी प्रेम घरतीले, म पनि सुन्दैछु डोटीबाट, मेरो नाम प्रेम घरती मगर भन्नुभएको छ, प्रेमलाई पनि म नमन गर्न चाहन्छु। त्यसै गरी जीवन थापा जलनले नमस्कार दाजी सदाजी आज पनि सुन्दैछु, सुदूरपश्चिम डोटी गाजरी घर भई प्रवासबाट जीवन थापा जसले मेरो नामसँग परिचित हुनुहुन्छ उहाँहरू सबैलाई नागपञ्चमीको शुभकामना भन्नुभएको छ। सुरेश गतानीले पनि गुड मर्निङ सुरेश गतानी, सुन्दै र हेर्दैछु दाई, कपनबाट सन्चै हुनुहुन्छ, खाना खानुभयो भन्नुभएको छ, एकदम सन्चै छु, खाना पनि खाएँ, इन्द्रणीमा छु अहिले त, बिहानीको समय हो, रमाइलो भइरहेछ, एकदम सुरेशलाई पनि म थ्याङ्क यू भन्न चाहन्छु। अनि कुमार श्रेष्ठले पनि नमस्कार दाई, दोलखाको मार्बु घर भई अहिले काठमाडौँबाट म कुमार श्रेष्ठ, अब बज्ने भाका सबैको लागि भन्नुभएको छ। जनक राजाली मगरले पनि गुड मर्निङ मिस यू अल फ्रेन्ड्स भन्न लेख्नु भएको छ। अनि थानेश्वर खड्काले पनि नमस्कार, भारतको कर्नाटक राज्यको बेङ्गलोर इन्द्रणी सुन्दै हो, नेपालको घर डडेलधुरा जिल्लाको आलिताल गाउँपालिकामा पर्छ, अनि त्यहाँ रहेका सम्पूर्णलाई सम्झना भन्नुभएको छ। कलावती डाँगीले हामीलाई डडेलधुराकै परशुरामबाट इन्द्रणी सुन्दैछु, अब बज्ने गीत चाहिँ मेरो नामसँग चिर परिचित रहनुभएका सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूलाई सुनाउन चाहन्छु, र आज नागपञ्चमीको सबै सबैलाई शुभकामना व्यक्त गर्न चाहन्छु भन्न लेख्नु भएको छ। त्यसै गरी यतिखेर शमशेरपुनको मैले ट्याक्क आवाजलाई भन्दा पनि उहाँको कमेन्टलाई प्राप्त गरेको छु। शमशेरपुन भन्ने बित्तिकै अहिले पछिल्लो समय कस्तो राम्रो तीजको गीत लिएर आउनु भएको छ, उहाँको घर प्युठान हो स्वर्गद्वारी, र विशेष गरी अब तीजका गीत प्रस्तुत गर्ने जमर्को हामीले आजैबाट गरेका छौं, र आजबाट हामीले यही शमशेरपुनकै गीतबाट तीजको गीतको थालनी पनि गर्दैछौ, यो जानकारी गराउँछु। राष्ट्रिय लोक संचारकै नेपालका साथीहरूसँगको सल्लाह बमोजिम, अब नागपञ्चमीबाट गीत बजाउँदा हुन्छ भन्ने एउटा विश्वास हामीले सबैमा व्यक्त गर्यौं, र त्यही विश्वासलाई आत्मसात गर्दै आजबाट तीजका गीत चाहिँ रेडियो मार्फत प्रसारण गर्ने भन्ने एउटा हाम्रो निधो भएको छ। किन भन्दा अब व्यावसायिक रूपले पनि एक महिना त प्रमोशन साथीहरूको हुनुपर्छ नि, होइन, व्यावसायिक प्रयोजनका लागि अथवा व्यावसायिक हिसाबले पनि गीतहरूको अगाडि बढ्नुपर्छ, गीत निकाल्दा मात्र हुँदैन, मौलिक गीतहरूलाई हामीले प्रमोशन गर्नुपर्छ भन्ने मान्यता राख्दै यही भाद्र 7 गते चाहिँ संचारकारी नेपालले एक समारोहको बीचमा सामूहिक विमोचन पनि गर्दैछ इन्द्रणी सांस्कृतिक विकास समाजको हलमा, अनामनगरमा, यो भन्दा पनि बुद्ध नगरमा, यहाँहरूलाई जानकारी गराउँछु। धेरै कलाकार साथीहरूको त्यहाँ विमोचन हुँदैछन्, अनि त्यहाँ हामीले सम्मान पनि गर्दैछौ एकजना कलाकारलाई, यो पनि जानकारी सँगै अब कुन कुन गीतहरू परेका छन् विमोचनमा भन्ने जानकारी पनि हामी कार्यक्रम मार्फत गराउँछौ, र विमोचन हुँदैछन्, र अब आजबाट विधिवत रूपमा हामी संचारकर्मीहरूले राम्रा गीतहरूको प्रमोशन गर्नेछौ भन्ने अवगत यहाँलाई गराउन चाहन्छु। अनि हाम्रो शमशेरपुन इन्द्रणी सुन्दै हुनुहुँदैछ, खुसी लाग्यो दाई, नमस्कार, म लोकदोरी गायक शमशेरपुन, म पनि नयाँ बसवार काठमाडौँबाट हेर्दै सुन्दैछु, सबैलाई सम्झना भन्नुभएको छ, धन्यवाद। यति कलाकारले साथ दिएर उत्साहका साथमा कार्यक्रम सुनिदिनुहुन्छ, तपाईँ सम्पूर्ण कलाकार जसले सुनिरहनु भएको छ यहाँहरूलाई हामी नमन पनि व्यक्त गर्न चाहन्छौ, र ढकाल धर्मराजले सबैलाई सम्झना गर्न चाहनु भएको छ। अनि रेशम अनमोल विकले पनि जाजरकुटको शिवालय गाउँपालिकाबाट इन्द्रणी सुन्दै रहेको जानकारी भन्नुभएको छ। अनि हाम्रो ढकाल धर्मराजले शुभ नागपञ्चमी, म ढकाल धर्मराज बिरतामोड झापा घर भई दुबईबाट कार्यक्रम सुन्दैछु, आज यस कार्यक्रम मार्फत सम्झना सन्देश राख्नुपर्दा आज भदौको 1 गते जन्मदिन मनाउने मेरो छोरी भतिजी नोना कार्की भोजपुर घर भई अहिले युएसमा हुनुहुन्छ हुने साथी कला घिमिरे इलामकी बहिनी नेचाली सबिना याखा र इटहरीकी भाउजू बबिता गौतमलाई जन्मदिनको लाखौं लाख शुभकामना, मेरा आफन्तजन सबै सबैलाई सम्झना, अनि नागपञ्चमीको फेरि पनि शुभकामना भन्नुभएको छ। श्री भला भीमसेन थापाले पनि चन्द्रमणि दाई आराम हुनुहुन्छ, सुन्दैछु इन्द्रणीलाई, कमल बजार नगरपालिका वडा नम्बर 4 देखि भन्न लेख्नु भएको छ, भोलालाई पनि धन्यवाद छ।

कुमारले पनि सुन्दै हुनुहुन्छ। लक्ष्मी पन्तले हेलो हेलो नमस्कार भन्नुभएको छ। धनराज के बुढाले पनि सुन्दै र हेर्दै बेंगलोरबाट घर कालीकोट भन्नुभएको छ। विष्णु आचार्यले सबैलाई सम्झना। अभागी हिमा मगर्नी यो नामबाट पनि गुड मर्निङ भन्नुभएको छ। राइनी राजकलाले नमस्कार चन्द्रमणि गौतम दाई, म पनि सुन्दैछु रेडियो अरूण मार्फत। संखुवा सभाका सम्पूर्णलाई धेरै धेरै सम्झना गर्न चाहन्छु। नागपञ्चमीको शुभकामना भन्न चाहन्छु। अब आजबाट विधिवत रूपमा चाहिँ तीजका गीतहरू प्रसारण हुँदै रहेछ। राम्रा गीतहरूलाई मात्र प्राथमिकता दिनुहोला दाई भन्नुभएको छ। हस्, हामीले बुझेका छौं, हामीले भोगेका छौं, विगतका वर्षहरूमा विकृति विसंगतिका चाहिँ गीतहरू आएर हामीलाई साइबर ब्यूरोसम्म जानै एउटा वातावरण कलाकारले सृजना गर्नुभएको थियो, तर यो पाली त्यस्तो अवस्था आएको छैन। सबैलाई नमन गर्दै एक्सट्रिम इनर्जी ड्रिंकद्वारा प्रायोजित इन्द्रणीमा राख्छु। मैले भनिसके विधिवत रूपमा यो वर्षको तीजको गीत शमशेर पुन र शान्तिश्री परियारको आवाजमा रहेको यो गीत बाट गर्दैछौं।

मैले यो गीतलाई सूचनाको रूपमा तपाईँहरूमा आज राखेँ र 2083 सालको तीजका गीतहरू सुनाउने क्रममा रेडियो काठमाडौँ 92.1 प्रसारित रेडियो काठमाडौँ नेटवर्कबाट देशभर आउने कार्यक्रम इन्द्रेणीको यो आजको बसाईबाट तीजका गीतहरू शुरू गर्दै गर्दा शमशेर पुण्ड शान्ति श्री परियारको आवाजमा रहेको यही गीतबाट हामीले विधिवत रूपमा यो वर्षको तीजको गीतको शुभारम्भ गर्यौं। हामी इन्द्रेणीको बसाईमा छौं, देशैभरबाट इन्द्रेणी सुनिरहनु भएको छ। यतिखेर पनि रोजन गिरीले हामीलाई सुन्दै हुनुहुन्छ, प्रमिलाले सुन्दै हुनुहुन्छ, लाउरे कान्छाले पनि सुन्दै हुनुहुन्छ, सुदूरपश्चिम डोटीको मान्छे म भनेर लेख्नु भएको छ, गोकुल साउदले पनि म पनि सुन्दैछु जापानबाट भन्नुभएको छ, सीता तिमल सिन्हाले पनि हामीलाई कार्यक्रम सुन्दै रहेको जानकारी, नागपञ्चमीको शुभकामना भनेर लेख्नु भएको छ, सँगै हाम्रो लिम्बी विजयले पनि सुन्दै हुनुहुन्छ, छेत्री 123 यो नामबाट पनि सुनिरहनु भएको छ, चिनु खड्काले पनि सुन्दैछु शुभकामना नागपञ्चमीको, अनि ओल्के पर्वको धेरै धेरै शुभकामना भनेर भन्नुभएको छ। ओल्के पर्वलाई विशेष गरी सुदूरपश्चिममा भव्यताको साथमा मनाउने गरिन्छ, बाजुराबाट उहाँले हामीलाई सुनिरहनु भएको छ। रिता पराशरीले जोरपाटी काठमाडौँ नयाँ बस्तीबाट हामीलाई सुन्दै हुनुहुन्छ, कमल खड्काले क्रोएसियाबाट म चन्द्रमणि दाईलाई सुन्दैछु सबैको जय होस् भन्नुभएको छ। त्यसपछि स्याडबाई वासुदेवीबाट भन्नुभएको छ आज ओल्के पर्वलाई एकदम शुभकामना भन्नुभएको छ, सुदूरपश्चिममा भव्यताको साथमा मनाइन्छ, सम्पूर्ण मेरा सुदूरपश्चिमवासी साथीहरू ओल्के पर्वको अवसरमा धेरै धेरै धेरै शुभकामना हस् हस् भन्नुभयो होला, थ्याङ्क यू पनि भन्न चाहन्छु यहाँहरू सबैलाई। अर्जुन विष्टले पनि हामीलाई सुन्दै हुनुहुन्छ कतारबाट, धेरै धेरै सम्झना। रविजीले पनि सुन्दै हुनुहुन्छ, अनि दिलीप पहरीले पनि हामीलाई सुन्दै हुनुहुन्छ, यहाँलाई पनि नमन छ। अब ढिला नगरौं, इन्द्रणीको बसाईमा फेरि पनि हामी राख्दैछौ अर्को एउटा तीजको गीतलाई नै, यो चाहिँ उमा बिडारीको शब्द संगीत र स्वरमा रहेको छ।

यस्तै बर्खा रेडियोबाट मजाले इन्द्रणी सुनिरहनु भएको छ र विधिवत रूपमा आजबाट तीजका गीतहरू रेडियोमा बज्न थाले. अब चाहिँ तीजको रौनक आउन थाल्यो. अब राम्रा र मौलिक गीतहरूलाई चाहिँ बढी प्राथमिकता दिउँ भन्ने कुरा हाम्रो छ. मेचीदेखि महाकालीसम्मबाट हामीलाई सुनिरहनु भएको छ मेरा प्यारा प्यारा मनहरू, यहाँहरू सबैलाई नमन छ. अक्षिम इनर्जी ड्रिङ्कले यस कार्यक्रमलाई प्रायोजन गरेको जानकारी म यहाँलाई गराउन चाहन्छु. र अब यतिखेर म ढिला नगरिकन फेरि पनि एउटा तीजकै गीतलाई राख्दैछु. यतिखेर रेलीमै घुमाउला फेरमाला यो फेरिमा यो कोमल अधिकारीले गाउनु भएको गीत छ. म ढिला गर्दिन, यो गीतलाई राख्छु, त्यसपछि थप जानकारी गराउँछु. सुन्दै रहनुहोला.

देशै बर्खा रेडियोबाट इन्द्रणी सुन्दै गर्दा भर्खरै हामीले यो वासुदेव पोखरेलको शब्दमा रमेश राज भण्डारीको संगीतमा तयार भएको गीतलाई सुनायौं र यो गीत पनि अहिले सर्वत्र बजारमा छ र तपाईँले मन पराउनु भएको छ यस्ता गीतहरू विशेष गरी गीतहरू बजारमा आउँदै गर्दा हामीले तपाईँलाई सुनाउँदै गर्दा कुन चाहिँ गीतहरूले यो वर्ष आफ्नो वर्चस्व कायम गर्ने हो त्यो हेर्न बाँकी छ। अपेक्षा गिरी रमेश राज भण्डारी खुमन अधिकारीको आवाजमा गीतलाई सुनाइसकेका छौं। खेमराज गौतमले एरेन्जमेन्ट गर्नुभएको गीतलाई स्टुडियोमा रोनीमा रेकर्ड गरिएको छ। सर्वत्र बजारमा छ र पानस फिल्मले यसको पोस्ट प्रोडक्शन गरेको छ अनि सबै सबैलाई सम्झना पनि भन्नुभएको छ र वासुदेव पोखरेल लगायत सम्पूर्ण टीमलाई हामी शुभकामना व्यक्त गर्न चाहन्छौं। यतिखेर 10:53 गएको छ, एउटा गीत भ्याउँछौ अनि विदा माग्न आउँछौ भन्ने हामीलाई लागेको छ। मैले ढिला नगरिकन यतिखेर प्रकाश पराजुलीको यो गीतलाई प्रस्तुत गर्दैछु। यो गीत पनि यो पटक संचारकर्मी नेपालले गर्ने विमोचन समारोहमा सहभागिता जनाउँदैछ अनि हामीले उमा बिडारीको सुनायौं, यो गीत पनि विमोचन हुँदैछ, शमशेर पुनको पनि विमोचन हुँदैछ। विमोचन हुने गीतहरूलाई विशेष प्राथमिकतामा, किनभने त्यहाँ मौलिक गीतहरू छानेर संचारकर्मी नेपालले लिएको छ र सामूहिक विमोचन गर्दैछ। ती गीतहरू हामी बढ़ी मात्रामा प्रस्तुत गर्छौं सम्पूर्ण रेडियोहरूबाट र समाचार पनि त्यही अनुसार आउनेछन् होइन श्रोतावाद दर्शकमाझ भन्दै यो गीत राख्दैछु।

मै खाँदै हेर्नुहोस् त एकदम मै खाँदै हुर्काए कि तिम्री छोरीलाई असाध्यै मार्मिक तवरले प्रस्तुत गरिएको छ। प्रकाश पराजुली लगायत सम्पूर्ण टिमलाई हाम्रो तर्फबाट शुभकामना छ। भनिसके यो वर्ष संसारकै नेपालले सामूहिक विमोचन यही भाद्र 7 गते इन्द्रणी विकास समाजको हलमा गर्दैछ। तपाईँ कलाकार साथी हामीलाई सुन्दै हुनुहुन्छ भने तपाईँ पनि सो विमोचन कार्यक्रममा सहभागिता जनाउन चाहनुहुन्छ भने संस्थाका सचिव कमल सरगम, प्रवक्ता शेखर गजरकोटे अनि महिला विभाग प्रमुख अथवा यो कार्यक्रमको संयोजक हुनुहुन्छ यो तीज गीत विमोचनको सविता पोखरेललाई तपाईँले सम्पर्क गर्न सक्नुहुन्छ भन्दै अब चाहिँ भने हामी जानै पर्ने बेलामा छौं। जाँदा जाँदै हामीले प्रस्तुत गर्दैछौ नेत्र बन्धु पोखरेलको राम्रो गीत छ है, आजै नाच्ने हो, एकदम राम्रो गीत छ एकदम। यसमा चाहिँ अब धेरै भन्दा धेरै साथीहरूको सहभागिता छ। यो गीत अब यहाँलाई छोड्दै आजको लागि मनमाया वाइबाले यो गीतमा स्वर दिनु भएको छ, साह्रै राम्रो गीत छ। यो गीत पनि संसारकै नेपालले गर्ने विमोचन समारोहमा अथवा सार्वजनिक समारोहमा पत्रकार भेटघाट कार्यक्रममा यो गीत पनि सहभागिता जनाइरहेको अवस्था छ। यही गीत इन्द्रणीको बसाईमा आजको लागि तपाईँलाई छोड्दै मेचीदेखि महाकालीसम्मबाट सुन्ने प्यारा प्यारा साथीहरू, कलाकार साथीहरू, श्रोता साथीहरू, देशैभरका रेडियोमा साथ दिने साथीहरूलाई आभार व्यक्त गर्दै आजै नाच्ने हो यो गीत यहाँलाई छोड्दै शेषनारायण पोखरेलको यसमा संगीत छ, यो जानकारी गराउँछु। नेत्रबन्धु पोखरेलको यसमा चाहिँ शब्द रहेको छ, मनमाया वाइबाले गाउनु भएको राम्रो गीत यहाँलाई छोड्दै विदा भए। परिवर्तन सम्भव छ।

0: रेडियो अरुण अरुण
1: 97.6 MHz हरपल हर तपाईं सँगै।
2: रेडियो अरुण टाइम चेक
3: अहिले बिहानको 11 बज्यो।
4: आरोप प्रत्यारोपमा रहेका छन् तर मूल्य वृद्धिले उपभोक्ता मारमा परेका छन्। खुद्रा बजारमा प्रति किलो 95 रुपियाँ रहेको

मुख्यमन्त्री सहित पाँच मन्त्रालयको नेतृत्व एमाले गर्ने नेकपाभित्र आकांक्षी धेरै भएका कारण मन्त्री छान्नका लागि नेकपाका नेताहरू छलफलमा छन्। नेकपा संसदीय दलका नेता इन्द्रबहादुर आङबोका अनुसार दलले आजै सरकारमा पठाउने र मन्त्री छान्ने छ। नेकपाले मन्त्री छानेपछि आज दिउँसो 3 बजे शपथ कार्यक्रमको तयारी गरिएको छ। जनता समाजवादी पार्टी जसपा नेपालका महासचिव डाक्टर सुरेन्द्र कुमार झाले लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिन पार्टी संसदीय दललाई निर्देशन दिएका छन्। महासचिव झाले सोमबार लुम्बिनी प्रदेशसभा संसदीय दलका नेता सन्तोष कुमार पाण्डे सहित प्रदेशसभाका सदस्यहरूलाई पत्र पठाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिन निर्देशन दिएका हुन्। झाले मुख्यमन्त्री आचार्यले प्रदेशसभाबाट लिन लागेको विश्वासको मतको विपक्षमा मतदान गर्न समेत लुम्बिनी प्रदेशसभाका आफ्ना सदस्यहरूलाई निर्देशन दिएका छन्। पछिल्लो राजनीतिक घटना क्रममा लुम्बिनी प्रदेश सरकारको सत्ता समीकरणमा समेत फेर बदल आएको छ। नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएर आफ्ना 5 मन्त्रीलाई राजीनामा गराएपछि एमाले र नेपाल कम्युनिस्ट पार्टीले सत्ता सहकार्य गरेका छन्। एमाले चेतनारायण आचार्यलाई नै मुख्यमन्त्रीमा निरन्तरता दिएको छ। आचार्यले आज विश्वासको मत लिँदैछन्।

0: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौँ।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। गोर्खाको सहित लखन गाउँपालिका वडा नम्बर 9 का बासिन्दाले चुनावका बेला गरेका वाचा पूरा गर्न गृहमन्त्री सुदन गुरूङसँग माग गरेका छन्। तर मन्त्री गुरूङले अहिले नै कायापलट गर्न नसक्ने भन्दै बरू भोट फिर्ता लैजान भनेका छन्। गोर्खा क्षेत्र नम्बर 1 प्रतिनिधि सभा सदस्यमा निर्वाचित गुरूङले मतदातासँग अन्तर्क्रिया गर्ने क्रममा सो अभिव्यक्ति दिएका हुन्। हरेक महिना गृह जिल्ला जाने पूर्व घोषित कार्यक्रम अनुसार उनले शनिबार भीमसेन थापा गाउँपालिका र आइतबार सहित लखन गाउँपालिकाका मतदातासँग भेट घाट गरेका थिए। आइतबार बेलुका गृहमन्त्री गुरूङ सहित लखन गाउँपालिका वडा नम्बर 9 का मतदातासँगको भेटघाटमा थिए। सो भेटमा वडा नम्बर 9 का वडा अध्यक्ष रामकुमार श्रेष्ठ रासोपा वडा सचिव खोपेन्द्र लामिछाने लगायत पनि सहभागी रहेका थिए। रासोपा वडा सचिव लामिछानेले चुनावका बेला गाउँ आउँदा ल्याबका लागि बजेट छुट्याउने वाचा गरेको गुरूङलाई सम्झाए। गुरूङले त्यसमा हो भनेर सहमति पनि जनाए। तर वाचा अनुसार बजेट विनियोजन किन नभएको भन्दै प्रश्न गर्दा गृहमन्त्री गुरूङले 4 महिनामै प्रतिफल खोज्न नहुने भन्दै बरू भोट फिर्ता लैजान भनेका हुन्। गृहमन्त्री गुरूङले यो अभिव्यक्तिको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। कार्यक्रममा क्याप लगाएका एक व्यक्तिले एउटा सानो कुरो भन्दै ल्याबको लागि बजेटबारे सोध्छन्। गृहमन्त्री गुरूङलाई चुनावी वाचा स्मरण गराउँदै उनी भन्छन्, हजुरले यहाँ चुनावमा आउँदाखेरि बोलेर जानुभएको ल्याबको लागि बजेट खै? हजुरले मन्त्रालयको सचिवलाई फोन गर्नुभएको थियो यहीबाट र तपाईँहरू ढुक्क हुनुहोस्, यो आउने बजेटमा यहाँको अनुसार गरिदिन्छु भनेर भन्नुभयो। खै त त्यो बजेट कहीँ पनि देखिँदैन उनले सोधेका थिए। गृहमन्त्री गुरूङ ती प्रश्नकर्तालाई भन्छन्, यति साना साना बजेटहरू किताबमा राख्ने हो भने महाभारत र रामायण मिक्स गरेर पनि बन्दैन, हामीले यहाँबाट लिस्ट मगाएका छौं, के राख्न भन्ने कुरा त लिस्टमा चाहिन्छ होला नि भन्दै उनले उक्त प्रश्नको जवाब दिएका छन्। यसरी गृहमन्त्रीले भोट फिर्ता लैजान भनिसकेपछि अहिले उनको चौतर्फी विरोध भइरहेको छ। व्यक्ति गोपनीयता हननको अभियोगमा हिरासतमा रहेका जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरण निवेदन सुनवाईका लागि पेशी तोकिएको छ। श्रेष्ठको बन्दी प्रत्यक्षीकरण रिट सर्वोच्च अदालतका न्यायाधीश तयन हकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा पेशी तोकिएको हो। यसअघि साउन 29 गते न्यायाधीश ढकालको एकल इजलासले पत्रकार श्रेष्ठ र उनका बरामद सामान सहित भदौ 1 गते अदालत उपस्थित हुन आदेश दिएको थियो। ढकालको इजलासले आधार र कारण सहित भदौ 1 गते 10 बजे भित्र महान्यायाधिवक्ताको कार्यालय मार्फत

सशरीर बन्दी सहित लिखित जवाब पेश गर्न आदेश दिएको थियो। साथै न्यायाधीश ढकालको इजलासले जाहेरी दस्ताखत सहितको अनुसन्धानको फाइल र निसको घर तथा कार्यालयबाट बरामद भएको सीपीयू ल्यापटप आइप्याड र मोबाइल समेत उपस्थित गराउन भनेको थियो। व्यक्तिगत गोपनीयता हनन सम्बन्धी कसुरमा पत्रकार श्रेष्ठलाई प्रहरीले बुधबार राति ललितपुर स्थित उनकै घरबाट पक्राउ गरेको थियो। भारतको बिहार राज्यमा पर्ने लखीसर्या स्थित अशोक धाम मन्दिरमा भागदौड़ मसिदा सातजनाको मृत्यु भएको छ। लखीसरायका सब डिभिजनल प्रहरी अधिकारी एसटीपीओ शिवम कुमारले सोमबार बिहान अशोक धाम मन्दिरमा उक्त घटना भएको जानकारी दिएका छन्। शिवम कुमारका अनुसार घटनामा अहिलेसम्म सातजनाको मृत्यु भएको छ भने अन्य छजना घाइते भएका छन्। घाइतेहरूलाई सदर अस्पतालमा भर्ना गरिएको छ। लखीसरायका जिल्ला अधिकारी शैलेन्द्र कुमार घाइतेहरूलाई भेट्न सदर अस्पताल पुगेका थिए। उनले त्यहाँ पत्रकारहरूलाई घटनाबारे जानकारी दिएका छन्। उनका अनुसार मृत्यु हुने सबै सातजना महिला हुन्। हवस्त, नेपाली खबर अहिलेलाई यति नै। मध्याह बाह्र बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। नमस्कार।

0: अरुण
1: 97.6 MHz हरपल तपाई सँगै
2: हरेक दिन साथी पनि आउँछ रिक्वेस्ट टाइम गाउँ शहर देश विदेश ठाउँ छ रिक्वेस्ट टाइम अब म्यासेज तपाईँकै रोजाई तपाईँकै देश विदेशसम्म तपाईँको सन्देश शुभकामना र डेडिकेसन पुर्याउने काम अब हामी गर्नेछौ कार्यक्रम रिक्वेस्ट टाइमबाट रेडियो अरुण 97.6 MHz रेडियो तरङ्गबाट हप्ताको सातै दिन बिहान 11 बजेको नेपाली खबर पछि 12 बजेसम्म सुन्न नभुल्नुहोला
3: कार्यक्रम प्रायोजन गर्ने मिडिया प्रेमी साथीहरू निशान योङहाङ माङसिबुङ गाउँपालिका 3 इलाम
2: सुस्मिता नाछिरिङ सालपा सिलिछो 3 चौकीडाँडा भोजपुर हाल कुवेत
3: विश्वजित जिमी धर्मदेवी नगरपालिका 2 तामापोक संखुवा सभा हाल कतार
2: जीवन थाबेन सभा पोखरी गाउँपालिका 4 संखुवा सभा हाल मलेसिया
3: सपना शासनखर माझी नगरपालिका 4 देवढुङ्गा संखुवा सभा
2: हिमाल सामलिङ राई सभा पोखरी गाउँपालिका 2 ज्यामिरे संखुवा सभा हाल मलेसिया
3: शुक्रराज याखा चैनपुर नगरपालिका 10 खरान संखुवा सभा
2: सानु सरगम राई बेलका नगरपालिका 6 उदयपुर
3: सुजन कुलुङ राई सिविचोङ गाउँपालिका 1 बेसिन्दा संखुवा सभा हाल कतार
2: दिल कुमारी रुम्बाङसा सभा पोखरी गाउँपालिका 2 ज्यामिरे संखुवा सभा
3: अर्जुन याखा धर्मदेवी नगरपालिका 2 तामापोक संखुवा सभा
2: सम्झना रुम्बाङसा सभा पोखरी गाउँपालिका 2 ज्यामिरे संखुवा सभा
3: सरोज याखा धर्मदेवी नगरपालिका 6 संखुवा सभा हाल काठमाडौँ
2: देवराज राई चैनपुर नगरपालिका 10 लेवारिङ संखुवा सभा हाल काठमाडौँ
3: निरुषा खालिङ राई चैनपुर नगरपालिका 9 भित्रे संखुवा सभा
2: मदन लिङ्खा धर्मदेवी नगरपालिका 9 मूलगाउँ संखुवा सभा हाल कतार
3: मिडिया पे मिनिमु सेवा पाँच रोपन नगरपालिका 8 सुङखुरुङ संखुवा सभा
2: भूपेन्द्र तामाङ सभा पोखरी गाउँपालिका 3 संखुवा सभा हाल युएई
3: सुरज राई तुम्सा पौवादुम्बा गाउँपालिका 5 भोजपुर हाल मलेसिया
2: किशोर कोही राई केपिलासकरी गाउँपालिका सुन्देल खोटाङ हाल काठमाडौँ
3: सुजाता जिनी धर्मदेवी नगरपालिका 7 अमरुवा संखुवा सभा हाल हङकङ
2: सिम्पल ललित बल भोजपुर नगरपालिका 1 भामराङ भोजपुर हाल साउदी
3: शर्मिला राई खाँदबारी नगरपालिका 4 गौरीपाङमा संखुवा सभा हाल कुबेत
2: अविरल घरती मगर चयन माथि गाउँपालिका 5 भावाङ रोल्पा हाल कतार
3: कल्पना चाम्पाङ भोजपुर हाल काठमाडौँ
2: प्रणित याखा धर्मदेवी नगरपालिका 2 तामाफोक खोलापारी संखुवा सभा
3: समीक्षा जोशी तुम्बेवा गाउँपालिका 2 मौवा पाँच थर
2: प्रदीप राई चैनपुर नगरपालिका 10 खराङ संखुवा सभा हाल युके
3: सन्दीप याखा धर्मदेवी नगरपालिका 2 तामाफोक संखुवा सभा
2: सुमिता याखा लिम्बुखिम चैनपुर नगरपालिका 10 खराङ संखुवा सभा
3: र बागमतीको ज्वाई राई हेटौडा उपमहानगरपालिका 16 हाल काठमाडौँ

0: तपाईँलाई गुड मर्निङ अनि नमस्कार। कार्यक्रम रिक्वेस्ट टाइमको बर्खाईमा बसिरहनु भएका तपाईँ सम्पूर्ण श्रोतामालाई हार्दिक स्वागत गर्दै आजको बसाईमा पनि सधैँझै म तपाईँकै साथी कार्यक्रम प्रस्तुत रमा कार्यक्रम रिक्वेस्ट टाइमको साथमा उपस्थित भइसकेकी छु। लेक बेसीको धुन रेडियो अरू 97.6 मेगाहर्जको रेडियो तरंग सँगै तपाईँले अनलाइनमा हामीलाई www.radioarun.com.np लगइन गरेर संसारै भरबाट केही साथ सुनिरहनु भएको छ अनि सजिलोको लागि तपाईँले रेडियोको अफिसियल फेसबुक पेजबाट पनि प्रत्यक्ष रूपमा लाइभ मार्फत सुन्दै हुनुहुन्छ। आशा गर्छु तपाईँ यो समय हामी सँगै हुनुहुन्छ, तपाईँले हामीलाई भरपूर मात्रामा सुनेर साथ दिइरहनु भएको छ र यो कार्यक्रममा भने हामी तपाईँले पठाउनुभएका तपाईँका सम्झना सन्देशहरूलाई वाचन गर्ने गर्छौ। आज पनि तपाईँले सधैँझै आफ्ना सम्झना सन्देशहरू पठाउन सक्नुहुन्छ, जसको लागि रेडियोको अफिसियल फेसबुक पेज रहेको छ नेपालीबाट रेडियो अरूण 97.6 मेगाहर्ज भनेर तपाईँले सर्च गर्नुभयो भने हाम्रो अफिसियल फेसबुक पेज भेट्न सक्नुहुन्छ। पेजमा नयाँ हुने साथीहरू जोडिनुहोस्, पेजलाई लाइक गर्नुहोस्, फलो गर्नुहोस् र त्यहाँ प्रोग्राम स्टार्ट हुँदै गर्दा एउटा स्टाटस पोस्ट गरेका छौं, जुन स्टाटसको कमेन्ट बक्समा तपाईँले आफ्ना मेसेजहरू लेखी पठाउन सक्नुहुन्छ। तपाईँका आफ्ना आफन्तजन इष्टमित्र जो जति हुनुहुन्छ होइन साथीहरू उहाँहरूलाई चाहिँ मिठो सम्झनासहित उहाँहरूको नाम मेन्सन गरी पठाउन सक्नुहुन्छ अथवा तपाईँलाई सुन्न मन लागेको कुनै पनि नेपाली गीत संगीत छन् भने त्यसलाई पनि रोजाइमा पार्न सक्नुहुन्छ। तपाईँले प्रष्ट रूपमा गीतको बोल अनि गायक र गायिकाको नाम लेखी पठाउनुहोस् अर्थात सम्भव भएसम्म गीतको लिंक नै पठाउनुहोला भन्न चाहन्छु र यो कार्यक्रमलाई मीडिया प्रेमी साथीहरूले प्रायोजन गरेर हामीसँग सहकार्यमा जोडिनु भएको छ, सो उहाँहरूप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु। कार्यक्रममा तपाईँका सम्झना सन्देशहरूलाई मैले अबको 12 बजेसम्म स्थान दिनेछु, तपाईँसँग रहनेछु अनि विशेष गरी आज नागपञ्चमी व्रत पनि रहेको छ, तसर्थ नागपञ्चमीको यहाँलाई धेरै धेरै शुभकामना भन्न चाहन्छु। तपाईँको घरमा पक्कै पनि नाग टाँसिसक्नुभयो होला होइन, कतितिर त नाग टाँस्ने प्रचलन नहुन पनि सक्छ होइन, जी जसो भए पनि तपाईँलाई शुभकामना भन्न चाहन्छु। विशेष गरी चाहिँ आज यो चाहिँ नाग देवताको लागि चाहिँ समर्पित गरिएको यस दिनमा चाहिँ गरिएका पूजा अर्चनाले चाहिँ वास्तवमै नाग देवता सक्षम पुग्ने जनविश्वास चाहिँ रहेको छ। वैदिक दर्शनमा चाहिँ 12 नागहरूको उपस्थित पाइन्छ आजको दिनमा, तसर्थ नागको चाहिँ त्यो होइन चित्र टाँस्ने गरिन्छ घरको भित्तामा अथवा भनौँ न ढोकामा चाहिँ त्यो टाँस्ने चलन रहेको छ। भन्दै अब म धेरै बोल्दिनँ, तपाईँको गाउँठाउँतिर के छ खबर, कसो छ, के गर्दै हुनुहुन्छ होइन, कसरी दिन व्यतीत गर्ने तर्खरमा हुनुहुन्छ, के काममा व्यस्त हुनुहुन्छ, मौसम के कस्तो छ, यी कुराहरू मेसेज मार्फत तपाईँले खुलाएर पठाउनु हुने नै छ, मैले यही अपेक्षा गरेकी छु। चैनपुरतिर आज अहिले मन्द मन्द घाम छ बाहिर, मौसम ठिकै छ, तपाईँकोतिर के छ कस्तो छ, दोहोरो कुराकानी गर्न नपाए तापनि तपाईँका सम्झना सन्देशहरू मार्फत यी कुराहरू मैले बुझ्न सकु भन्न चाहन्छु। भन्दै अब म फेरि पनि ढिला नगरिकन तपाईँकै सम्झना सन्देशतर्फ लाग्न चाहन्छु। आजको लागि पहिलो मेसेजको रूपमा जुनिता बन्जनले मेसेज पठाउनु भएको छ। हाई सिज प्राफुल्ला, नमस्ते, म जुनिता बन्जन भोजुरबाट बस्ने गीत मार्फत साथीहरू सम्झनु पर्दा अनिश तामाङ, रञ्जना बाहिङ राई, त्यसै गरेर मणि तामाङ, सपना बम्जन, मणिका तामाङ, रूपेश सायमाजी छेत्री, सुभाष पी तामाङ, सचिन निवाहाङ राई, सम्झना तामाङ, रिता आचार्य, भूमिका तामाङ लगायत सबैलाई मिठो सम्झना माया, मिस यू एन्ड ह्याभ वन्डरफुल डे भनेर लेख्नु भएको छ। ओके, थ्याङ्क यू सो मच जुनिताजी मेसेजको लागि तपाईँलाई। अनि अर्को साथी हुनुहुन्छ हामीलाई मेसेज गर्नु भएको छ सुमिता लिमुखिमले, हेलो सेवारो ढोक गरेला, म यता संखुवा सभाको खराङबाट मीडियालाई धेरै माया गर्ने मान्छे सयपत्री मीडिया ग्रुपको मेम्बर सुमियाका हो भन्नुभएको छ। बिजी छु र पनि प्रोग्राम सुन्दैछु ल भनेर लेख्नुभयो। अनि साथीहरू मिस गर्नुपर्दा जस्ट फर यु एन्ड हजुरलाई, अनि मिसु मायालु सपना तामाङ मोक्तानलाई, अनि मायालु युनिसा तामाङ, माया छिप्लिङ संगीता, त्यसै गरेर सानु कमला, समीक्षा जोशी, जीवन भाविन, चन्द्रमाया तामाङ, अनुसार माङथाङ, अनि लिम्बु विजय, माइली अस्मी सोताङ भन्नुभएको छ, कान्छी बिल्सा राई, सरू छेत्री, अञ्जना दाहाल, अनि त्यसै गरेर सुनिता कुलुङ, श्रीयाङ बुहाङ लिम्बु, त्यसै गरेर योगनी मिहाङ लिम्बु, जुनिता चामलिङ राई, हिमाल चामलिङ राई, त्यसै गरेर सर सुरज राई तुम्सा, रिमा थामी, सपना राई, माया बान्तव राई लगायत नाम छुटेको सबैमा मिठो माया सम्झना भन्दै जान्छु ल, नमस्ते, बाई बाई भन्नुभएको छ। थ्याङ्क यू सो मच। अर्को साथी हुनुहुन्छ निमा शेर्पा, निमाजीरी नमस्कार हजुर, म निमा शेर्पा काठमाडौँबाट हो भनेर लेख्नु भएको छ। ओके, तपाईँलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। अर्को साथी हुनुहुन्छ सानु कमला, कमलाजीले हेलो क्युटी सिज गुड मर्निङ है, म सानु कमला चैनपुर भन्ज्याङबाट सुन्दैछु प्रोग्राम, आज मलाई लैजा सरी भन्ने सङ प्ले गरिदिनु न है भन्नुभएको छ। मिस गर्नुपर्दा जस्ट फर यू मेरो घर परिवारमा मम्मी बाबा छोरी अनुष्का एण्ड अलिसमा भाइ दीपक सन्चेउरी भाइ निमा शेर्पा त्यसै गरेर बुनु मनिषा पैया प्रवीण मगर नाना सुनु सुनिता राई त्यसै गरेर बुनु सुनिता कुलुङ अनि जुना लिम्बू रमन मकान तामाङ सपना तामाङ युनिसा तामाङ सरू छेत्री आशिष मैन बस्नेत अनि दाई पूर्वेली आकाश राई सचिन नेवाहाङ सुशीला विश्वकर्मा भाउजू प्रार्थना निरौला भगवती निरौला चन्द्रमाया तामाङ रिमा थामी वरूण चञ्चली राई दाई ढकाल धर्मराज आदित्य राई लगायत सम्पूर्णमा मिठो सम्झना भन्दै बाई बाई भन्नुभएको छ। ओके थ्याङ्क यू सो मच तपाईँलाई मेसेजको लागि सानो कमलाजी। अर्को साथी हुनुहुन्छ रञ्जना योञ्जन, उहाँले लेख्नुभएको छ हेलो गुड मर्निङ दिदी, इट्स मी रञ्जना योञ्जन फ्रम पाँच खबनबाट हो। यस प्रोग्राम मार्फत साथीहरू मिस गर्नुपर्दा लेख्नुहुन्छ जस्ट फर यू एन्ड प्यारी नाना सुजु योञ्जन तामाङ रेणुका तामाङ त्यसै गरेर आचल योञ्जन अनि दाजु तेजन योञ्जन अर्जुन योञ्जन प्यारी मान्छे भूमिका गुरूङ अलिसा तामाङ भदैनी अलिसा योञ्जन तामाङ लगायत मलाई रञ्जना भनेर चिन्नुहुने नहुने सबै सबैलाई धेरै सम्झेको छु कसैलाई बिर्सेको छैन भन्दै जान्छु ल बाई बाई भन्नुभएको छ। ओके थ्याङ्क यू सो मच मेसेजको लागि रञ्जनाजीलाई। कार्यक्रम रिक्वेस्ट टाइमको बसाई तपाईँ सुनिरहनु भएको छ। अब पनि कार्यक्रममा तपाईँको निम्ति पहिलो सांगीतिक कोशीले स्वरूप साथीले रोजाइमा पार्नु भएको यो निकै नै सुमधुर गीत राख्न चाहन्छु। यो गीत पश्चात फेरि बाँकी साथीहरूका सम्झना सन्देशहरू वाचन गर्नको निम्ति फर्केर आउनेछु। अहिले पनि यो मिठो गीत सुन्दै रहनुहोस्।
1: तर मेरो जीवनको हरेक फर्किने सङ्गीत चाहन्छु त्यति रचना छु

हजुर, यो निकै नै मिठो गीत पश्चात तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु। कार्यक्रम रिक्वेस्ट टाइमको बसाई तपाईँ सुनिरहनु भएको छ लेक बेसीको धुन रेडियो अरुण 97.6 मेगाहर्जको रेडियो तरंगसँगै। अनलाइनमा तपाईँले हामीलाई www.radioarun.com.np लगइन गरेर संसारै भरबाट केही साथ सुन्दै हुनुहुन्छ। सजिलोको लागि रेडियोको अफिसियल फेसबुक पेजबाट प्रत्यक्ष रूपमा लाइभ मार्फत सुन्दै हुनुहुन्छ। आशा गर्छु तपाईँ जहाँ हुनुहुन्छ यो समय हामी सँगै रहेर तपाईँले हामीलाई भरपूर मात्रामा सुनेर साथ दिइरहनु भएको छ र कार्यक्रममा तपाईँका सम्झना सन्देशहरूलाई मैले बोलिरहेकी छु। अबको 12 बजेसम्म तपाईँसँग रहन्छु, तपाईँका सम्झना सन्देशहरूलाई नै वाचन गर्नेछु। सो ढिला नगरिकन बाँकी साथीहरूका सम्झना सन्देशतर्फ लाग्न चाहन्छु। यति बेला हामीलाई रिमा थामेजीले मेसेज गर्नु भएको छ, मिस यू अल भन्दै सबैलाई सम्झिनु भएको छ। त्यसै गरेर धर्मराजजीले दर्शन नमस्ते रमाशिष म ओके नाग पञ्चमीको शुभकामना भन्नुभएको छ। हस् थ्याङ्क यू सो मच। म ढकाल धर्मराज बिर्तामोड झापा गर्वै हाल दुवैबाट कार्यक्रम सुन्दैछु। आज मलाई सुनिता दुलाल र खुमन अधिकारीको नयाँ 30 गीत रिमेक भर्सन अब त मैले नै झुम्का लगाउँछु बलको गीत बजाइदिनुहोस् ल भन्नुभएको छ। यस गीत मार्फत सम्झनु पर्दा साथीहरू आशिष नैन, सुमी लिम्बू, हिमा राई, वरुण चम्चाली, सम्झिने सरस्वता पोखरेल, दिल्सा राई, एलिसा लिम्बू, सुनिता कुलुङ, लक्ष्मी छेत्री, सपना खड्का, मंजु थापा, बुबीश्रीष मगर, निमा शेर्पा, अल्का बान्तवा, स्काई नवीन, पूजा लकान्द्री, पूर्वेली आकाश राई, बसन्त श्रेष्ठ, प्रीति थामी, कमला मुखिया, सुन सुनिता, रचना चौहान, एक्सन विराज राई, मञ्जना राई, त्यसै गरेर काली कमला ओनिम, अभागी सृजना, राज घले मगर, प्रवीण मगर, लविस्तार सन्तोष छेत्री, विष्णु खनाल, जीवन फाबेन, एलिना राई, समीक्षा राई, अनिसा राई, त्यसै गरेर रत्नबहादुर थापा, गगन तेरथुमे अनि गीता भण्डारी, सहयात्री सरू, तारा भुसेल, सलिना पोखरेल, कला लिम्बू, सरिना गुरूङ, हर्बल रोशनी लगायत धेरै साथीहरूको नाम देख्नु भएको छ। ओके थ्याङ्क यू सो मच धर्मराजजी मेसेजको लागि तपाईँलाई। अर्को साथी हुनुहुन्छ सपना तामाङ वक्तान, उहाँले हेलो गुड मर्निङ नमस्कार रमाशिष, म उही त हो नि मिडियालाई धेरै माया गर्ने मान्छे, यता पाँच कवनबाट सपना तामाङ भुक्तान, के छ हौ हजुरको खबर, आराम हुनुहुन्छ होला नि भन्नुभयो। एकदम ठिक छ, आराम छु अनि म पनि एकदम ठिक छु ल भन्नुभएको छ। ओके खुसी लाग्यो। अनि आज यस प्रोग्राम मार्फत साथीहरू सम्झनु पर्दा फर्स्टमा त हजुरलाई मिठो माया सम्झना भन्न चाहन्छु अनि प्यारी माया सुमिता लिम्बुखिम याखालाई मिठो माया, नाना योनिसा तामाङ, भाइ रोमन भुक्तान तामाङ, प्यारीहरू सुनिता कुलुङ एण्ड फुच्ची यामकला, सानो कमला, सानो माया शेर्पा, माया दिल्सा राई, फुलमाया राई, भावना मगर, जुनिता चामलिङ राई, सुनु सुनिता राई, रञ्जना बाहिङ राई, मिडिया प्रेमी निमु शेर्पा, सम्झना रुमाङसा, तीर्थ राई, राजमृही काइला, सुरज राई तुम्सा, निमा शेर्पा, सुनिम शेर्पा, बुनेरी माथामी, चन्द्रमाया तामाङ, क्युट अस्मी सोताङ लगायत नाम सुटेको सबै सबै साथीहरूमा उस्तै माया सम्झना भन्दै गइ ल ओके बाई बाई भन्नुभएको छ। थ्याङ्क यू सो मच तपाईँलाई मेसेजको लागि। अर्को साथी हुनुहुन्छ रेनी सान्सन, उहाँले नमस्ते रमा सिस्टर, म रेनिसा शहीद भूमिबाट सुन्दैछु, आज मलाई मायाले भन्ने गीत बजाइदिनु ल जोन चामलिङको भन्नुभएको छ। अनि बस्ने मिठो गीत प्रोग्राम सुनेर बस्नुहुने सबैको लागि भन्दै बाई बाई भन्नुभएको छ। हस् थ्याङ्क यू सो मच रेनिसाजी मेसेजको लागि तपाईँलाई। अनि अर्को साथी हुनुहुन्छ हामीलाई अस्मी सोताङजीले मेसेज गर्नुभएको छ, हेलो हाई सेवा, म अस्मी सोताङ खानबारीबाट, साथीहरू सम्झनु पर्दा हजुरलाई मिठो सम्झना माया अनि छोरी इच्छा लिम्बू, मुटु सानो शशिका किराती, प्यारी सुनिम शेर्पा, क्युटी मुना घिसिङ, मायालु सुनिता कुलुङ अनि बेस्टु दिल्सा राई, राजविरही काइला, लिम्बू विजय, भाइ शिशिर सञ्चले, सम्झिने सरू छेत्री, सानो माया शेर्पा, त्यसै गरेर सुनिता लिम्बुखिम याखा अनि अभागी केटी सुस्मी, नाना भूमिका राई, बुनोरीमा थामे, कृष्ण तामाङ, मिसिङ रेवत, दादाहरू जनक रजाली मगर, ढकाल धर्मराज, रत्नबहादुर थापा, आशिष नयन बस्नेत, लविस्टार सन्तोष छेत्री, सन्तोष काफले, सुजन थापा, आकाश राई, सन्देश कुलुङ, त्यसै गरेर पूर्ण तामाङ, वरुण चञ्चले राई, घाइल वीरमान सुनवार, अन्जान थुलुङ एण्ड अल माई फ्रेन्ड्सको लागि भनेर लेख्नु भएको छ। ओके थ्याङ्क यू सो मच मेसेजको लागि तपाईँलाई भन्न चाहन्छु। कार्यक्रम रिक्वेस्ट टाइमको बसाई तपाईँ सुनिरहनु भएको छ, तपाईँकै सम्झना सन्देशहरूलाई मैले वाचन गरिरहेकी छु अनि तपाईँकै रोजाएका गीत संगीतहरू तपाईँलाई नै मैले सुनाउनुपर्छ यस बसाईमा। अब ढिला नगरिकन तपाईँको लागि अर्को एउटा मिठो गीत राख्न चाहन्छु। यो गीतलाई चाहिँ साथीले रोजाईमा पार्नु भएको छ, तसर्थ यो गीत तीज विशेष गीत रहेको छ, तपाईँको लागि राख्छु। यो गीत पश्चात फेरि पनि म बाँकी साथीहरूका सम्झना सन्देशहरू वाचन गर्नका निम्ति फर्केर आउनुपर्छ। साथीले तीजको एउटा भाका रोज्नु भएको थियो, उहाँले चाहिँ
सुनिता दुलाल अनि खुमन अधिकारीको तीर्थ गीत यो चाहिँ रिमेक भर्सनमा रोज्नु भएको रहेछ। अब त मैले नै झुम्का लगाउँछु बलको गीत रहेको छ। यो गीत त्यति बेला तपाईँको निम्ति राख्छु। गीत पश्चात बाँकी साथीहरूका सम्झना सन्देशहरू मैले वाचन गर्नका निम्ति फर्केर आउनेछु। जो जहाँ हुनुहुन्छ जसरी सुन्दै हुनुहुन्छ तपाईँका सम्झना सन्देशहरू छन् भने पठाउँदै गर्नुहोस्। मैले भने यो मिठो गीत तपाईँको निम्ति

0: छिटो निस्कन भनेको, ढिला भइसक्यो।
1: जान्न म त हजुर मात्रै जानुहोस्, साथीहरू चाहिँ डिजाइन दर गहना लगाएर आउँछन्, म भने चाहिँ यस्तो गहना लगाएर के जानु।
0: हे तेरी, तिमीले भन न त, तिमीले भने जस्ता डिजाइनदार गहना कहाँ पाइन्छ।
1: पहिले किनिदिन्छु भन्नु न, अनि मात्र भन्छु।
0: भन न त भन, किनिदिन्छु क्या किनिदिन्छु।
1: मलाई त मनोकामना सुनसादी पसलकै गहना चाहिन्छ नि फेरि।
0: अस्ति भन्नुपर्छ नि, ल हिँड मनोकामना सुनसादी पसल।
2: हजुर, आधुनिक तथा पुराना डिजाइनका गर गहना ग्यारेन्टीका साथ तयार पार्नु परेमा, तयारी गर गहना उचित दर भावमा खरिद बिक्री गर्नु परेमा, राशि अनुसारका पत्थर चाहिएमा र सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा मनोकामना सुनचाँदी पसललाई सम्झनुहोस्।
3: साथै दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी बनाउनु परेमा तथा बाह्रै राशिका पत्थरहरू चाहिएमा सदैव हामीलाई सम्झनुहोस्।
4: मनोकामना सुनचाँदी पसल,
5: चैनपुर छ त्रिचोक, प्रोप्राइटर पदम रसाइली, ममता रसाइली, मोबाइल 9862-13-67-44, 9815-38-77-75।
6: हातमा के पो बोकेर लाग्यो गुटुङटुङ,
7: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन, अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
6: औ लु, समस्याको समाधान भनेकै म हो,
8: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
6: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ, त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो, राम्रो कमाइ पो छ भन्थ्यो झुसेले।
7: हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
8: अब त्यहीबाट जानु
6: लाखै सल्लै देखेर के पाक बोले, कुन मेन पावरबाट जाने, त्यो कुरा त रेडियोले पो भन्छ त, 1919 किनेर ल्याएको रेडियो छ, लु सुनौ त।
9: ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल

0: फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 9852154994, 9812367742 र व्हाट्सएप नम्बर 9704558302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, नेपाल।
1: सहरमा हेर न, गरगनाले त बेहुलीले कस्तो सुहाएको छ है।
2: त्यही त, कस्तो डिजाइनर गरगना कहाँ बनाएछन्?
3: के को खास खास विशेष चल्दैछ यता, हामीले सुन्न मिल्दैन कि कसो?
2: ए, बेहुलीले लगाएको गरगनाको बारे कस्तो डिजाइन त रहेछ, कुन ज्वेलर्समा बनाएका रहेछन् भनेर नि भाइ।
3: यो त सुप्रिन्सा सुनसाली पसलको कमाल हो नि दिदी।
4: हाम्रा सेवाहरू नयाँ तथा पुराना डिजाइनका गरगहनाहरू तयार गरिनुका साथै अर्डर बमोजिमका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ। दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी गरिन्छ।
5: प्रोप्राइटर समीर बिक प्लस रूपा बिक, मोबाइल नम्बर 9862-93-87-25 र 9917-64-57-29।
4: सुप्रिन्सा सुन चाँदी पसल, चैनपुर छ शङ्खुवा सभा, त्रिचोकबाट हिटिटोल जाने बाटो, दिलकुमारी भवन अगाडि।
0: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो। शङ्खुवा सभा बहुमुखी क्याम्पस चैनपुरमा स्नातक तह प्रथम वर्षमा भर्ना खुल्यो। स्थानीय स्तरमै उच्च शिक्षाको सुनिश्चितता, सर्वसुलभ गुणस्तरीय सेवा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ शैक्षिक सत्र 2083-84 लागि मिति 2083 साल श्रावण 15 गतेदेखि बीएड, बीबीएस र बीए प्रथम वर्षमा विशेष छुटका साथ नयाँ भर्ना खुल्ला भएको हुँदा योग्यता प्राप्त सम्पूर्ण विद्यार्थीहरूलाई आवश्यक प्रक्रिया पूरा गरी भर्ना हुन जानकारी गराइन्छ। शुरूमा भर्ना हुने बीएड तर्फ 20 जना, बीबीएस तर्फ 10 जना र बीए तर्फ 5 जनालाई भर्ना शुल्कमा 50% छुट दिइने हुँदा यथाशीघ्र भर्ना भई मौकाको फाइदा उठाउन समेत सूचित गरिन्छ। We have well-managed classroom, scholarship up to 100%, peaceful environment, free hostel for boys and girls, library, assembly hall and multimedia, educational tour and entertainment, football stadium, volleyball court, free computer, PSC, TSC preparation class, extracurricular activities and cultural dance. एक्स्ट्रा क्लासेस इन कम्प्लिकेटेड सब्जेक्ट। थप जानकारीको लागि सम्पर्क नम्बर 029570208, 9841-25-999, 9842-52-496, 9841-93-686 र 9842-76-778। शङ्खुवा सभा बहुमुखी क्याम्पस चैनपुर, चैनपुर नगरपालिका 6, शङ्खुवा सभा।
6: लै लै मायालाई काटीमा कुटी खसीको मासु सती सालको अचानो भन्थे, लुगा धुने साबुन, सफा गर्ने पानी, मन धुने हजुर वचन, लौ लौ लल्ला बारी खर्कैको नारंजो बारी।
7: नमस्कार, म लोक गायक कमलीकान्त भेटवाल, तपाईँ अहिले सुन्दै हुनुहुन्छ लेख बेसीको धुन।

राइट, वेलकम ब्याक आफ्टर सर्ट कमर्सियल ब्रेक. कार्यक्रम रिक्वेस्ट टाइमको बसाई तपाईँ सुन्दै हुनुहुन्छ. लेक बेसीको धुन रेडियो अरुण 97.6 मेगाहर्जको रेडियो तरंग सँगै अनलाइनमा तपाईँले हामीलाई www.radioarun.com.np लगइन गरेर संसारै भरबाट एकै साथ सुनिरहनु भएको छ. र व्यवसायमा तपाईँले पठाउनुभएका तपाईँका सम्झना सन्देशहरूलाई मैले वाचन गरिरहेकी छु. तपाईँ पनि आफ्ना सम्झना सन्देशहरू पठाउन चाहँदै हुनुहुन्छ, यस व्यवसाय मार्फत आफ्ना आफन्तजन साथीभाइ इष्टमित्रलाई सम्झिन चाहनुहुन्छ भने तपाईँले मेसेज पठाउन सक्नुहुन्छ. मेसेज गर्नको लागि रेडियोको अफिसियल फेसबुक पेज रहेको छ नेपालीबाट, रेडियो अरूण 97.6 मेगाहर्ज भनेर तपाईँले सर्च गर्नुभयो भने रेडियोको अफिसियल फेसबुक पेज भेट्न सक्नुहुन्छ. पेजमा नयाँ हुने साथीहरू जोडिनुहोस्, पेजलाई लाइक गर्नुहोस्, फलो गर्नुहोस्. र त्यहाँ प्रोग्राम स्टार्ट हुँदै गर्दा एउटा स्टाटस पोस्ट भएको छ, जुन पोस्टमा चाहिँ हामीले कार्यक्रम स्टार्ट हुँदै गर्दाखेरि एउटा पोस्ट गरेका छौं, जुन पोस्टको कमेन्ट बक्समा गएर फटाफट आफ्ना मेसेजहरू पठाउनुहोला. तपाईँका मेसेजहरूलाई अवश्य पनि मैले वाचन गर्नेछु. भन्दै अब म ढिला गर्दिन, बाँकी रहेका साथीहरूको सम्झना सन्देशतर्फ नै लाग्नुपर्छ. यति बेला हामीलाई मेसेज पठाउनु भएको छ आकाश राईले लेख्नुहुन्छ, हेलो हजुर नमस्ते, विथ मी पूर्वेली आकाश राई फ्रम दरान, अपकमिङ सङ डेडिकेट भूमिका राई, कमला मुखिया, निमा शेर्पा, आशिष नयन बस्नेत, रोमन मुक्तान तामाङ, राईनी राजकला, पूजा युङहाङ, सुनिता कुलुङ राई, जुना लिम्बु, अस्मी सोताङ, सुनिम शेर्पा, कमला वनेम लिम्बु, मीडिया प्रेमी निर्मला वनेम, सुरज राई तुम्सा, सानु कमला, योगिनी निहाङ लिम्बु, फुच्ची यामकला फुच्ची एण्ड अल माई फ्रेण्डको लागि भन्नुभएको छ. शान्ति बिसी हुनुहुन्छ, शान्तिजीले मिस यु अल, इट्स मी शान्ति बिसी फ्रम रोल्पा भनेर लेख्नु भएको छ. अर्को साथी हुनुहुन्छ दिल्सा राई, दिल्साजीले हेलो सी सेवा, म दिल्सा ग्रीन सिटी इलामबाट हो. साथीहरू मित्राले त्यसै गरेर कान्छे फुलमाया राई भनेर लेख्नुहुन्छ, अनि मुटु अलिसा लिम्बु, त्यसै गरेर राम्री मान्छे युनिसा तामाङ, प्यारी माइली अस्मी सोताङ, मनकी नाना जुनिता चामलिङ राई, माया सरु छेत्री, त्यसै गरेर दादा आशिष नयन बस्ने, अनि दादा कृष्ण तामाङ, दादा जीवन फाबेन, दादा ढकाल धर्मराज झापा, ओके झ्याप ठुली सुमिता लिमुखी याखा भन्नुभएको रहेछ. अनि साथीहरू सपना तामाङ मोक्तान, चन्द्रमाया तामाङ, मन्तरी सुनिम शेर्पा, फुच्ची यामकला कोलोङ, दादा लिम्बु विजय, किराती अर्पण, अनि डियर राइन रेनी सामसन, जिना जनम राई, त्यसै गरेर रिमा थामी, नाना कल्पना राई, प्यारी अनु शेर्पा, अनि त्यसै गरेर सबै साथीहरूको लागि मिस यू लभ यू भन्दै बाई बाई भन्नुभएको छ. थ्याङ्क यू सो मच तपाईँलाई. देवेन किशोर अन्जानले मिस यू अल भनेर सबैलाई सम्झना गर्नुभएको छ. कमल श्रेष्ठले आज मलाई कमल बराल र देवी घरतीको आवाज भएको तीज भाका मन परेको, यदि मिल्छ भने प्लिज प्लिज बजाइदिनु ल हजुर भन्नुभएको छ. नागपञ्चमीको सम्पूर्णमा शुभकामना. हेलो हजुर नमस्कार, म तीनजुरी मिडिया ग्रुपको सदस्य तेह्रथुमको फेदाबाट कमल श्रेष्ठ हो. यस कार्यक्रम मार्फत अब बस्ने गीत सुनाउनु पर्दा साथीहरू देव बास्कटा, मनोज भुजेल, सुची आरती लिम्बु, लोकेन थोक्लेन लिम्बु, राजन खतिवड़ा, चित्र योगी, कार्की सुशीला, सरला राई, मीडिया प्रेमी निर्मला वनिम, त्यसै गरेर पूजा माध्यममा लिम्बु, फुलमाया आङखेवा लिम्बु, टीकाराम सुनवार, मेनुका मुखिया लगायत सम्पूर्ण साथीहरूलाई अब बस्ने गीत मार्फत मजाले इन्जोय लिनुहोला भन्दै विदा हुन्छु. ओके बाई बाई भन्नुभएको छ. ओके थ्याङ्क यू सो मच तपाईँलाई कमलजी मेसेजको लागि. अनि अर्को साथी फुङसा लिम्बु हुनुहुन्छ, हाई सेवारो सभा पोखरीबाट श्रेया लिम्बु, अल फ्रेन्ड्सलाई मिस यू भन्दै ओके बाई बाई भन्नुभएको छ. हस् थ्याङ्क यू सो मच तपाईँलाई मेसेजको लागि. भन्दै अब कार्यक्रममा एउटा मिठो गीत राख्न चाहन्छु. साथीको रोजाइमा परेको गीत हो जोन चामलिङ राईको आवाज रहेको यो गीत तपाईँको लागि राख्छु. यो गीत पश्चात फेरि बाँकी साथीहरूका सम्झना सन्देशहरू वाचन गर्नका निम्ति आउनेछु. सुन्दै रहनुहोस्.

हजुर, केटी समधुर गीत पश्चात स्वागत गर्न चाहन्छु। कार्यक्रम रिक्वेस्ट टाइमको बसाई तपाईँ सुन्दै हुनुहुन्छ। लेक बेसीको धुन रेडियो अरुण 97.6 मेगाहर्जको रेडियो तरंग सँगै अनलाइनबाट पनि हामीलाई सुनिरहनु भएको छ। तपाईँ जहाँ जहाँ हुनुहुन्छ हामी त्यहाँ त्यहाँ छौं, तपाईँकै साथमा छौं र तपाईँले हामीलाई सुनिरहनु भएको छ। अब म फेरि पनि ढिला नगरिकन तपाईँले नि पठाउनु भएका तपाईँका ती बाँकी सम्झना सन्देशतर्फ लाग्न चाहन्छु। यति बेला हामीलाई मेसेज गर्नु भएको छ, धेरै साथीहरूको मेसेज प्राप्त छन्। थोरै इन्टरनेटमा पनि समस्या छ जस्तो छ, त्यो भएको हुँदा धेरै साथीहरूको मेसेज मैले देखिरहेकी छैन। ओके, ठिक छ। आशा योजनले मिस यू अल भन्दै सबैलाई सम्झना गर्नुभएको छ। थ्याङ्क यू सो मच तपाईँलाई। कृष्ण तामाङले पनि सबैलाई सम्झिनु भयो। सुषमा रुङभाङ राईले सम्झना सबैमा भन्नुभएको छ। लिम्बु विजयले गुड मर्निङ सिस्टर विथ मी लिम्बु विजय फ्रम संघुवा सभा अपकमिङ सङ डेडिकेट मिम्सो लिम्बु भारती जिमी राजविरही काइला अस्मी सोताङ सनिम शेर्पा दिल्सा राई कृष्ण तामाङ सानुमाया शेर्पा जुना सुब्बा सुनिता कुलुङ जीवन थाबेन सुरज राई तुम्सा नक्कली चिम्सी फुङसा लिम्बु लगायत धेरै साथीहरूको नाम मेन्सन गर्नुभएको छ। सचिन निवाहाङ राईले सबैलाई सम्झिनुभयो। सन्तोष काफ्रेले पनि सबैलाई सम्झिनु भएको छ। भोजपुरी उषाले हेलो नाना सेवारो फ्रम भोजपुरबाट जस्ट फर यू एण्ड माई फ्रेण्ड मिस गर्नुपर्दा सत्य कला इसारा सोना साम्पाङ राई अर्जुन तामाङ त्यसै गरेर प्रनिसा पुमा अनि नितिन राई भनेर लेख्नु भएको छ लगायत धेरै साथीहरूलाई सम्झिनुभयो। राई कुमार जङ याखाले सबैलाई सम्झिनुभयो। तामाङ पञ्चले पनि सबै साथीहरूलाई सम्झेको छु भनेर मेसेज छोड्नु भएको छ। ओके, तपाईँलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। सोनिम शेर्पाले हेलो गुड मर्निङ मी सोनिम शेर्पा प्रमुख फलडुङ्गा मिस यू डियर अफ मिस सोताङ रञ्जना बाहिङ राई नवीन गुरूङ अतित अञ्जन राई त्यसै गरेर सुरज राई तुम्सा तीर्थ राई कृष्ण तामाङ भूमिका राई आकाश राई दिल्सा राई सुमिता लिमुखिम याखा रंजित राई सानुमाया शेर्पा मीडिया प्रेमी निमु शेर्पा सानु कमला अनि सन्देश कुलुङ सन्देश सुभाष पी तामाङ राजविरही काइला लिम्बु विजय आशिष नयन बस्नेत लगायत धेरै साथीहरूको नाम मेन्सन गर्नु भएको छ। सुनिता घिसिङले सुन्दै सुदामको बाट सुनिता घिसिङ हो बाई बाई भन्नुभएको छ। निर्मला राईले सबैलाई सम्झिनुभयो। राई निराजकला हुनुहुन्छ हेलो सेवाकी नाना म पनि आए है सिसुवाबाट लभ यू सरा रविनलाई एण्ड मिस यू अल भन्नुभएको छ। कुलुङ प्रमिला गानखुले सबैलाई सम्झिनु भएको छ। त्यसै गरेर कल्पना साम्पाङले भोजपुरगढ हल्का काठमाडौँबाट गुड मर्निङ नमस्ते नाना सन्चै हुनुहुन्छ नाना भन्नुभयो। एकदम सन्चै छु मेरो प्यारो मान्छे दिलपाले शर्मिला राईलाई गेट वेलसन अनि मिस यू एण्ड लभ यू मामा अञ्जनी यात्री प्यारी साम्पाङ बाबा विनोद साम्पाङ अनि मलाई चिनाउने सबैको लागि भनेर लेख्नु भएको छ। थ्याङ्क यू सो मच तपाईँलाई। नम्रता शेर्पाले पनि सबैलाई सम्झिनुभयो। मिस यू नमस्ते, म नम्रता शेर्पा खानबारी घर भई हल्का काठमाडौँबाट सुन्दैछु है भन्नुभएको छ। सन्ध्या लिम्बुले मिस यू अल भन्नुभएको छ। लिम्बुनी साजाले मिस यू अल अञ्जना राई ओके मिस यू कालो अञ्जना राई लिम्बुलाई भनेर लेख्नु भएको रहेछ। थ्याङ्क यू सो मच मेसेजको लागि। अभागी जिन्दगी फिल्स गाइडी भएको साथीले हेलो रमा सेवाकी हजुर आज पनि आए है घर माङतेवा हाल धरानबाट हो किराती अर्पण कुलुङ अनि सङ प्ले गरिदिनु न ल भन्नुभएको छ। बुकी फुल भिरेमा भन्ने सङ हो टेक बिसी र समीक्षा अधिकारीको। अनि मित्रहरू माया सुदीक्षा छोटी आतोसी छोरी आरोही लेख्नु भएको होला सम्भवतः रिमा थामी अलिसा लिम्बु त्यसै गरेर सुनिता कुलुङ हर्पल रोस्नी लगायत धेरै साथीहरूको नामले दिई सबैले सम्झिनु भएको छ। थ्याङ्क यू सो मच भन्न चाहन्छु तपाईँलाई। अर्को साथी हुनुहुन्छ सरू छेत्री, उहाँले लेख्नुहुन्छ हेलो हाई दर्शन इट्स मी सरस्वता पोखरेल फ्रम बटवल मिस यू आशिष नयन बस्नेत। त्यसै गरेर जीवन फाबिन सुरज राई तुम्सा मायलो दिल्सा राई प्यारी अलिसा लिम्बु सम्बी ढकाल धर्मराज अनि सम्दिनी अस्मी सोताङ सुमिता लिम्बुखिम सनिम शेर्पा अमिना सनवार सुनिता कुलुङ निमा शेर्पा लगायत सम्पूर्णको लागि भनेर लेख्नु भएको छ। ओके सरस्वताजी तपाईँलाई पनि धेरै धेरै धन्यवाद छ। हजुर, त्यसै गरेर अर्को साथी प्रतिमा स्पर्जी हुनुहुन्छ मिस यू अल फ्रम उदयपुर भन्नुभएको छ। तीर्थ राईले नमस्ते रमा नाना खानबारी सतल लोपाङथाबाट तीर्थ राई हो कार्यक्रम सुनेर साथ दिइरहेको छु बस्ने गीत सबैको लागि भन्नुभएको छ। मेरो प्यारो मान्छे तिमी फेसबुक गाइडी भएको साथीले गुड मर्निङ हजुर नमस्ते नमस्कार सिस्टर इट्स मी लाख पनानो शेर्पा फ्रम संखुवा सभा सैनपुर तीनबाट हो भन्नुभएको छ। हुन्छ तपाईँलाई धेरै धेरै धन्यवाद छ। चन्द्रमाया तामाङले हेलो रमा नाना नमस्कार इट्स मी चन्द्रमाया तामाङ फ्रम पाँच थपन सुन्दैछु है प्रोग्राम साथीहरू सम्झनु पर्दा फर्स्टमा त हजुरलाई अनि मेरो प्यारीहरू सुमिता लिम्बुखिम दिल रुमाङसा सम्झना रुमाङसा लगायत धेरै साथीहरूको नाम लिनुभएको छ। बबिता केसागी मगरले पनि सुन्दै हुनुहुन्छ। सन्देश विश्वकर्माले पनि हामीलाई सुनिरहनु भएको छ सबैलाई सम्झना गर्नुभएको छ। सैनपुर बजारबाट हुनुहुन्छ थ्याङ्क यू सो मच भन्न चाहन्छु। अनि त्यसै गरेर अभागी केटी सुस्मी हुनुहुन्छ उहाँले पनि सुन्दै हुनुहुन्छ कुवेतबाट। रूपेश सायमाजी छेत्रीले पनि सबैलाई सम्झिनु भएको छ थ्याङ्क यू सो मच भन्न चाहन्छु। र अब चाहिँ कार्यक्रमबाट मैले विदा माग्नुपर्छ। मैले
नेटवर्क काटिनिसकेको छ। सो यी तीन दिनसम्म सुनेर साथ दिने तपाईँलाई धेरै धेरै धन्यवाद छ। विशेष कार्यक्रमलाई प्रायोजन गर्ने मीडिया प्रेमी मनहरूप्रति हार्दिक आभार व्यक्त गर्दै आजको बसाईबाट छुटिएर जाँदै गर्दा साथीको रोजाइमा परेको यो मिठो गीत तपाईँको निम्ति छोड्दै म तपाईँकै साथी कार्यक्रम प्रस्तुत रमा बिदा चाहन्छु। नमस्कार, तपाईँको बाँकी पल शुभ रहोस्।

0: रेडियो अरो टाइम चेक
1: अहिले मध्याह्नको 12 बज्यो।
2: सबैभन्दा पहिले नेताले मुद्दा हारेमा फेसबुक र इन्स्टाग्राममा ठूलो परिवर्तन हुने, किशोर किशोरीका लागि सामाजिक सञ्जालको दायरा साँचोरिने र स्पेनका कप्तान रोड्री बार्सिलोना फर्किँदै। नेपाल खबरमा अब पूरा खबर। बाढ़ी पूर्वानुमान महाशाखाले आउँदो तीन दिन देशका प्रमुख तथा सहायक नदीहरूमा बहाव बढ़न सक्ने पूर्वानुमान गरेको छ। महाशाखाले निकालेको बाढ़ी पूर्वानुमान बुलेटिन अनुसार आज कोशी, नारायणी, कर्णाली, महाकाली तथा राप्तीका सहायक नदीहरू कन्काई, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई लगायत नदीमा बहाव सामान्यदेखि उल्लेखनीय रूपमा बढ़ने सम्भावना रहेको छ। महाशाखाले आज ससाना नदी तथा खोलामा बाढ़ीको जोखिम रहने जनाएको छ। आज संखुवासभा, सोलुखम्बु, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काठमाडौँ भक्तपुर, ललितपुर, काभ्रे प्लाञ्चोक, गोर्खा, तनहु, लमजुङ, कास्की, स्याङ्जा, चितौ, नवलपरासी पूर्व र पश्चिम, रूकुम पूर्व, पश्चिम, जाजरकोट, डोल्पा, मुगु, सुर्खेत, बाँके, बर्दिया, दाङ, दैलेख, बैतडी, बजाङ, डोटी, डडेलधुरा र कैलाली कञ्चनपुरमा बाढ़ीको जोखिम छ। महाशाखाले नदी गर्ने नागरिकलाई सतर्क रहन आग्रह गरेको छ। महाशाखाका अनुसार भोलि र पर्सि पनि गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश भएर बहने केही ससाना नदीमा बहाव आकस्मिक रूपमा बढ़न सक्ने सम्भावना रहेको छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी नजिकै चालिसेमा पहिरो खसेपछि अवरूद्ध भएको सड़क अहिले एकतर्फी सञ्चालनमा आएको छ। आज बिहान पौने 6 बजेतिर खसेको सुक्खा पहिरो पन्चाएर बिहान 10 बजेबाट सड़क सञ्चालनमा आए पनि फेरि पहिरो खसेपछि सड़क अवरूद्ध भएको र अहिले एकतर्फी मात्रै सञ्चालनमा रहेको गजुरी प्रहरीले जनाएको छ। प्रहरीका अनुसार अहिले पहिरो पन्छाउने काम समेत भएको छैन। सड़क अवरूद्ध हुँदा काठमाडौँ भित्रिने र बाहिरिने

0: आज गर्ने र दर्शन गर्नेहरूको संख्या पनि उल्लेख्य छ। धार्मिक विश्वास अनुसार नागलाई वर्षा र पानीको स्रोत मानिने भएकाले कृषि प्रधान देशमा यस पर्वको विशेष महत्व रहिआएको छ। आजको दिन नागको पूजा गर्दा घरमा सर्प बिच्छी जस्ता विषालु जीवको भय नहुने र चट्याङ अग्नि भय लगायतका विपत्तिबाट जोगिने जनविश्वास छ। यसैबीच मधेसको प्राचीन मिथिला क्षेत्रमा आज लगपाँच पर्व मनाइँदैछ। यो पर्व नाग सर्प प्रजातिका जीवको पूजा गरेर मनाइन्छ। यस वर्ष भदौ संक्रान्तिका दिन यो पर्व मनाउन लागेको हो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा सुनसादीको भाव आज केही बढ़्यो। व्यवसायीको आह्वानमा आजदेखि म्यान पावरहरू बन्द। सबै पालिकामा जलवायु सम्बन्धी जानकारी राख्ने युवाहरूको सुझाव लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। यतिन्जेल हामीले आज 33 जिल्लामा बाढ़ीको जोखिम, साउन महिनामा सरकारी राजस्वमा उल्लेख्य वृद्धि लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। कारोबार हुने हप्ताको दोस्रो दिन आज सुनसादीको भाव केही बढ़ेको छ। सुनको भाव आज तोलामा 1600 रूपियाँले बढ़ेर 3,06,800 रूपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ। हप्ताको पहिलो कारोबार दिन हिजो सुनको भाव तोलामा 3,600 रूपियाँले बढ़ेको थियो। यसअघि कारोबार हुने हप्ताको अन्तिम दिन शुक्रबार सुनको भाव तोलाको 3,01,600 रूपियाँ रहेको थियो। यस्तै चाँदीको भाव पनि आज तोलामा 60 रूपियाँले बढ़ेको छ। चाँदी तोलाको 4,770 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदीको भाव तोलाको 4,710 रूपियाँ। नेपाल वैदेशिक रोजगार व्यवसाय संघको आह्वानमा आजदेखि म्यान पावरहरू बन्द भएका छन्। सेवा शुल्क परिमार्जन लगायत 15 बुँदे माग कुरा गर्न सरकारलाई दिएको अल्टिमेटममा सहमति नभएको भन्दै म्यान पावर व्यवसायहरूले आजदेखि श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउन बन्द गरेका छन्। वार्ता र आन्दोलनका कार्यक्रमलाई संघसँगै अगाडि बढ़ाउने संघले जनाएको छ। यसअघि संघले साउन 7 गते व्यवसायहरूको विशेष भेला आयोजना गरेको सरकारलाई 15 बुँदे माग राखेको थियो। वैदेशिक रोजगारीमा जाने श्रमिकले म्यान पावर व्यवसायलाई दिनुपर्ने सेवा शुल्क निर्धारण गर्नुपर्ने, वैदेशिक रोजगार विभागले गरेको कार्यवाही फिर्ता गर्नुपर्ने लगायत माग संघले राखेको छ।

विविध जानकारी, मनोरञ्जनपूर्ण प्रस्तुति र उत्कृष्ट नेपाली गीत संगीतका साथमा उपस्थित हुनेछौ। तबसम्मका लागि हामी बिदा चाहन्छौ। सुरक्षित रहनुहोस्, स्वस्थ रहनुहोस्। तपाईँको बाँकी पल सुखद बितोस्।

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो। संखुवा सभा बहुमुखी क्याम्पस चैनपुरमा स्नातक तह प्रथम वर्षमा भर्ना खुल्यो। स्थानीय स्तरमै उच्च शिक्षाको सुनिश्चितता, सर्वसुलभ गुणस्तरीय सेवा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ शैक्षिक सत्र 2083-84 लागि मिति 2083 साल साउन 15 गतेदेखि बीएड, बीबीएस र बीए प्रथम वर्षमा विशेष छुटका साथ नयाँ भर्ना खुल्ला भएको हुँदा योग्यता प्राप्त सम्पूर्ण विद्यार्थीहरूलाई आवश्यक प्रक्रिया पूरा गरी भर्ना हुन जानकारी गराइन्छ। शुरूमा भर्ना हुने बीएड तर्फ 20 जना, बीबीएस तर्फ 10 जना र बीए तर्फ 5 जनालाई भर्ना शुल्कमा 50% छुट दिइने हुँदा यथाशीघ्र भर्ना भई मौकाको फाइदा उठाउन समेत सूचित गरिन्छ। We have well-managed classroom, scholarship up to 100%, peaceful environment, free hostel for boys and girls, library, assembly hall and multimedia, educational tour and entertainment, football stadium, volleyball court, free computer, PSC, TSC preparation class, extracurricular activities and cultural dance, extra classes in complicated subjects. Thap jankari ko lagi sampark number 0975702008 9841259969 9842542496 9841993686 र 9842077778। संखुवा सभा बहुमुखी क्याम्पस चैनपुर, चैनपुर नगरपालिका 6, संखुवा सभा।
1: ए कान्छा, तेरो दाजुले विदेशबाट आइएमईमा पैसा पठाएछ, झिक्न जा। ए अनि सुन त, तल काकालाई भोलि हस्पिटल लाने रे, गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है। खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएको छ भन्दैछु तेरो काकी।
2: ल ल आमा, म तँ गए तँ आए।
1: होइन, आजै आइपुग्छस् र?
2: कहाँ आमा, त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्यालीमा भइहाल्छ नि। हामी कहाँ आईएमई, वेस्टर्न युनियन, हिमाल रेमिट, सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ। साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस्। त्यति मात्र कहाँ हो र, इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ। वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस्। आशिष एन्ड ब्रदर्स प्याली, चैनपुर 6, संखुवा सभा। प्रोप्राइटर आशिष साख्य। टेलिफोन नम्बर 0295701128। मोबाइल नम्बर 9852045741।
3: आया, आज बिहानैदेखि पेट दुखेर हैरान भइसके, उपचार गर्न कहाँ जाने होला।
2: काका, किन सुतेरै गनगनाइरहनु भएको छ नि?
3: पेट दुखेर उठ्नै सकिरहेको छैन भने आया।
2: ए लु, जचाउन जानुपर्छ काका।
3: जान त जानु, तर खोइ कहाँ पो जानु। राम्रो उपचार गर्ने यो चैनपुरमा कुनै हस्पिटल छैन होला।
4: ल छ नि काका, 0.6 छेउ 300 लाइनमा प्रभावकारी उपचार हुने प्रभास मेडिकल हल, त्यहाँ गए त भइगयो नि।
0: पुरानो ग्यास्ट्रिक, अल्सर, हर्ष, दिशाबाट रगत बग्ने, छाला सम्बन्धी रोग, चर्म रोग, तिनी रोग, टन्सिल, बाथ, हाट जोड्ने, नसा, नाक कान घाँटी, दम पिनास, तल्लो पेट दुखेको, महिनावारी गडबडी भएको, बाजुबनको सल्लाह सुझाव, हात खुट्टा झमझमाउने, पोल्ने, अनुहारको चाया, पोटो, डन्डीफोर आदिको उपचार, साथै इसिजी, एक्सरे, भिडियो एक्सरे सेवा उपलब्ध छ। साथै यहाँ सबै प्रकारका औषधिहरू सुपथ मूल्यमा बिक्री गरिन्छ।
5: प्रत्येक बिहीबार र शुक्रबार बिहान 7 बजेदेखि बेलुकी 7 बजेसम्म फिजिसियन एमबीबीएस डाक्टर रूपक रौनियाद्वारा ओपिडी सेवा, भिडियो एक्सरे, गर्भवती जाँच तथा प्याथोलोजी सेवा,
0: 24 घण्टा फार्मेसी सेवा तथा इमर्जेन्सी सेवा उपलब्ध छ। साथै 24 घण्टा एमबीबीएस सेवा पनि उपलब्ध छ।
5: विभिन्न देश तथा विदेश जानको लागि मेडिकल पनि गरिन्छ।
4: प्रवास मेडिकल हल, चैनपुर 7, 0.13 लाइन। सम्पर्क नम्बर 0295701292। फोन नम्बर 9843345019।
6: बस्मित वस्त्रालयले दिँदैछ ग्राहकहरूका लागि सुवर्ण अवसर। विवाहका लागि सटिङ सुटिङका साडीहरू, मौकाको फाइदा उठाउनुहोस्। आउनु हुनेछ जस्तो तपाईँको मनले माग्छ, एकपटक आउनुहोस् आइरहनु लाग्छ। तपाईँकै सेवाको लागि बस्नेत वस्त्रालय चैनपुर नगरपालिका छ टलिकम अगाडि, प्रोप्राइटर दिल्ली कुमार बस्नेत, सम्पर्क नम्बर 98621443460।
7: बालबालिकामा मोबाइल फोनको अत्याधिक प्रयोगले मायोपियाको जोखिम बढ्न सक्छ। मायोपिया हुँदा टाढाका वस्तुहरू धमिलो देखिन्छ र कापी किताबहरू अनुहार नजिकै ल्याएर पढ्ने गरिन्छ। त्यसैले मायोपियाबाट जोगिन वा बनौ। मायोपियाको जोखिमलाई कम गर्न आफ्ना बालबालिकाको नियमित आँखा परीक्षण गराउनुहोस्। नवदृष्टि आई हस्पिटल इटहरीमा मायोपिया क्लिनिक दैनिक रूपमा बिहान 8:30 दिउँसो 3:30 सम्म सञ्चालित छ। नाम टिपाउनका लागि मोबाइल नम्बर 98 62 63 39 64। नवदृष्टि स्वस्थ आँखा सुन्दर संसार।
8: हातमा के पो बोकेर लाग्यो गुटुङटुङ,
9: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन, अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
8: औ लु, समस्याको समाधान भनेकै म हो,
10: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
8: औ त्यति कुरामा पनि टेन्सन लिनु पर्छ, त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो, राम्रो कमाइ पो छ भन्थ्यो झुसेले।
9: हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
10: अब त्यहीबाट जानु
8: लागेर के पाक बोले, कुन मेन पावरबाट जाने, त्यो कुरा त रेडियोले पो भन्छ त। 1919 किनेर ल्याएको रेडियो छ, लु सुनु त।
11: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी, साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 98 5251094, 98 12 36 77 42 र व्हाट्सएप नम्बर 97054358302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी।

नागरिक समाजको सुरक्षा हाम्रो मूल कर्म, कानुनको निष्पक्ष पालना गर्नु हाम्रो धर्म। जय नेपाल, सत्य सेवा सुरक्षण। संघुवा सभा प्रहरी रेडियो कार्यक्रमको भर्खाइमा रहनुहुने सम्पूर्ण श्रोताहरूमा म कार्यक्रम सञ्चालक परिणा निरीक्षक टङ्क प्रसाद बाह्रकोटीको तर्फबाट हार्दिक स्वागत तथा अभिवादन। श्रोता, जिल्ला प्रहरी कार्यालय संघुवा सभाबाट तयार पारिएको यो संघुवा सभा प्रहरी रेडियो कार्यक्रम तपाईँ सामुदायिक रेडियो हातबारी एफएम 105.8 मेगाहर्ज, रेडियो संघुवा सभा 95.5 मेगाहर्ज, सामुदायिक रेडियो नयाँ अभियान एफएम 900 मेगाहर्ज मुडेश्वर स्तरे, संघुवा सभा मल्टिमिडिया प्रणालीद्वारा संचालित हेर्ने चित्र .com डिजिटल पत्रिकाको आधिकारिक युट्युब च्यानल हेर्ने चित्र, जिल्ला प्रहरी कार्यालय संघुवा सभाको आधिकारिक फेसबुक पेजबाट साँझ 7 बजेको समयमा र रेडियो अरुण 97.6 मेगाहर्ज चैनपुरबाट साँझ 7:15 बजेको समयमा प्रत्येक महिनाको पहिलो र तेस्रो सोमबार सुन्न सक्नुहुन्छ। पुनः प्रसारण पाखरीबास एफएम 104 मेगाहर्ज हातबारीबाट प्रत्येक महिनाको पहिलो र तेस्रो बुधबार साँझ 7 बजेको समयमा सुन्न सक्नुहुन्छ।

0: आजको शङ्कुवासभा परिरेडियो कार्यक्रममा शङ्कुवासभा जिल्लाभित्र भएका विभिन्न घटनाहरूसँग सम्बन्धित प्रहरी समाचारको साथै नेपाल प्रहरी प्रधान कार्यालय श्रव्य दृश्य शाखाबाट तयार पारिएको नाटक निर्दोष एक सामग्री लिएर म उपस्थित भएको छु। कार्यक्रम सुन्दै रहनुहोला। कार्यक्रमको शुरूमा भने प्रहरी समाचार। जिल्ला प्रहरी कार्यालय शङ्कुवासभा तथा मातक प्रहरी इकाईबाट खटिएको प्रहरी टोलीले चैनपुर नगरपालिका अन्तर्गतको सामुदायिक वनबाट तीनवटा भरुवा बन्दुक र भरुवा बन्दुकमा प्रयोग हुने बारूद बरामद गरेको छ। गोप्य सूचनाको आधारमा अस्थायी प्रहरी पोस्ट सभाकोला शङ्कुवासभाबाट प्रहरी नायब निरीक्षक बाबुराम भारतीको कमाण्डमा खटिएको प्रहरी टोलीले साउन 16 गते चैनपुर नगरपालिका 11 मलाटे सामुदायिक वनको भिरोमा 3 थान भरुवा बन्दुक सहित 1 थान सलाईको बट्टा र 50 ग्राम सलाईको बट्टामा रहेको बारूद बरामद गरेको जिल्ला प्रहरी कार्यालय शङ्कुवासभाका प्रहरी निरीक्षक मेघराज अरियालले बताउनुभयो। बरामद गरिएको हतियार कसले कुन प्रयोजनका लागि लुकाई राखेको हो भन्ने बारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको समेत उहाँले बताउनुभयो। मकालु गाउँपालिका 5 सिमली खोलाले बगाएर बेपत्ता बनाएका इन्दुवा हाइड्रो पावरका सुपरभाइजर 3 दिनपछि मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय शङ्कुवासभाका प्रमुख प्रहरी नायक उपरीक्षक कुमार प्रसाद मैनालीले बताउनुभयो। साउन 20 गते राति करिब 11 बजेको समयमा सहकर्मीहरूसँगै खाना खाएर बास बस्ने ठाउँतर्फ फर्किएका इन्दुवा हाइड्रो पावरका सुपरभाइजर खाँदबारी नगरपालिका 10 28 वर्ष स्वागत निरोलाको शव साउन 23 गते बुधबार सिमली खोलाले बगाई बेपत्ता बनाएको स्थान भन्दा करिब 80 मिटर तल खोलाको खोजमा इलाका प्रहरी कार्यालय हेदाङ्गा शङ्कुवासभाबाट खटिएको प्रहरी निरीक्षक वीरेन्द्र कुमार यादव सहितको टोली र सशस्त्र प्रहरी बल नेपाल नम्बर 4 गुल्म अरूण चैनपुर शङ्कुवासभा समेतबाट खटिएको संयुक्त टोलीले फेला पारेको हो। दुर्घटनाका बेला उनीसँगै हाइड्रो पावरमा कार्यरत रुकुम पश्चिमका दिनेश विश्वकर्मा र इलाम नगरपालिकाका राजेन्द्र लोक्तान समेत साथमा रहेको घटनास्थलमा खटिनुभएका प्रहरी निरीक्षक वीरेन्द्र कुमार यादवले बताउनुभयो। खाँदबारी नगरपालिका 4 ब्याङखोलामा आग लागि हुँदा एक घर जलेर पूर्ण रूपमा नष्ट भएको छ। साउन 22 गते रातको करिब 12:45 बजेको समयमा विद्युतको तार सर्ट भई आग लागि हुँदा खाँदबारी नगरपालिका 4 बसवन गुरुङको ढुङ्गा माटोले बनेको 3 छानो भएको 2 तले घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय शङ्कुवासभाका प्रहरी निरीक्षक मेघराज अरियालले बताउनुभयो। आग लागिबाट गुरुङको घरमा भएका फर्निचर लत्ता कपडा खाद्यान्न भाँडा कुँडा तथा अन्य महत्वपूर्ण सामानहरू जलेर नष्ट हुनुको साथै सोही घरमा कोठा भाडा लिई बस्दै आएका 4 घर परिवार विस्थापित भएको समेत प्रहरी निरीक्षक अरियालले बताउनुभयो। उक्त आगो जिल्ला प्रहरी कार्यालय शङ्कुवासभा प्रहरी चौकी माने भन्ज्याङ सशस्त्र प्रहरी बल सदरमुकाम सुरक्षा बेस माने भन्ज्याङबाट खटिएको प्रहरी टोली स्थानीय मानिसहरू र खाँदबारी नगरपालिकाको दमकलको सहयोगमा करिब 2:30 बजे नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय शङ्कुवासभाले जनाएको छ। शङ्कुवासभा जिल्लाको खाँदबारी सदरमुकाम बजारबाट जिल्ला प्रहरी कार्यालय शङ्कुवासभाले खाना पकाउने एलपी ग्यास कालो बजारी गरेको आरोपमा एकजना व्यवसायीलाई नियन्त्रणमा लिएको छ। सरकारले निर्धारण गरेको मूल्यभन्दा बढ़ीमा ग्यास बिक्री गरेको भन्ने गुनासोका आधारमा खाँदबारी नगरपालिका 1 स्थित रहेको भोजपुरे भाडा पसलका संचालक लोकबहादुर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय शङ्कुवासभाले जनाएको छ। जिल्ला प्रहरी कार्यालय शङ्कुवासभाका प्रहरी निरीक्षक मेघराज अरियालका अनुसार व्यवसायी श्रेष्ठले साउन 23 गते उपभोक्तालाई प्रति सिलिन्डर रू 2300 ग्यास बेचेको आरोप छ, जुन कायम बजार मूल्यभन्दा बढ़ी हो। विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले अनुसन्धान गर्दा श्रेष्ठले तोकिएको मूल्यभन्दा बढ़ीमा ग्यास बिक्री गरेको पुष्टि भएको थियो। पक्राउ परेका श्रेष्ठलाई कालोबजारी तथा केही अन्य सामाजिक अपराध ऐन अन्तर्गत मुद्दामा जिल्ला प्रशासन कार्यालय शङ्कुवासभाबाट म्याथप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। शङ्कुवासभाको खाँदबारी नगरपालिका 9 तुमलिङटारबाट तास खेल्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ। साउन 23 गते रातको अन्दाजी 10 बजेको समयमा तास खेलिरहेका खाँदबारी नगरपालिका 9 तुमलिङटारका 62 वर्षीय श्याम कार्की, 37 वर्षीय वीरबहादुर सुब्बा र 35 वर्षीय सुरेन्द्र कार्कीलाई जिल्ला प्रहरी कार्यालय सङ्खुवा सभाबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा पक्राउ गरेको र चैनपुर नगरपालिका 1 घर भई हाल खाँदबारी नगरपालिका 9 तुमलिङटार बस्ने अन्दाजी 48 वर्षीय थमान गुरुङ फरार रहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवा सभाले जनाएको छ। पक्राउ परेकाहरूको साथबाट नेपाली नगदरू 9,540, तास 6 बुङ, मोबाइल 3 थान समेत बरामद भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवा सभाका प्रहरी निरीक्षक मेघराज अरियलले बताउनुभयो। पक्राउ परेकाहरूलाई मुलुकी अपराध संहिता 2074 जुवा खेल्न खेलाउन नहुने कसुर अन्तर्गत जिल्ला प्रशासन कार्यालय सङ्खुवा सभाबाट साउन 23 गते म्यातप अनुमति लिई आवश्यक अनुसन्धान पश्चात साउन 27 गते आवश्यक कार्यवाहीको लागि जिल्ला प्रशासन कार्यालय सङ्खुवा सभा बुझाइसकिएको समेत प्रहरी निरीक्षक अरियलले बताउनुभयो। इलाका प्रहरी कार्यालय इटरी सुनसरीमा बैंकिङ कसुर चेक बाउन्स मुद्दा दर्ता भई फरार रहेका एकजनालाई जिल्ला प्रहरी कार्यालय सङ्खुवा सभाले पक्राउ गरेको छ। पक्राउ पर्नेमा खाँदबारी नगरपालिका 3 का 34 वर्षीय देविन पौडेली रहेका छन्। साउन 23 गते जिल्ला प्रहरी कार्यालय सङ्खुवा सभामा प्राप्त विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले निज पौडेलीलाई खोज तलाश गर्ने क्रममा खाँदबारी नगरपालिका 1 पोखरी बजारमा पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवा सभाले जनाएको छ। पक्राउ परेका पौडेलीलाई साउन 24 गते आवश्यक कार्यवाहीको लागि इलाका प्रहरी कार्यालय इटरी सुनसरी पठाइसकिएको समेत जिल्ला प्रहरी कार्यालय सङ्खुवा सभाले जनाएको छ। उत्तर दक्षिण कोशी राजमार्ग अन्तर्गत सङ्खुवा सभाको खाँदबारी कि माथाङका सड़क खण्ड अवरुद्ध भएको छ। मकालु गाउँपालिका 4 स्थित नेता भीरमा साउन 24 गते बिहान करिब 9 बजे पहिरो खसेर खाँदबारी कि माथाङका सड़क अवरुद्ध भएको इलाका प्रहरी कार्यालय हेदन्दा सङ्खुवा सभाले जनाएको छ। रातभरिको अविरल वर्षासँगै ढुङ्गा माटो सहितको पहिरो खसेर सड़क अवरुद्ध भएकोमा प्रहरीको सक्रियतामा उक्त पहिरो हटाई तर्फी बाटो खुले पनि पुनः साउन 25 गते बिहान पहिरो गई खाँदबारी किमाथाङका सड़क पुनः अवरुद्ध भएको प्रहरीले जनाएको छ। पहिरो खसेपछि सदरमुकाम खाँदबारीबाट बोटखोला जाने तथा खाँदबारी आउने यातायातका साधन आउन जान सकेका छैनन्। अवरुद्ध सड़क खुलाउन सम्बन्धित निकायसँग आवश्यक पहल भइरहेको इलाका प्रहरी कार्यालय हेदन्दा सङ्खुवा सभाले जनाएको छ। इलाका प्रहरी कार्यालय चैनपुर सङ्खुवा सभामा आत्महत्या दुर्सान मुद्दा दर्ता भई फरार रहेका एकजनालाई जिल्ला प्रहरी कार्यालय धनकुटाले पक्राउ गरेको छ। पक्राउ पर्नेमा धर्मदेवी नगरपालिका 8 का 45 वर्षीय राजकुमार मगराती भन्ने राजकुमार सार्की रहेको इलाका प्रहरी कार्यालय चैनपुर सङ्खुवा सभाका कार्यालय प्रमुख प्रहरी निरीक्षक परशुराम राईले बताउनुभयो। साउन 26 गते जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरी टोलीले निज सार्कीलाई खोज तलाश गर्ने क्रममा धनकुटा नगरपालिका 6 परिचय मोडमा फेला पारी नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिएका सार्कीलाई सोही दिन इलाका प्रहरी कार्यालय चैनपुर सङ्खुवा सभाबाट खटि गएको प्रहरी टोलीले जिम्मा बुझी आवश्यक अनुसन्धानका लागि कार्यालयमा ल्याई सोही दिन सम्मानित सङ्खुवा सभा जिल्ला अदालतबाट म्याथप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको समेत प्रहरी निरीक्षक परशुराम राईले बताउनुभयो। सुन्दै हुनुहुन्थ्यो प्रहरी समाचार पूरा भयो।
1: ओहो काकी, हातभरि तन्नै छ त, के लिएर आउनुभयो?
2: घाँस काट्न जंगल गएकी थिए, च्याउ भेटे अनि लिएर आएकी बाबु।
1: च्याउ त लिनुभयो काकी, तर यो खाना मिल्ने च्याउ हो कि होइन?
2: हामीले सानो छँदा कति खान्थ्यौँ यही च्याउ, खाना मिल्ने च्याउ नै हो बाबु, हेर्दा त्यस्तै छ।
1: यस्ता जंगलमा उम्रेका जुन पाए त्यही च्याउ खान हुन्न है काकी, हेर्दा उस्तै भए पनि विषालु च्याउ पनि हुन सक्छन्, त्यसैले राम्रोसँग पहिचान नगरी खायो भने ज्यानै पनि जान सक्छ फेरि।
2: तैले भनिहालिस, डर पो लाग्यो त। होस् म पनि खान्न, के हो के हो, ज्यान भन्दा ठुलो के छ र अरू।
1: होइन होइन, खाना त भइहाल्छ नि, तर खान मिल्ने हो कि होइन पहिचान गरेर मात्रै खानुपर्छ मात्र भन्न खोजेको के काकी मैले।
3: जंगलमा आफै उम्रेका च्याउहरू जथाभावी नखाऊ, च्याउको पहिचान नगरी खाँदा विषालु च्याउ पनि पर्न सक्छन् जसले गर्दा ज्यानै पनि जान सक्छ। च्याउको पहिचान गरेर मात्र खाने बानी बसालौ।
0: श्रोता तपाईँ यति बेला शङ्खुवासभा प्रहरी रेडियो कार्यक्रम सुनिरहनु भएको छ। कार्यक्रमको दोस्रो भागमा प्रस्तुत छ नेपाल प्रहरी प्रधान कार्यालय श्रव्य दृश्य शाखाबाट तयार पारिएको नाटक निर्दोष एक सामग्री।

0: हेलो
1: हेलो सर नमस्कार हजुर आशिष ढकाल हो
0: हजुर हो को बोल्नु भयो हजुर
1: म यहाँ जिल्ला प्रहरी कार्यालयबाट इन्स्पेक्टर सागर बोल्दैछु तपाईँ एकपटक हाम्रो कार्यालयमा आउनु त सर
0: हो र सर किन होला सर
1: पहिला यहाँ आउनुहोस् न अनि विस्तृत भनौला नि
0: हुन्छ सर म आइहाल्छु

0: नमस्कार सर, म आशिष ढकाल, अघि यहाँबाट फोन गरेर बोलाउनु भएको थियो अनि
1: आउनुभयो तपाईँ, बस्नुहोस् त्यो कुर्सीमा।
0: हुन्छ सर, अनि मलाई किन यहाँ बोलाउनु भएको होला सर?
1: वैदेशिक रोजगारीमा जापान पठाइदिने भनेर एकजना महिलाले 10 लाख रुपियाँ ठगी गरेको भनेर उजुरी परेको थियो। हामीले वित्तीय विवरण अनुसन्धान गर्दा ठगिएको 1 लाख रुपियाँ तपाईँको खातामा गएको देखेपछि तपाईँलाई यहाँ बोलाएका हौ।
0: होइन, के भन्दै हुनुहुन्छ सर? म त साधारण व्यापारी हुँ, मेरो त्यही तल चोकमा मोबाइल पसल छ, मैले कसैलाई पनि ठगेको छैन सर।
1: हामी जे हो त्यही भन्दैछौ
0: सर, मेरो विश्वास गर्नुहोस्, मैले विदेश पठाउँछु भनेर कसैको पनि पैसा लिएको छैन सर।
2: तपाईँले छैन भनेर हुन्छ? मैले विदेश जानको लागि भनेर तपाईँको खातामा पठाएको पैसाको प्रमाण छ मसँग, नपत्याई हेर्नुहोस् त।
0: होइन भाइ, तपाईँको र मेरो त भेटै भर्खर हुँदैछ, अनि मैले तपाईँलाई कहिले विदेश पठाउँछु भने, अनि तपाईँले मलाई पैसा कहिले दिनुभयो भन्नुहोस् त।
2: मलाई 2 महिना पहिला एउटी ठग महिलाले तपाईँको QR दिएकी थिए। तपाईँको QRमा मैले 1 लाख पैसा पठाएको छु, विदेश पठाउँछु भनेर ठग्ने, यसमा तपाईँको पनि संलग्नता छ। उहाँलाई त हदैसम्मको कारवाही गर्नुहोस् सर।
0: ए, मलाई बल्ल याद आयो, पक्कै पनि त्यही पैसा हुनुपर्छ। खासमा कुरा यस्तो हो सर।

0: तपाईँ हजुरसँग सेकेन्ड ह्यान्ड मोबाइलहरू छन्?
1: छन् नि बहिनी, बरु तपाईँलाई कुन मोबाइल चाहिने हो?
0: अब आइफोन बाहेक अरू त के बोक्नु र दाई?
1: आइफोन पनि छन् बहिनी, यी हेर्नुहोस् त कुन मनपर्छ?
0: यो आइफोन 14 प्रो म्याक्सको रेट चाहिँ कति हो दाई? यो त नयाँ जस्तो पनि छ, यही मन पर्यो मलाई त।
1: तपाईँलाई मन पर्यो भने मिलाएर दिउँला नि, लिनुहोस् न, प्राइसको के कुरा भयो र?
0: भन्नुहोस् न त ठ्याक्कै यसको मूल्य कति हो ल? भन्नुहोस् त, म यही लिन्छु।
1: ल, तपाईँले लाने नै हो भने 1,00,000 मिलाइदिउँला बहिनी।
0: 1,00,000 त अलि महँगो भयो दाई, अलिकति मिलाउनुहोस् न।
1: त्यहाँ भन्दा त मिल्दैन बहिनी, स्टक सामान भएर त्यतिमा दिएको हो।
0: ल त्यसो भए बिल बनाइदिनुहोस् न त दाई।
1: हुन्छ, खै नाम र ठेगाना भन्नुहोस् त बहिनी।
0: नाम रिता छेत्री, ठेगाना चाहिँ चितवन। अनि सुन्नुहोस् न भाइ, यो फोन चाहिँ मेरो श्रीमानले गिफ्ट गर्ने हो।
1: ए,
0: अनि पैसा पनि उहाँले नै दिनुहुन्छ। मेरो ब्याङ्क खाता पनि छैन, खासै चलाउन पनि आउँदैन। हजुरको QR कोड दिनुहोस् न भाइ, त्यसैमा मेरो श्रीमानले पैसा हालिदिनुहुन्छ।
1: अहिलेको जमानामा पनि ई सेवा ब्याङ्क खाता नहुने पनि हुन्छ र भने बहिनी?
0: ओके दाई, कस्तो विश्वास गर्नु भएन, म खासै धेरै पढे लेखेकी पनि छैन, अनि यो चलाउन पनि आउँदैन के दाई मलाई?
1: ल ठिक छ, जसले दिए पनि मलाई पैसा आयो भइगयो नि। यो QR पठाइदिनुहोस् त।
0: हुन्छ दाई, म उता मेरो श्रीमानलाई पठाइदिन्छु।
1: हस्,
0: दाई हेर्नुहोस् त, पैसा आयो कि आएन चेक गर्नुहोस् त एकपटक।
1: ल आयो आयो, ल लिनुहोस् फोन।
0: धन्यवाद दाई हजुरलाई।
1: ल बहिनी, ल मिलाएर दिएको छु, फेरि फेरि पनि आउनु होला है, अरूलाई पनि यसो पसलमा जान भनिदिनु होला।
0: हुन्छ हुन्छ दाई, म चाहियो भने यही आउँछु ल।
1: हस्,
2: वास्तविकता यस्तो हो सर, म निर्दोष छु, त्यो ठग महिलाले गर्दा म फसेँ नि हजुर।
3: हेर्नुहोस्, तपाईँले निर्दोष छु भनेर के गर्नु? तपाईँको खातामा पैसा आएकाले कानून त तपाईँले नै जिम्मेवारी लिनुपर्ने हुन्छ, त्यसैले कानूनले तपाईँलाई दोषी नै देखाउँछ।
2: के गर्नु सर, हामीलाई पनि बाध्यता छ, कतिपयले बुवाले पठाउनुहुन्छ भन्नुहुन्छ, कतिले विदेशबाट श्रीमान श्रीमतीले पठाउनु भएको हो भनेर सामान लिनुहुन्छ। पहिला तपाईँको खातामा पैसा राख्नुहोस् अनि मेरोमा पठाउनुहोस् भन्न पनि मिलेन, तर यसो नगर्दा कानुनी झमेलामा फस्ने रहेछ सर।
3: हेर्नुहोस्, हामीलाई प्रविधिले जति सहज बनाएको छ नि, जोखिम पनि त्यति नै बढाएको छ, त्यसैले अपरिचित व्यक्तिको अनुरोधमा तेस्रो पक्षबाट QR कोडमा पैसा लिने काम कहिले पनि गर्नु हुँदैन। जुनसुकै प्रयोजनमा पनि हामीले पैसाको कारोबार गर्दा सम्बन्धित व्यक्तिकै खाताबाट मात्र कारोबार गर्नुपर्छ, नत्र कानुनी झमेला परिन्छ नि यसै गरी।
2: हो रहेछ सर, म त अनाहकमा फसिहाले सर, तर म यो सन्देश दिन चाहन्छु कि अबदेखि चाहिँ यस्ता कुरामा अरू सबै पनि सचेत हुनु होला, र म पनि सचेत हुनेछु, र मैले चिने जानेकालाई पनि सचेत गराउनेछु सर।
4: हस्त श्रोता, संखुवासभा परि रेडियो कार्यक्रम प्रसारणमा सहयोग गर्ने रेडियो अरूण 97.6 MHz चैनपुरलाई विशेष धन्यवाद दिँदै म कार्यक्रम संचालक परिनायक निरीक्षक टंक प्रसाद बाह्रकोटी पनि विदा हुन्छु। तपाईँको समय शुभ रहोस्। जय नेपाल।

0: लाउरेहरू
1: हातमा के पो बोकेर लग्यो हो गुटुङटुङ?
2: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन, अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको हुन्छ।
1: औ लु, समस्याको समाधान भनेकै म हो,
3: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
1: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्थ्यो झुसेले।
2: दुबकले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
3: अब त्यहीँबाट जाने
1: लाखे सल्लाह देखेर के पाक्क बोलेको, कुन मेन पावरबाट जाने? त्यो कुरा त रेडियोले पो भन्छ त, 1920 किनेर ल्याएको रेडियो छ। लु सुनौ त,
4: ग्रुप प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी, साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 9852051094, 9812376742 र व्हाट्सएप नम्बर 9704558302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।
5: के तपाईँलाई आँखा सम्बन्धी कुनै समस्या छ? यदि समस्यामा हुनुहुन्छ भने आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको लागि चैनपुर आँखा उपचार केन्द्र। हाम्रा सेवाहरू आँखा जाँच गरिनुका साथै आँखा जाँच गरे अनुसारका चस्माहरू बनाइन्छ। चस्मा जाँच गरिनुका साथै आँखा सम्बन्धी सम्पूर्ण औषधिहरू पनि पाइन्छ।
6: चैनपुर आँखा उपचार केन्द्र, सम्पर्कको लागि मोबाइल नम्बर 9814777118 र 9867123900। चैनपुर आँखा उपचार केन्द्र, चैनपुर शङ्खुवा सभा।

0: हौ लाउरेहरू हातमा के पो बोकेर लग्यो हौ गुटुङटुङ
1: के गर्नु अब पेन्सन थाप्न हिँडेको भन्न मिलेन अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको
0: हौ लु समस्याको समाधान भनेकै म हो
2: कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि
0: हौ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो राम्रो कमाइ पो छ भन्थ्यो झुसेले
1: दुबोले हामी पनि त्यही मेन पावरबाट

0: है
1: लाटी, यति कुरामा टेन्सन लिनुहुन्छ? शम्भू ट्रेड्स एन्ड सप्लायर्स जान, त्यहाँ तैले खोजेको सबै प्रकारका कपडाहरू पाइन्छ नि।
0: धन्यवाद दादा, म अहिले नै गइहाले।
1: जेन्स तथा लेडिज ओरिजिनल भेस्ट पाइन्ट, विभिन्न रेडिमेड कपडा, कुर्ता सलवार, सिरक डस्ना, ब्यागहरू होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै विवाह व्रत बन्धका सम्पूर्ण कपडाहरू पाइन्छ। शम्भू ट्रेड्स एन्ड सप्लायर्स, चैनपुर पोखरी बजार, शंकुवा सभा, प्रोप्राइटर शम्भू कटवाल, सम्पर्क नम्बर 98415600।
0: खराङ सम्पर्क सञ्जीव कटवाल 98-16-35-48-40।
1: जलजला बिहिबारे सम्पर्क मामा होलसेल वस्त्रालय, विनोद पोखरेल, सम्पर्क नम्बर 98400-69-7-22।

0: कुमार किशोर श्रेष्ठलाई छाड्न सर्वोच्चको आदेश।
1: भारतको बिहार स्थित
0: एनपीएल खेल्ने।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टाप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-171 4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो हाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज, समयको आवाज।
1: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। जेठ 17 गते आकस्मिक रूपमा संसदमा उपस्थित भएर सांसदका प्रश्नको जवाब दिनुभएका प्रधानमन्त्री बालेन्द्र शाह त्यसपछि सदनमा जानुभएको छैन। एका बैठकमा सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि रामिछानेसँग छिर्नुभएका उहाँले अढ़ाई महिना अघि आफूले दिएको विवादित अभिव्यक्ति सच्याउन समेत मान्नु भएको छैन। नेपालले पनि भारतको भूमि मिचेको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन र प्रधानमन्त्रीलाई माफी मगाउने रूलिङ गराउन विपक्षी दलले 2.5 महिना खर्च गर्नु परेको छ। आजको प्रतिनिधि सभा बैठकको शुरूमा प्रधानमन्त्रीलाई संसदमा सांसदका प्रश्नको जवाब दिन निर्देशन दिनुभएका सभामुख डोल प्रसाद अर्यालले बैठकको अन्तिममा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रमको मिति नै तोकिदिनु भएको छ।
3: प्रतिनिधि सभा नियमावली 2083 परिच्छेद 9 बमोजिमको प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर सम्बन्धी कार्यक्रम 2083 भदौ 10 गतेको बैठकमा हुने गरी निर्धारण गरेको व्यवहार जानकारी गराउँछु।
1: प्रधानमन्त्रीका नाममा पहिलो पटक निर्देशन जारी गर्नुभएका सभामुखले आज सांसदहरूलाई प्रश्नोत्तरका लागि नाम टिपाउन समेत आग्रह गर्नुभएको छ। प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलको कम्तीमा एकजना सदस्य हुने गरी बढ़ीमा 15 प्रश्न सोध्न सकिने भनिएको छ। प्रतिनिधि सभा नियमावली अनुसार हरेक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर राख्नुपर्ने व्यवस्था छ, तर प्रधानमन्त्रीको हटले हालसम्म यो व्यवस्था कार्यान्वयन हुन सकेको छैन। सरकारको छाया बनेको आशंका गरेका विपक्षीले आज सभामुखको निर्देशन अप्रत्याशित मान्दै आसन ग्रहणका लागि निकै बेर लगाएका थिए। सभामुखको रूलिङ र प्रश्नोत्तरको समय निर्धारणपछि विपक्षीले राजसभाभित्रको शक्ति संघर्ष उत्कर्षमा पुगेको

0: रूपमा अर्थाएका छन्। आजको संसद बैठकमा सभामुख आक्रामक रूपमै प्रस्तुत भएको देखिएको छ। सत्तारूढ़ रासोपा सहितका दुई संसदले आफ्नो माग सम्बोधन नभएको भन्दै विरोध जनाउने भनेपछि सरकारका नाममा अर्को रूलिङ पनि गर्नुभएको छ। त्यति मात्र होइन, रासोपाका सांसद सुलभ खरेलले आकस्मिक समयमा आफ्नो पार्टीको क्याण्डिडेट क्लब आजबाट शुरू हुन लागेको जानकारी गराउँदै अघि बढेपछि सभामुखले रोक्नु भएको थियो।
1: स्थानीय तहको चुनाव र प्रदेशको चुनावमा उम्मेद्वारीको छनौट र मनोनयनको लागि भनेर आफ्नो क्याण्डिडेट क्लब खुलाउँदैछ, त्यसका लागि म पार्टीलाई धन्यवाद दिन चाहन्छु। मैले यहाँ उठाउन खोजेको कुरा के छ सम्माननीय सभामुख महोदय भन्दाखेरि, हामीले यो संविधानमा हेर्यो भने प्रदेश सभा र केन्द्रको सदस्यहरू
2: मान्य सदस्यले आकस्मिक समय माग्नु भएको थियो, त्यस कारणले मान्य सदस्यको यो विषय कहीँ पनि आकस्मिक देखिँदैन, त्यस कारणले बसौं मान्य सदस्य।
0: बैठकको शुरूमा सरकारका नाममा रूलिङ गर्न खोज्दा रासोपाकी सांसद आशिका तामाङ उठेर बोल्न खोजेपछि सभामुखले आकस्मिक समय दिने भन्दै रोक्नु भएको थियो। आकस्मिक समय सकिएर शून्य समय शुरू भएको जानकारी गराउन लागेको बेला फेरि आशिका उठेर बोल्न खोजेपछि सभामुखले संसदमा मर्यादामा रहेर बोल्न भन्दै दुई मिनट समय दिनुभयो। माइक र समय नपाएर केही बेर लन्थनिएकी आशिकाले आफूले 37 दिन पहिला शून्य समयमा राखेको माग सम्बोधन नभएको भन्दै कड़ा चेतावनी दिनुभयो।
3: मलाई लाग्थ्यो सदनमा कुरा राखेपछि त्यो कार्यान्वयन हुनेछ, तर एउटा सांसदले एउटै कुरा लिएर मन्त्रीदेखि सचिवको ढोका ढोकामा चारेर कहिलेसम्म हिँड्ने सभामुख महोदय? अर्थ मन्त्रालय विदेशमा लाभको व्यवस्थापन गर्न भनेर बजेट छुट्याएको आज दुई हप्ता बढी भयो, तर बजेटलाई चलाउन परराष्ट्र मन्त्रालयले एउटा सामान्य कार्यविधि नबनाइदिँदा आज आफ्नाले लासको आश गर्न छोडिसकेका छन् सभामुख महोदय। बजेट छ तर कार्यविधि छैन, यो कस्तो विधिको शासन हो सभामुख महोदय? कि त विदेशमा अलपत्र परि मरेका जति यो देशको नागरिक होइन भनेर सभामुख महोदयले यो राज्यले घोषणा गरिदिनु पर्यो, होइन भने तुरन्त लास झिकाउनु पर्यो। जसरी 37 दिनदेखि मेरो प्रश्न यस सदनको ढोकामा झ्यालमा बेन्चमा उभिएर बसिरहेको छ, त्यसरी नै आज म सभामुख ज्यूबाट रुलिङ नहुन्जेलसम्म मेरो प्रश्नको जवाफ नपाउने जेलसम्म म उभिएरै सदनमा विरोध गर्न चाहन्छु।
0: त्यसअघि नेकपाका सांसद गोपाल शर्माले पनि जाजरको टुकुम्ब सल्यानका भूकम्प पीड़ितदेखि बाढ़ी पहिरो पीड़ितलाई राहत र पुनर्स्थापनाका लागि आफूले दिएको 9 दिनको अल्टिमेटम सकिएको तर काम केही नभएको भन्दै रूलिङको माग गर्नुभयो।
4: गत 22 गते मैले सरकारलाई 9 दिनको अल्टिमेटम दिएर कम्तीमा जवाब दियोस् भनेर जवाब खोजेको थिएँ सभामुख महोदय। सल्यान रुकुमका सांसदहरू जाजरकोट समेतका जनप्रतिनिधिको हिसाबले मैले साझा आवाज बोलेको हुँ, तर अहिलेसम्म त्यसको जवाब नआएको हुनाले म घटनाहरूप्रति पछिल्ला घटनाहरूप्रति संवेदनशील भएर अलिकति पुनर्विचार गरेर अहिले बोलेको हुँ सभामुख महोदय। सभामुखको तत्काल यसबारे रूलिङ जाओस्, समय तोकेर
0: दुवैजना सांसद धरनामा बस्ने बताएपछि सभामुखले 3 दिनभित्र जवाफ दिन सरकारलाई अर्को रूलिङ गरेर बैठक अगाडि बढाउनु भएको थियो।
5: आजको प्रतिनिधि सभाको बैठक निकै रोचक र घोचक बन्यो। मकानपुर क्षेत्र नम्बर 2 का सांसद प्रशान्त उप्रेतीले आफ्नो क्षेत्रको सड़क जीर्ण हुँदा एम्बुलेन्स र तरकारी बोक्ने गाड़ी पनि हिँड्न नसक्ने अवस्थामा रहेको भन्दै सरकारको ध्यान आकर्षण गराउनुभयो। कवि मौन आवासको कविता सुनाउँदै उहाँले अरू निर्वाचन क्षेत्रका सांसदहरूको गाउँको बाटो पनि त्यस्तै त होला भन्दै सरकारलाई व्यङ्ग्य गर्नुभएको छ।
6: अहिले उजाड छ गाउँको बाटो, सपनामा आमा खोज्दै हिँडिरहेको टुरो बालक झै अहिले अल्पत्र छ गाउँको बाटो, अविराम अभावको आँसुले कुल्चेर अहिले हिलामे छ गाउँको बाटो, टेकेर जानेहरूले बिर्सेपछि नआएपछि फर्किएर प्रिय पैतालाहरू अहिले उदास छ गाउँको बाटो, गुज्रदै गएपछि तम्सुको ब्याज परदेश गएको छोराहरूको सम्झनामा चिठी लेखिरहेको पिता झै अहिले व्याकुल छ गाउँको बाटो, युगदेखि यसरी नै घिसार्दै घिसार्दै आफ्नो नियति हिँडिरहेको छ गाउँको बाटो, यहीँबाट कति पुगेर राजधानीमा मन्त्री हुन प्रधानमन्त्री हुन, कोही योजना आएको अध्यक्ष भए, कोही इन्जिनियर भए, कोही डाक्टर भए, तर अहिले पनि किन उस्तै जीर्ण छ गाउँको बाटो।
5: सत्ता पक्षकै सांसदले सरकारको चरको विरोध गरेपछि विपक्षी दलका सांसद झन उत्साहित देखिए। नेकपा एमालेकै सांसद यशोदा कुमारी बरालले ग्यास किन्न लाइन लाग्नुपर्ने सरकारको निरंकुशता विरूद्ध सड़कमा उत्रिन विद्यार्थी संगठनलाई आह्वान गर्नुभयो। एमालेकी अर्की सांसद नीता घतानीले त जेएनजी आन्दोलनमा संसद भवन जल्दा खुशी मनाउने अमन प्रताप अधिकारीकी छोरीलाई सरकारी नियुक्ति दिइएको भन्दै आपत्ति जनाउनुभयो। प्रमाण सहितको अपराधीलाई सम्मान दिनु नै सुशासन हो, उहाँले बालिन सरकारलाई प्रश्न गर्नुभयो।
7: गत भदौ 24 गते अदृश्य शक्तिको नेतृत्वमा देशका राज्य संरचना र नीति सम्बन्धीमा आगजनी भइरहँदा जलिरहेको सम्मानित संसद भवन अगाडि उभिएर अमन प्रताप अधिकारीले देखिस तेरो देश सकियो तेरो राज्य सकियो भन्दै अश्लील तथा आपत्तिजनक अभिव्यक्ति दिएको भिडियो सार्वजनिक भएको थियो। आज त्यही देशद्रोहीको छोरीलाई नेपाल संघीय तथा नाट्य प्रज्ञा प्रतिष्ठानको प्राज्ञ सभा सदस्य नियुक्ति गरिएको छ। नेपो बिबीलाई बधाई दिन चाहन्छु। सभामुख महोदय, सरकारले नियुक्ति गरेको हो कि सिंहदरको आगोको पुरस्कार दिएको हो? त्यस दिन आगो तापेर रमाउनेहरूकै आज यही कतै हुनुहुन्छ। सरकारलाई मेरो आग्रह छ, बाँकीलाई पनि पालै पालो विभिन्न सरकारी पदमा नियुक्ति दिएर सम्मान गरियोस्। आगो ताप्नेहरूको सूची बनाइयोस्। कोही छुट्न नदिनुहोस्। सबैलाई पद बाँड्नुहोस्।
5: प्रतिनिधि सभाको आजको बैठकले खानी तथा खनिज पदार्थ विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ। यसअघि साउन 26 गतेको बैठकमा गणपूरक संख्या नपुगेपछि उक्त प्रस्ताव सम्बन्धी कार्यसूची अघि बढ़न सकेको थिएन।
0: राष्ट्रिय सभा सदस्यले भने प्रतिनिधि सभाका संसदलाई कार्यवाहीको माग गरेका छन्। आज बसेको राष्ट्रिय सभाको बैठकमा नेपाली कंग्रेसका सांसद चन्द्रबहादुर केसीले लेखा समितिको बैठकमा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीमाथि लक्षित गरी अभिव्यक्ति दिने सत्तारूढ़ रासपाका सांसद खगेन्द्र सुनारलाई कार्यवाहीको माग गर्नुभएको हो।
8: केही दिन अघि लेखा समितिको बैठकमा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीप्रति रासपाका सांसद खगेन्द्र सुनवारजीले व्यक्त गरेका अभिव्यक्ति प्रति गम्भीर आपत्तिजनक छन् र त्यसप्रति दुःख व्यक्त गर्दै रासपा सिंहो पार्टीलाई गम्भीर भई तत्सम्बन्धमा कार्यवाही अगाडि बढ़ाइयोस् भन्ने सम्माननीय अध्यक्षज्यू मार्फत यो म आग्रह गर्दछु।
0: अर्की सदस्य रामकुमारी झाँक्रीले पनि जेएनजे आन्दोलनपछि शान्तिपूर्ण रूपमा चुनाव गराउन भूमिका खेल्ने गृहमन्त्री र सुरक्षा निकायका प्रमुखमाथि लाञ्छना लगाउन नमिल्ने तर्क गर्नुभएको छ। सामाजिक सञ्जाल र संचार माध्यम मार्फत भइरहेको मानमर्दन र लाञ्छनाप्रति चिन्ता व्यक्त गर्दै वहाँले समाजमा प्रतिष्ठित व्यक्तिहरूलाई बाँच्न गाह्रो हुने गरी भइरहेको चरित्र हत्याको प्रवृत्तिले सामाजिक मर्यादामा ह्रास पुगेको टिप्पणी गर्नुभयो।
9: सामाजिक सञ्जाल, मिडिया, फोन ट्यापिङ, यो के हो? समाज कहाँ गइरहेको छ? यो के यस्तो गर्ने समाज? आफैमा समाज पस्नु गएको छ? समाजलाई कहाँ लान खोजेको? कोही पनि मान्छेले सार्वजनिक पद धारणा गर्यो भने यो सबै मिलेर खुइराउने हो? त्यो मान्छेलाई समाजमा प्रतिष्ठित हिसाबले बाँच्न दिने होइन के हो यो समाज? त्यसकारण मैले सरकारलाई प्रश्न गर्थे, आफ्नो पार्टीभित्र प्रश्न गर्थे, आफूले आफैलाई प्रश्न गर्थे, तर आज म यो समाजलाई प्रश्न गर्छु।
5: नेपाल परिवेशमा विद्युतमा लगाइएको कर हटाउन कुलमानको हस्ताक्षर अभियान शुरू लगायतका थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
10: मार्बलका सिपिभिसी प्रडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एमएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाट ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रडक्टहरू
11: सुरक्षा घरको साथ जीवन।

0: महालक्ष्मीबाटै जीवन बीमा गरौं।
1: प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड।
2: यो हो हाहा संचार नेटवर्क र तपाईं सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज, समयको आवाज।
3: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
4: संसदभित्र खुम्चिएको र आन्तरिक किचलोमा रुमलिएको नेपाली कंग्रेसका सभापति गगन थापाले संस्थापन इतर समूहले गरेको राष्ट्रिय भेलाका कुनै पनि निर्णयहरू आफ्नो पार्टीको अंग बन्न नसक्ने स्पष्ट पार्नु भएको छ। सभापति थापाले पार्टीभित्रको आन्तरिक मतभेद अन्त्य गरी सबैलाई एउटै चित्तमा ल्याउन भने आफूले पहल गर्ने बताउनु भएको हो। त्यसकै लागि आफूले पूर्व सभापति शेरबहादुर देउवालाई भोलि भेट्न लागेको उहाँले सुनाउनुभयो।
5: भेलामा मैले सुने 8-9 जना कतिजना जिल्ला सभापतिहरू आउनुभयो, 10-12 जना कतिजना क्षेत्रीय सभापति आउनुभयो। मेरो केही छैन, किनकि भेला हो, पार्टीको भेला, पार्टीको साथीहरू, पार्टीको नेता, यही केन्द्र समिति भएको दुईजना साथीहरूले भन्नुभयो, हामी त्यहाँ पनि गएर आयौँ। एकजना साथीले भन्नुभयो कोही नेतालाई स्वागत गर्न जानुभयो, म पनि जान्छु, भोलि जान्छु, गएर भेट्छु। कि यो हाम्रो पार्टीको हाम्रो परम्परा हो, हाम्रो आफ्नो आफ्नो घरभित्रको कुरा हो। यसमा कुनै कसैले कहीँ कतै यो बदफाई गर्नुपर्ने कुनै कारण छैन है, कसैले पनि नगर्नु होला हामीले भनि पनि रह्यो।
4: आज पार्टी केन्द्रीय समितिको बैठकपछि आफ्नो धारणा राख्दै थापाले आगामी 15 महाधिवेशनलाई एकताको महाधिवेशन बनाउने संकल्प रहेको बताउनुभयो। महाधिवेशनको कार्यतालिका र सांगठनिक विषयहरूमा देखिएका विवादहरू सुल्झाउन आफू अझै केही समय संवादमै रहने उहाँको भनाई थियो। सभापति थापाले भोलिदेखि महाधिवेशनको प्रक्रिया अघि बढ़ने पनि जानकारी दिनुभयो।
3: देउबा समूहको राष्ट्रिय भेलाका संयोजक शशांक कोइरालाले नै गगन थापालाई सभापति मान्न आफूहरू तयार रहेको बताउनु भएको छ, तर पार्टीका वरिष्ठ नेताहरूलाई समेट्नु पर्ने उहाँको बार्गेनिङ छ। साउन 29 देखि 31 गतेसम्म चलेको राष्ट्रिय भेलापछि आज चुनदेवी स्थित सम्पर्क कार्यालयमा भएको चियापान समारोहमा कोइरालाले पार्टीभित्रका नेताहरूलाई पद नमिलेका कारण एकता हुन नसकेको आशय व्यक्त गर्नुभएको हो।
6: सभापति गगन थापाजी पाइने बस्ने तर अरू साथीहरूलाई समेट्नु यो नमान्ने पछि पनि नमान्यो भने त हामीले के गर्न सक्छ? हरेक पक्षको दुईटा बाटो हुन्छ, एउटा पक्ष हुन्छ र दुईटैको सम्मिश्रणले गरेर हामी अगाडि बढ्छौँ। सभापति हुन शेरबहादुर हुनुहुन्थ्यो, उसलाई सभापति गर्नु पर्यो, त्यसरी सोचेर हामी
4: एमाले र नेकपाको केन्द्रीय सहमति अनुसार तीन प्रदेशका सरकार पुनर्गठनको प्रक्रिया चलिरहेको छ। आज बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रा बानियाले राजीनामा दिएसँगै नयाँ सरकार गठनको प्रक्रिया शुरू भएको छ। एमाले समर्थन फिर्ता लिएपछि अल्पमतमा पर्नुभएका मुख्यमन्त्री बानियाले आज राजीनामाको घोषणा गर्नुभएको हो। विश्वासको मत नपाउने भएपछि प्रदेशसभा बैठकबाटै उहाँले राजीनामा दिएको जानकारी गराउनु भएको थियो। बानियाको राजीनामा स्वीकृत गरेर प्रदेश प्रमुख कार्यालयले नयाँ मुख्यमन्त्री नियुक्तिका लागि 4 दिनको समय दिएर दावी पेश गर्न आह्वान गरेको छ। प्रदेश प्रमुखको कार्यालयले आज जारी गरेको विज्ञप्तिमा संविधानको धारा 168 को उपधारा 2 बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढ़ी दलले समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने प्रयोजनका लागि भदौ 4 गते दिउँसो 4 बजेसम्म दावी पेश गर्न आह्वान गरिएको उल्लेख छ।
3: लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भने प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ। आजको प्रदेशसभा बैठकमा मुख्यमन्त्री आचार्यको पक्षमा 45 र विपक्षमा 26 मत खस्यो। आचार्यलाई सरकारको नेतृत्वकर्ता एमालेका अलावा नेकपा, जनता समाजवादी पार्टी जसपा र राष्ट्रिय जनमोर्चाका सांसदले पक्षमा मतदान गरे। प्रदेशसभामा कायम 83 सदस्य मध्ये 71 जना सांसद मतदान प्रक्रियामा सहभागी भए, 8 जना अनुपस्थित रहे। कंग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि आचार्यले विश्वासको मत लिएर सरकार पुनर्गठनको प्रक्रिया अघि बढ़ाउनु भएको हो।
4: उता एमालेको नेतृत्वमा रहेको कोशी प्रदेश सरकारमा नेकपा पनि सहभागी भएको छ। कोशीमा नेकपाले 4 मन्त्रालय सहित 5 जनालाई मन्त्री परिषदमा पठाएको छ। नवनियुक्त मन्त्रीहरूले आजै शपथ लिएका छन्। नेकपाबाट इलाम्की खिनु लङवा लिम्बू पर्यटन तथा वातावरण मन्त्री नियुक्त हुनुभएको छ। सोलुका गोम्बु शेर्पा आन्तरिक मामिला तथा कानून, मोरङकी गीता तिमसिना सामाजिक विकास र जीवन आचार्य भौतिक पूर्वाधार विकास मन्त्री बन्नुभएको छ। यस्तै सपना परियारलाई भौतिक पूर्वाधार विकास राज्य मन्त्रीको जिम्मेवारी दिइएको छ। नेकपा सरकारमा सहभागी भएसँगै एमालेबाट मन्त्री बनेकाहरूको पनि जिम्मेवारी हेरफेर भएको छ।
3: उज्यालो नेपाल पार्टीले सरकारले विद्युतमा लगाएको कर खारेजीको माग गर्दै हस्ताक्षर अभियान शुरू गरेको छ। डेडिकेटेड ट्रंक लाइनको बकौता विद्युत महसुल उठाउन र सरकारले विद्युतमा लगाएको नयाँ कर खारेज गर्न माग गर्दै उज्यालो नेपाल पार्टीले हस्ताक्षर अभियान शुरू गरेको हो। काठमाडौँको माइतीगरण मण्डलामा हस्ताक्षर अभियान शुरू गर्दै उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले विद्युत र इण्डक्सनलाई प्रोत्साहन गर्नुपर्नेमा कर लगाइएको भन्दै विरोध जनाउनुभयो। इण्डक्सन र चार्जिङ स्टेशनले ट्रान्सफर्मर लाइन पट्किन्छ भन्ने प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिमा समेत उहाँले आपत्ति जनाउनुभयो। आज मात्रै करिब 2000 जनाले हस्ताक्षर गरेर समर्थन गरेका छन्। प्राधिकरणले प्रज्ञा भवनमा 41 वार्षिक उत्सवको कार्यक्रम गरी आफ्ना उपलब्धि सुनाइरहँदा पूर्व कार्यकारी निर्देशक समेत रहनुभएका घिसिङले हस्ताक्षर अभियान थालेर सरकारमाथि दबाव बढ़ाउनु भएको हो।
4: आन्दोलनरत नेपाल वैदेशिक रोजगार व्यवसाय संघ र सरकारबीच सहमति भएको छ। आज युवा श्रम तथा रोजगार मन्त्रालय र संघबीच सहमति भएको हो। सहमतिसँगै व्यवसायले घोषणा गरेका सम्पूर्ण आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन्। गत साउन 22 गते 15 बुद्धि माग राखी वैदेशिक रोजगार व्यवसायले आन्दोलन शुरू गरेका थिए। आन्दोलनका कार्यक्रम अन्तर्गत आजदेखि गन्तव्य मुलुकमा श्रमिक पठाउन बन्द गर्ने घोषणा गरिएको थियो। आज श्रम मन्त्री रामजी यादवको उपस्थितिमा संघका अध्यक्ष तथा पदाधिकारीसँग भएको छलफलमा व्यवसायिकका माग सम्बोधन गर्ने सहमति भएको हो। छलफलका क्रममा संघले राखेका 15 बुँदे माग मध्ये अधिकांश नीतिगत सम्बोधनका विषय भएको र ती मागलाई वैदेशिक रोजगार ऐन तथा नियमावली संशोधनको प्रक्रियामा समावेश गरिने प्रतिबद्धता जनाइएको छ। त्यस्तै वैदेशिक रोजगारीको क्षेत्रलाई पारदर्शी सुरक्षित र मर्यादित बनाउन ऐन तथा नियमावली संशोधन प्रक्रियालाई यथाशक्य छिटो टुंग्याउन मन्त्रालय र संघ दुवैले अधिकतम प्रयत्न गर्ने सहमति भएको छ।
3: त्यस्तै परराष्ट्र मन्त्रालयले विदेशमा रहेका नेपाली नागरिकको उद्धार तथा सफिर्ती सम्बन्धी कार्यविधि गत साता आएका लागि अर्थ मन्त्रालयमा पठाएको थियो। परराष्ट्रले विदेशमा समस्यामा परेका नेपाली विद्यार्थीको उद्धार, नेपाली नागरिक को उद्धार तथा घर फिर्ती र सफिर्तीका लागि विनियोजित रकम खर्च गर्ने सम्बन्धमा पहिलो पटक विदेशमा अलपत्र परेका नेपाली नागरिकको उद्धार र घर फिर्ती सफिर्तीका लागि विनियोजित रकम खर्च गर्ने कार्यविधि तयार गरेको हो। परराष्ट्रका अनुसार उक्त कार्यविधिमाथि राय सुझावका लागि गत साता अर्थ मन्त्रालयमा पठाइसकिएको छ, तर प्रतिनिधि सभाको आजको बैठकमा विदेशमा समस्यामा परेका नेपालीको उद्धार तथा सफिर्तीका लागि आवश्यक कार्यविधि हालसम्म परराष्ट्र मन्त्रालयले बनाउन नसकेको विषय उठेको छ। अर्थ मन्त्रालयले राय प्राप्त भएपछि कार्यविधिलाई आवश्यक प्रक्रियासित अघि बढ़ाइने प्रश्न पारेको अर्थ मन्त्रालयले जनाएको छ। कार्यविधिमा श्रम स्वीकृति नलिई वैदेशिक रोजगारीमा गएका वा भिजिट भिसामा गई रोजगारीमा संलग्न भएका नेपाली नागरिक, सड़क दुर्घटनामा परि अंगभंग वा अशक्त भएका, कोमामा उपचाररत रहेका तथा विद्यार्थी भिसामा गई विभिन्न समस्यामा परेका नागरिकलाई नेपाल ल्याउने विषय समेटिएको छ। त्यसै गरी विभिन्न देशमा जाने क्रममा ट्रान्जिटमा समस्या परि अलपत्र परेका तथा अन्य कारणले विदेशमा समस्यामा परेका नेपाली नागरिकको आकस्मिक उद्धार गरी नेपाल पठाउने र अलपत्र परेका सब नेपाल ल्याउने विषयलाई पनि कार्यविधिले समेटेको छ। कार्यविधि स्वीकृत भएपछि आकस्मिक उद्धार तथा सफिर्तीका लागि विनियोजित बजेट बाट आवश्यक काम अघि बढ़ाउन सहज हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।
4: राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय सेना प्रमुख धीरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्नुभएको छ। राष्ट्रपति भवन सितल निवासमा आयोजित एक समारोहका बीच राष्ट्रपति पौडेलले भारतीय सेना प्रमुख सेठलाई उक्त सम्मान प्रदान गर्नुभएको हो। नेपाल र भारत बीच सन् 1950 एक अर्का देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने ऐतिहासिक परम्परा रहिआएको छ। सोही परम्पराको निरन्तरता स्वरूप सेना प्रमुख सेठलाई यो मान पदवी प्रदान गरिएको हो। 3 दिने औपचारिक भ्रमणका लागि हिजो काठमाडौँ आइपुग्नुभएका सेना प्रमुख सेठको सम्मानमा आयोजित उक्त समारोहमा उपराष्ट्रपति राम सहाय प्रसाद यादव, परराष्ट्र मन्त्री शिशिर खनाल, नेपाल सरकारका उच्च अधिकारी, नेपाली सेनाका वरिष्ठ अधिकृतका साथै नेपालका लागि भारतीय राजदूतको समेत उपस्थिति रहेको थियो। त्यसअघि उहाँले नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देललाई जंगी अड्डामा भेटेर जंगी अड्डामा भेटवार्ता गर्नुभएको थियो। जंगी अड्डामा गार्ड अफ अनर प्रदान गर्नु अघि उहाँले सैनिक मंच टुणी खेलमा माल्यार्पण समेत गर्नुभएको थियो।
3: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय खेलकुद सहितका समाचार बाँकी नै छन्।

0: उहाँको एकमात्र ढिकी सेवा जिस्नु
1: जिस्नु खुशीको कनेक्शन।
2: जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई च्वाइस गर्ने सुविधा हुन्छ। thahakhabar.com जहाँ तपाईँ निर्धक्क च्वाइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। thahakhabar.com त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिनछिनको खबर अब thahakhabar.com।
3: यो हो थाहा संचार नेटवर्क। र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज,
4: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौँ। नेपाल परिवेश अनलाइनमा थाहा संचार .com र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
5: अब बाँकी समाचार। सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई छाड्न आदेश दिएको छ। बन्दी प्रत्यक्षीकरणको निवेदनमा सर्वोच्चले आज यस्तो आदेश गरेको हो। साउन 27 गते पक्राउ परेका उनलाई सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएको हो। न्यायाधीश दया नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले उक्त आदेश गरेको हो। काठमाडौँ जिल्ला अदालतले यस अघि 3 दिन र आज 4 दिन म्याद थप गरेको थियो। संचार माध्यममा प्रकाशित समाचार र तस्विरको विषयमा उजुरी परेको भन्दै प्रहरीले श्रेष्ठलाई साउन 27 गते राति निवासबाटै पक्राउ गरेको थियो। उनी विरूद्ध वैयक्तिक गोपनीयता सम्बन्धी ऐन 2075 विपरीतको कसुर गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको थियो।
4: जनकवि तथा गीतकार दुर्गालाल श्रेष्ठको निधन भएको छ। 91 वर्षका उहाँको गैराती बुढा निलकण्ठ स्थित आफ्नो निवासमा निधन भएको हो। साहित्यकार प्रकाश सार्मीका अनुसार केही समयदेखि बिरामी रहेका उहाँको निवासमै निधन भयो। पछिल्लो 6 दशकदेखि लगातार साहित्य सिर्जनामा सक्रिय उहाँले नेपाल भाषा सहित नेपालीमा पनि कविता, गीत सँगै अन्य विधामा कलम चलाउनु भएको थियो। उहाँको नेपाली भाषाका 1 दर्जनभन्दा बढी कृति प्रकाशित छन्। गायिका अनि छोइन डोल्माको चर्चित गीत फूलको आँखामा फूलै संसार उहाँले नै रचना गर्नुभएको हो। परिवारका सदस्य विदेशबाट आउनुपर्ने भएकाले श्रेष्ठको शवलाई अन्तिम श्रद्धांजलिका लागि भोलि मात्रै सार्वजनिक स्थानमा राखिने भएको छ। त्यसपछि मात्रै अन्तिम संस्कार हुने सायमीले बताउनुभयो। प्रतिनिधि सभाका केही सांसदहरूले आजको संसद बैठकमा गीतकार श्रेष्ठको निधनमा श्रद्धांजलि व्यक्त गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेका छन्।
5: करदाता प्रोत्साहन कार्यक्रम अन्तर्गत यसपटक 350 रूपियाँको सामान किनेका उपभोक्ताले 10 लाख रूपियाँ जितेका छन्। गणेश इलेक्ट्रोनिक्स एण्ड मोबाइल सेन्टरबाट 350 रूपियाँको सामान खरिद गरेका एक उपभोक्ताले 10 लाख रूपियाँको बम्पर उपहार जितेका हुन्। 16 जना उपभोक्ताले 1-1 लाख तथा 1 जनाले 10 लाखको बम्पर उपहार जितेका छन्। सरकारले प्यान तथा भ्याट बिल लिने उपभोक्तालाई चिट्ठा योजनामा सहभागी गराउँदै आएको छ।
4: काभ्रेको खानीखोला गाउँपालिका 1 स्याउथलीमा आज भएको जीव दुर्घटनामा मृत्यु भएका 2 जनाको पहिचान खोलेको छ। मृतोनीमा खानीखोला 2 कै 24 वर्षीय अनिता मोक्तान र खानीखोला 4 को 61 वर्षीय कमल कलक बहादुर माझी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। दुर्घटनामा घाइते भएका 5 जनालाई हेलिकप्टर मार्फत उद्धार गरी धुलीखेल अस्पतालमा लगिएको छ।
5: साताको पहिलो कारोबार दिन नेप्से परिसूचक आज सामान्य अंक घटेर बन्द भएको छ। गत शुक्रबार सामान्य अंक घटेर बन्द भएको नेप्सेले आज पनि सोही क्रमलाई निरन्तरता दिएको हो। आज नेप्से परिसूचक 2.25 अंक घटेर 2641 को बिन्दुमा ओर्लिएको छ। आज नेप्से घटे पनि कारोबार रकम भने बढ़ेको छ। गत शुक्रबार 4 अर्ब 27 करोड़ रूपियाँको शेयर खरिद बिक्री भएको बजारमा आज 5 अर्ब 52 करोड़ रूपियाँको शेयर खरिद बिक्री भएको छ। 13 उपसमूह मध्ये आज 5 उपसमूहको परिसूचक बढ़ेको छ भने 8 उपसमूहको परिसूचक घटेको छ।
4: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। भारतको बिहार स्थित लखीसरायको अशोकधाम मन्दिरमा भागदौड मच्चिदा कम्तीमा 7 जनाको मृत्यु भएको छ भने 6 जना घाइते भएका छन्। लखीसरायका सब डिभिजनल प्रहरी अफिसर शिवम कुमारले आज बिहान मन्दिरमा भागदौड भएको जानकारी गराउनु भएको हो। शिवम कुमारका अनुसार घटनामा हालसम्म 7 जनाको मृत्यु भएको छ भने 6 जना घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि सदर अस्पतालमा भर्ना गरिएको छ। यस्तै पश्चिम बंगालको वीरभूम जिल्लाको तारापीठ मन्दिर नजिकैको एक होटेलमा आग लागि हुँदा 8 जनाको मृत्यु भएको छ भने 9 जना घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि नजिकैको अस्पताल लगिएको छ। प्रहरी र दमकल टोलीले भर्याङ प्रयोग गरेर 22 जनालाई उद्धार गरेको थियो भने 11 जनालाई अस्पताल भर्ना गरिएको छ। 4 तले होटेलको भुइँतलामा स्थानीय समयअनुसार आज बिहान आग लागि भएको हो। त्यति बेला होटेलमा रहेका अधिकांश पाहुना सुतिरहेका थिए।
5: नेपाल परिवेशमा अब खेल समाचार। सुदूरपश्चिम रोयल्सले न्यूजील्याण्डका बलर स्कट कोगलेनलाई नेपाल प्रिमियर लीग एनपीएलको तेस्रो सिजनमा पनि निरन्तरता दिनुभएको छ। सुदूरपश्चिमले कोगलेनलाई दोस्रो विदेशी खेलाड़ीका रूपमा भित्राएको हो। यसअघि टोलीले इंग्ल्याण्डका सेफ जैबलाई अनुबन्ध गरिसकेको छ। कोगलेनले एनपीएलको अघिल्लो 2 सिजनमा पनि सुदूरपश्चिमबाटै खेलेका थिए। उनले पहिलो सिजनमा 17 र दोस्रो सिजनमा 10 विकेट लिएका थिए। कोगलेनले सुदूरपश्चिममा फर्कन पाउँदा आफू उत्साहित रहेको सुदूरपश्चिमका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले कोगलेनबाट यस अघिकै जस्तो प्रदर्शनको अपेक्षा गरिएको बताएका छन्।
4: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
5: सभामुखले तोके प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर भदौ 10 गते। प्रतिनिधि सभाका सांसदलाई कार्यवाही गर्न राष्ट्रिय सभा सदस्यको माग।
4: इतर समूहका गतिविधि पार्टीको अंग नबन्ने कंग्रेस सभापति थापाको भनाई। गगनलाई सभापति मान्न शशांक तयार। 3 प्रदेशमा सरकार पुनर्गठनको प्रक्रिया चल्दै।
5: वैदेशिक रोजगार व्यवसाय संघ र सरकारबीच सहमति। भारतीय सेना श्रेष्ठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान। पत्रकार किशोर श्रेष्ठलाई छाड्न सर्वोच्चको आदेश।
4: भारतको बिहार स्थित अशोकधाम मन्दिरमा भागदौड मचिँदा 7 जनाको मृत्यु। पश्चिम बंगालमा एक होटेलमा आग लागि 8 जनाको ज्यान गयो।
5: र न्यूजील्याण्डका स्कट कोगलेनले सुदूरपश्चिम रोयल्सबाटै एनपीएल खेल्ने।
4: थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद। दिनेश र जगत बिदा हुन्छ। नमस्कार।
1: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न थाहा खबर .com

0: अरुण अरुण
1: 97.6 MHz हरपल तपाईं सँगै
2: कान्छ तेरो दाजुले विदेशबाट आइएमीमा पैसा पठाएछ झिक्न जा ए अनि सुन त तल काकालाई भोलि हस्पिटल लाने रे गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएको छ भन्दैछु तेरो काकी
3: ल ल आमा म तँ गए तँ आए
2: होइन आजै आइपुग्छस् र
3: कहाँ आमा त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्रालीमा भइहाल्छ नि
4: हामी कहाँ आईएमई वेस्टर्न युनियन हिमाल रेमिट सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस् त्यति मात्र कहाँ हो र इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस् आशिष एन्ड ब्रदर्स प्राली चैनपुर छ शङ्खुवा सभा प्रोपाइटर आशिष साख्य टेलिफोन नम्बर 029-570-128 मोबाइल नम्बर 9852-45-741
5: हातमा के पो बोकेर लाग्यो गुटुङटुङ
6: के गर्नु अब पेन्सन थाप्न हिँडेको भन्न मिलेन अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि
5: औ लु समस्याको समाधान भनेकै म
7: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि
5: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो राम्रो कमाइ पो छ भन्छ झुसेले
6: दुबोले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ
7: लु अब त्यहीबाट जाने
5: लाखे सल्लाह दिएर के क्वाक बोले कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त नाइटिङ होङटिङमा किनेर ल्याएको रेडियो छ लु सुनौ त
8: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 देखि माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 देखि माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई मोबाइल 9852-51-094 9812-3772 र व्हाट्सएप नम्बर 9704-58-302 ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल
9: गरगहनाले त बेहुलीले कस्तो सुहाएको छ है
10: त्यही त कस्तो डिजाइनर गरगहना कहाँ बनाएछन्
11: के को खास खास विशेष चल्दैछ यता हामीले सुन्न मिल्दैन कि कस्तो
10: ए बेहुलीले लगाएको गरगहनाको बारे कस्तो डिजाइनर रहेछ कुन ज्वेलर्समा बनाएका रहेछन् भनेर नि भाइ
11: यो त सुप्रिन्सा सुनचाली पसलको कमाल हो नि दिदी
4: हाम्रा सेवाहरू नयाँ तथा पुराना डिजाइनका गरगहनाहरू तयार गरिनुका साथै अर्डर बमोजिमका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी गरिन्छ
12: प्रोपाइटर समीर दिक प्लस रूपा दिक मोबाइल नम्बर 9862-93-87-25 र 9917-64-57-29
4: सुप्रिन्सा सुन चाँदी पसल चैनपुर छ शङ्खुवा सभा त्रिचोकबाट हिटिटोल जाने बाटो दिलकुमारी भवन अगाडि
13: लै लै माया लै काटीमा कुटी खसीको मासु सती सालको अचानो भन्थे लुगा धुने साबुन सफा गर्ने पानी मन धुने हजुर वचन लौ लौ लल बारी खर्कैको नारञ्जो बारी
14: नमस्कार म लोक गायक कमलीकान्त भेटवाल तपाईँ अहिले सुन्दै हुनुहुन्छ लेख लेखीको धुन

0: पहिले आजका प्रमुख विश्व समाचार।
1: स्वीकार गरेका छन् जेरुसलेममा रहेकी योलान्ड नेलले इजरायलको निकट साझेदार अमेरिकालाई पनि चुनावी अभियानका बीचमा इजरायललाई दबाव दिन गाह्रो हुने बताएकी छन्। उनी भन्छन् हमासले चरणबद्ध रूपमा इजरायली सेना फिर्ता हुने बदलामा आफ्ना हतियार त्याग्न सहमति जनाएको छ। तर इजरायलले भने कुनै पनि इजरायली सेना फिर्ता हुनु अघि हमासले पूर्ण रूपमा हतियार त्याग्नुपर्ने अडान राखेको छ। बीबीसीकी योलान्ड नेलको भनाई। चीनका राष्ट्रपति शी जिनपिङले टियान अनमेन स्क्वायरमा भएको विरोध प्रदर्शनलाई दबाउने सत्तारूढ़ कम्युनिष्ट पार्टीको तत्कालीन निर्णयको प्रशंसा गरेका छन्। सन् 1989 भएको उक्त घटनाबारे शीका पूर्ववर्ती नेता मध्ये एक जियान जमीनको जन्म शताब्दीको अवसरमा आयोजित भाषणका क्रममा उनले विरले गरिने उक्त विरोध प्रदर्शनको उल्लेख गर्दै त्यति बेलाको निर्णयको प्रशंसा गरेका हुन्। बीबीसी संवाददाताका अनुसार शीले आफ्नो सरकार र जमीनको सरकार बीचको सम्बन्धलाई जोड़ दिन खोजिरहेका छन् जसबाट अहिलेका कठिनाईहरूबाट ध्यान अन्यत्र मोड्न सकियोस्। जमीनको समयका ती आन्दोलनलाई सेनाले बलपूर्वक दबाएको थियो र यो घटना आज पनि चीनमा सबैभन्दा संवेदनशील राजनीतिक रूपमा निषेधित विषयहरू मध्ये एक मानिन्छ। पाकिस्तानका अधिकारीहरूले इस्लामाबादमा ठगी गर्ने भनिएको कल सेन्टरमा छापा मारेर करिब 260 जनालाई पक्राउ गरिएको बताएका छन्। पाकिस्तानी गुप्तचर निकायका अनुसार पक्राउ पर्नेहरूमा 40 जना चीनिया नागरिक र 170 जना भियतनामका नागरिक रहेका छन्। उनीहरू पर्यटक भिसामा पाकिस्तान आएको र इस्लामाबादको बाहिरी क्षेत्रमा रहेको गोल्डबर्ग ग्रीन नामक आवासीय क्षेत्रमा ठगी गर्ने कल सेन्टर सञ्चालन गरिरहेको ठानिएको छ। पूर्वी भारत स्थित एउटा मन्दिरमा भएको भागदौड़मा कम्तीमा 7 जनाको ज्यान गएको छ भने 19 जना घाइते भएका छन्। शिव मन्दिरमा धर्मावलम्बीहरूले पूजा गरिरहेका बेला एउटा बिजुलीको पोल मानिसहरूको भीड़मा ढल्दा ज्यान जोगाउने क्रममा भागदौड़ भएको थियो र औषधि सम्बन्धी ठूलो कम्पनी एस्ट्राजेनेकाले फोक्सोको क्यान्सरको नयाँ उपचार सम्बन्धी परीक्षण स्थगित गरेको छ। उक्त कम्पनीका लागि यो पछिल्लो समयको दोस्रो ठूलो धक्का हो। गत महिना मात्रै कम्पनीले मुटुरोगको उपचार सम्बन्धी परीक्षण पनि बन्द गरेको थियो। त्यसपछि कम्पनीको शेयर मूल्यमा ठूलो गिरावट आएको थियो। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा तपाईलाई स्वागत छ। प्रतिनिधि सभामा विपक्षी दलहरूको माग अनुसार सभामुखले प्रधानमन्त्रीलाई सांसदहरूको प्रश्नको जवाब दिने गरी बैठकमा उपस्थित हुन निर्देशन दिएका छन्। लामो समयदेखि विपक्षी दलका सांसदहरूले आफूहरूको प्रश्नको जवाब प्रधानमन्त्रीले दिनुपर्ने माग राख्दै आएका थिए। संसद सचिवालयका अनुसार आउँदो 10 गते प्रधानमन्त्री र सांसदहरू बीच प्रत्यक्ष प्रश्नोत्तर हुनेछ। प्रधानमन्त्री सकेसम्म संसदमै नजाने गए पनि आफूहरूको माग अनुसार जवाब दिनबाट पन्छिने गरेको भन्दै विपक्षी दलका सांसदहरू लामो समयदेखि विरोधमा उत्रिएका थिए। सभामुखले त्यसको निम्ति प्रधानमन्त्रीलाई निर्देशन दिनुपर्ने उनीहरूको माग थियो। अन्ततः सभामुख ढोल प्रसाद आर्यालले विपक्षी सांसदहरूको विरोधप्रति ध्यानाकर्षण भएको बताउँदै भने,
2: यसै सन्दर्भमा प्रतिनिधि सभाको बैठकमा उपस्थित भई माननीय सदस्यहरूको प्रश्नको जवाब दिन म सम्माननीय प्रधानमन्त्रीलाई निर्देश गर्दछु।
0: त्यसै संसदमा विपक्षी दलहरूको विरोध अन्त्य भएको छ र प्रश्नोत्तर भदौ 10 गते हुने संसद सचिवालयले जनाएको छ। संसद सचिवालयका प्रवक्ता एकराम गिरी,
3: आगामी 10 गते हुने प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तरको लागि बढीमा 15 प्रश्न लिन सकिने भन्ने छ नियमावलीको व्यवस्था। त्यस कारण हरेक दलबाट कम्तीमा एउटा र बाँकी चाहिँ प्रतिनिधिको आधारमा निर्धारण हुने गरेर प्रश्नहरू आगामी 5 गते शुक्रबार दिनको 1 बजेभित्र सभा सचिवकोमा
0: त्यो के प्रधानमन्त्रीसँग 10 गते प्रश्नोत्तर हुने पक्का भइसक्यो? प्रधानमन्त्री कार्यालयले पनि त्यो सुनिश्चित गराएको छ कि छैन?
3: अब त्यो विषयमा त अब सामान्य सभामुखले आएर सभालाई जानकारी गराइनै सक्नु भयो, सभालाई जानकारी गराए

0: सक्नु अगाडि आवश्यक छ भन्ने त पक्कै भएको नै हुन्छन्।
1: सांसदहरूले प्रधानमन्त्रीसँग सोध्ने प्रश्नहरू पहिले लिखित रूपमा बुझाउनु पर्ने व्यवस्था छ। यसअघि प्रधानमन्त्री बालेन्द्र शाह बालेलले प्रतिनिधि सभामा एकपटक अचानक पुगेर सांसदहरूको प्रश्नको जवाफ दिएका थिए, जसका कतिपय विषयहरू विवादित बन्न पुगेका थिए। अर्को विषय, नेपाली कांग्रेसका सभापति गगन थापाले असोजमा निर्धारित महाधिवेशनमा असन्तुष्ट पक्षलाई पनि समेट्नका निम्ति संयन्त्र बनाउनु परे पनि आफू तयार रहेको बताएका छन्। थापाले उक्त संयन्त्रको अधिकार वा प्रकृति बारे केही खुलाएका छैनन्, तर महाधिवेशन गर्ने संयन्त्र बनाउनु पर्ने माग गर्दै आएको असन्तुष्ट पक्षले पछिल्ला दिनहरूमा शेरबहादुर देवाको नेतृत्वमा महाधिवेशन आयोजना हुनुपर्ने बताउँदै आएको छ। सर्वोच्च अदालतले कांग्रेसको वैधानिकता सम्बन्धी यसअघि आफूले गरेको फैसला पुनरावलोकन गर्ने अर्थात त्यो मुद्दा फेरि शुरूबाट हेर्ने निर्णय गरेपछि कांग्रेसका दुवै पक्षबीच रस्साकसी चलिरहेको देखिन्छ। अदालतको निर्णय मान्य हुने बताएका सभापति थापाले असोज महिनामा निर्धारित महाधिवेशनका कार्यक्रम भने नरोकिने बताए, तर केही समय अझै पनि सहमतिको प्रयास गर्ने बताउँदै उनले केही विकल्पहरू पनि खुला गरे।
2: एउटा निर्वाचन समिति हुन्छ, त्यो निर्वाचन समितिमा के गर्दा र को बस्दाखेरि चाहिँ त्यो अधिवेशनमा विश्वास हुन्छ गर। अब यो सदस्यतामा केही तलमारी गर्नुभएको छ कि महामन्त्रीजीले? त्यसो भनेदेखि ल कसलाई बनाउने हो? मलाई राखेर सदस्यताको एउटा छानबिन समिति बनाऊ। अरू बाँकी रहेको चाहिँ केही संयन्त्र बनाउनु पर्ने हो, जुन संयन्त्रले चाहिँ अधिवेशनलाई सबै कुरा हेर्ने, हामी सबै तयार छौँ।
1: पूर्व सभापति शेरबहादुर देउवा पक्षले हिजो मात्रै राष्ट्रिय सम्मेलन सम्पन्न गरेको छ। थापाले देउवालाई सहयोगको निम्ति अपील गर्दै भने,
2: असोज 16 गतेको 15 महाधिवेशन छ, हामी 15 महाधिवेशनमा तपाईँलाई बकैदा सम्मानका साथ निवर्तमान सभापतिको रूपमा अतिथिको रूपमा तपाईँलाई हामी बोलाउन चाहन्छौँ, तपाईँको कुरा सुन्न चाहन्छौँ, तपाईँको शुभेच्छा लिन चाहन्छौँ, तपाईँको मार्गदर्शन लिन चाहन्छौँ।
1: कांग्रेस असन्तुष्ट पक्षको भेलाले सनातन धर्मलाई राष्ट्रिय पहिचान बनाउने निर्णय समेत गरेको छ। थापाले त्यसप्रति सांकेतिक रूपमा असन्तुष्टि प्रकट गरे, तर सबै दस्तावेजहरूबारे छलफल गर्न आफू तयार रहेको बताएका छन्। असन्तुष्ट पक्षले सनातन धर्मलाई राष्ट्रिय पहिचान बनाउने निर्णय अहिले आएर किन गर्यो? कांग्रेसको सम्मेलनमा सहभागी नेता तथा पूर्व मन्त्री शंकर भण्डारी,
3: पछिल्लो समय आजको दिनमा अब त झन् बढी राजनीतिक तहबाट नै नेपालको धर्मलाई खलल पुर्याउने अत्यन्त आपत्तिजनक कामहरू भइरहेको सन्दर्भ एकातिर भने अर्कोतिर यो विश्वको एकमात्र सनातनी मुलुक नेपाल, नेपालको अर्थतन्त्र, नेपालको कूटनीति सबै क्षेत्रको एउटा महत्वपूर्ण पक्ष पनि हो। यो कुरालाई आत्मसात गर्न ढिला भएको थियो। म सबै अरू नेताहरूलाई पनि आग्रह गर्छु, देशभन्दामाथि कुनै दल हुँदैन, दलभन्दामाथि व्यक्ति पनि हुँदैन, त्यसकारण देशलाई जोगाउनु छ, देशलाई बनाउनु छ।
4: लामो समय अब उहाँले पार्टीको नेतृत्व गर्दाखेरि पनि यो बारेमा त्यति बहसै पनि हुँदैन थियो, अहिले केले बाध्य पार्यो जस्तो लाग्छ? यो बिन्दुमा
3: देशको राष्ट्रिय एकताको धरोहरलाई हामीले आत्मसात गर्न सकेनौ, जसको परिणति दलभित्र पनि झगडा, दलहरूको बीच आपसमा पनि झगडा, नेपालको समाजमा पनि विभिन्न किसिमको विखण्डनका परिस्थिति सिर्जना, यो आदित्यतिर देश आज आक्रान्त छ। त्यसकारण एउटा बाध्यता भन्दा पनि आत्मअनुभूति भन्ने ढङ्गले बुझ्दा न्यायचित हुन्छ जस्तो लाग्छ मलाई।
4: तपाईँले निरन्तर यो मुद्दाको पैरवी गरिरहनु भएको थियो पार्टीभित्र, अब चाहिँ कसरी अघि बढ्छ कंग्रेस?
3: अब कांग्रेसलाई जोड्नु छ, एक बनाउनु छ, र कांग्रेस एक बनाएर मात्रै पर्याप्त हुन्न, वैदिक सनातन धर्म र हामी नेपालीहरूको एकताको बाटो हामीले नबनाइकन अब देशलाई अघि लान सकिन्न भन्ने कुरा विशेष गरी परिवर्तनका श्रृङ्खलादेखि आजसम्म अनुभूति गर्दा, त्यसलाई मूल्याङ्कन गर्दा त्यो कुरा पुष्टि हुन्छ कि अब देशलाई नयाँ ढङ्गले देशमा एकता चाहिन्छ, मेनुलभ चाहिन्छ, नेपाली जोडिन्छ, नेपाल बलियो हुन्छ, बलियो नेपाललाई विदेशीहरूले त्यही ढङ्गले सम्बन्ध राख्छन्, कमजोर शक्ति भएको ठाउँमा कस्तो प्रभाव पार्छन् भन्ने कुराको अनुभवको आधारमा एकता नेपालको आर्थिक, सामाजिक, कूटनीति सबै विषयमा प्रभाव पार्ने र महत्व राख्ने सनातन धर्म, यसलाई आत्मसात गर्न कसैले पनि ढिला गर्न हुँदैन। नेता भनौँदाहरूले जति छुटै ठुलो कुरा विगतमा गरे पनि विगतका हाम्रा काम कारवाही गतिविधि प्रति जनताको असन्तोष छ, जनताको असन्तोषलाई कसरी दुरुपयोग गरियो गत भादोको घटना साँची छ, यो कुरा सबैलाई महसुस गरौँ, मेरो त आग्रह छ, दायाँ कुरा होइन, सिधा देशलाई सिमा राखेर आउने पिँढीको भविष्यलाई जवाबदेही भएर अगाडि बढाउँ।
4: पूर्व सभापतिले जुन फर्किँदाखेरि यो मेलमिलापको कुरा गर्नु भएको छ नि, यो भनेको चाहिँ राजसत्तासितै मेलमिलापको कुरा हो कि अरू प्रश्न छैन? यो फेरि उहाँले खुलेर भन्नुभएको छ,
3: मैले त्यो अनुभूति गरेको छु, यो कुरा उहाँले गहिरो ढङ्गले अध्ययन गर्नुभएको छ र आफ्नो अनुभूति गर्नुभएको छ, त्यो महसुस उहाँले निश्चित रूपमा गर्नुभएको छ भन्ने कुरामा म विश्वस्त छु।
1: उनी थिए नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री शंकर भण्डारी फणीन्द्र दाहालसँग कुरा गर्दै। यसैबारे साथी फणीन्द्र दाहालले नै राजनीति शास्त्रका प्राध्यापक लोकराज बरालको प्रतिक्रिया मागेका थिए।
5: जुन नेतामा कन्फिडेन्स छैन, जसले जनतालाई विश्वास गर्न सक्दैन, अप्रिय हुन्छ भन्ने डरले सस्तो लोकप्रियताको लागि यति बेला नेपालमा चाहिँ हिन्दू राष्ट्र भन्ने राष्ट्रवादी भन्नेहरू छन् नि, दादावादीहरू, एउटा त्यो लबी हो, विदेशी लबी अहिले इन्डियामा बिजेपीको शासन भएको त्यसको पनि अलिकति इन्डारी त्यसलाई पनि क्याटर गर्छु कि त्यो इन्ट्रेस्टलाई भनेर चाहिँ गर्न खोजेको होला, बिजेपीलाई खुसी पार्न सकिन्छ भन्ने। अब आधार त केही देखिँदैन उहाँहरूको त, अरू त फेरि टेस्ट नभएको भएदेखि भोलि जनताले विश्वास गर्ला भन्नु त्यो पनि छैन, उहाँहरूको त औचित्य सकिसकेको छ।
4: अनि अब देउवा आफै हुँदाखेरि नै यो संविधान बन्यो, त्यहाँ अर्कै खालको प्रावधान छ, उनलाई अहिले चाहिँ यो विचार यस्तो राख्न केले बाध्य पार्यो जस्तो लाग्छ?
5: देउवाजीहरूको त संविधान बन्यो, पहिले इन्डियामा गएको बेलामा अब के भनेर आए, आश्वासन दिए, होइन हुन्छ हामी यसो भने, तर आएपछि उनीहरूले अलिकति त्यो ल्याङ्ग्वेज हेरे, त्यति बेला साप्ताहिक नेपाल भने त्यो देउवाले के भनेको छ भने, होइन हामीले त यसलाई अर्को यस्तो भनेको थियौँ तर बाबुरामले धर्म निर्देशकै हुनुपर्छ भनेकोले बाबुरामले भनेको छ क्या, त्यो उहाँ पहिले पनि इन्टरभ्यू दिएको छ, गर्दाखेरि सैद्धान्तिक धरातल बलियो छैन क्या नेताहरूको नेपालमा।
4: अनि अहिले विदेशबाट फर्केपछि अलिकति मेलमिलापको कुरा उहाँले नेतृत्व गरेको पक्षले गरिरहेछ, पूर्व राजासँग हो कि जस्तो तपाईँलाई लाग्छ?
5: राजासँग त भन्न मिल्दैन, अलिअलि यही अब हिन्दूको नारा दिएपछि अलिकति तिमी पनि नरम हुन्छ अलिकति,
4: सबै राज संस्थातिर चाहिँ यो रिभ्यू गर्छ जस्तो लाग्दैन तपाईँलाई यो समूहले?
5: राज संस्था तिर गरेर पनि हुँदैन, अब अहिले सन्दर्भै फरक भइसक्यो,
4: होइन अहिले सोधेको चाहिँ यो समूहले खुला पोजिसन नै अहिले जसरी हिन्दूको बारेमा आयो नि त्यस्तै भोलि राज संस्थाको पक्षमा छौ भन्न सक्छ सक्दैन?
5: राज संस्थाको सम्बन्धित कुरा गर्न सक्दैनन् भन्ने हिजो भनिसक्छु, अब घुमाउरो रूपले अब हिन्दू राष्ट्र भन्यो भने भोट चौटा आउँछ, सपोर्ट अलिकति बढ्छ भनेर लोभले गर्दा अवसर लिएको मात्रै हो, राज संस्था फर्काउने भन्ने कुरा त ठुलै कुरा हो, धेरै ठुलो परिवर्तन चाहिन्छ, राप्रपाले पनि त हिन्दू राष्ट्र त भनेकै छैन, अहिले समय उसैले गभर्मेन्ट बनाउनु पर्ने, उसैले सबै सर्वे सर्वै हुनुपर्ने त भएन त, गर्दाखेरि यसको एजेन्डा काम लाग्दैन क्या अहिलेको जमानामा।
1: राजनीति शास्त्रका प्राध्यापक लोकराज बराल। अन्तिम एउटा अन्तर्राष्ट्रिय प्रसंग, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका मध्यपूर्व सम्बन्धी विशेष दूत जारेड कुश्नरले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग भेटवार्ता गरेको प्रधानमन्त्रीका प्रवक्ताले बीबीसीलाई बताएका छन्। गाजा सम्बन्धी अमेरिकी समर्थन प्राप्त शान्ति प्रस्तावको कार्यान्वयनबारे हमाससँग दुर्लभ वार्ता गरेपछि कुश्नर आइतबार राति इजरायल पुगेका थिए। गत साता इजरायलले ट्रम्पको 15 बुँदे शान्ति योजना अस्वीकार गरेको थियो। बीबीसीका विवरणहरूमा आधारित यस सम्बन्धी रिपोर्ट बिनिता दाहालबाट।
6: शान्ति योजनामा इजरायली सेनाले गाजाबाट फिर्ता हुनुपर्ने र नयाँ नागरिक पालेस्टिनी प्रशासन अन्तर्गत गाजाको पुनर्निर्माण गरिनुपर्ने उल्लेख छ। ट्रम्पले बोर्ड अफ पीसको नेतृत्व गर्छन् जुन शुरूमा गाजामा शान्ति ल्याउने आशयले खड़ा गरिएको अन्तर्राष्ट्रिय संस्था थियो, तर पछि विश्वभरिका अन्य द्वन्द्वहरूलाई पनि समेट्ने गरी त्यसलाई विस्तार गरिएको छ। बोर्ड अफ पीसले नेतान्याहुको नयाँ मार्गचित्रप्रतिको दृढ़ अस्वीकृतिका बावजूद पनि गाजाका लागि शान्ति योजना अघि बढ़न सक्ने देखाउन चाहेको छ। हमासले चरणबद्ध रूपमा इजरायली सेना फिर्ता हुने बदलामा आफ्ना हतियार त्याग्न सहमति जनाएको छ, तर इजरायलले भने कुनै पनि इजरायली सेना फिर्ता हुनु अघि हमासले पूर्ण रूपमा निशस्त्र हुनुपर्ने अडान राखेको छ। इजरायलले हमासले त्यागेका हतियारहरू प्यालेस्टिनी प्राविधिक समितिले भण्डारण गर्नुको सट्टा नष्ट गरिनुपर्ने पनि चाहेको छ, ताकि

रेडियो अरुण अरुण 97.6 MHz हर पल तपाईं सँगै अहिले बिहानको 5:30 बज्यो। अब सुन्नुहुनेछ नेपाली खबर।

0: स्थानीय चुनावमा होमियो रासोपा सबै जिल्लामा पुग्यो सरकारी कुरियर सेवा लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले नागरिक दैनिकमा छापिएको लाखेनाथ संरक्षणमा नयाँ पुस्ता जोड्दै पोखरा शीर्षकको शुभ समाचार
1: पोखरामा लोपनमुख लाखेनाथ संरक्षणको प्रयास भएको छ। मालेपाटन ताया मचा नाच समिति पोखरा पाँचले नेवारी समुदायको अनुपम संस्कृति लाखेनाथ संरक्षणको प्रयास गरेको हो। नेवाखलह कास्कीको संरक्षणमा लाखेनाथ संरक्षण सम्वर्धन प्रवर्धन र पुस्तान्तरणको प्रयास स्वरूप शनिबार पोखरा पाँच मालेपाटन स्थित बाराही माविको खेल मैदानमा तेस्रो संस्करणको लाखेनाच प्रदर्शन दर्शन भएको छ। पोखरामा लाखेनाच लोपनमुख अवस्थामा पुगेपछि नयाँ पुस्तामा लाखेनाच प्रति आकर्षण जगाउन तीन वर्ष अघि शुरू भएको लाखेनाच प्रदर्शन यस वर्ष पनि भव्य रूपमा भएको हो, जहाँ एउटै मंचमा कास्की सहित तनहु बागलुङ र पर्वतका 20 लाखेनाच समूहले प्रस्तुति दिएको कार्यक्रम संयोजक विनय श्रेष्ठले जानकारी दिनुभयो। उहाँका अनुसार मालेपाटन ताया मचाहा समितिले नाचको शुरूआत गरेपछि नेवार कल्याण समाज पर्वत नेपाल राष्ट्रिय खड्गी समाज पोखरा दुई बागलुङको नारायण स्थान हटिया समाज पोखरा छ स्थित बैदाम नेवा खल जाल्पा देवी लेहापुच सिमलचौर पोखरा हेम्जा नेवाखला पोखरा 25 चण्डेश्वरी नेवा समाज पोखरा 14 को प्रस्तुति दिएका थिए।
2: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल, बिस्तारै यो बानी स्वभाव बन्दै बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो। अनि त महिनाभरिमा कुत्रिके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो र तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
4: ए भतिज, त एकाएक शाकाहारी भइसरे कमजोर होला है कमजोर।
5: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
4: जे पाए त्यही खालास अनि रोगले समात्ला।
5: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा राजा च्याउ आएको छ, न रोगको डर न त पैसा नै धेरै लाग्ने।
3: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
6: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसीए ग्रुटेकको उत्पादन।
4: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
7: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
0: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। विपक्षी दलको लगातारको विरोधपछि सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री वीरेन्द्र शाहलाई संसदमा उपस्थित भएर सांसदहरूले उठाएका प्रश्नको जवाब दिन रूलिङ गर्नुभएको छ। सभामुख अर्यालले प्रतिनिधि सभा नियमावलीको नियम 56 अनुरूप प्रधानमन्त्रीको कार्यक्षेत्रसँग सम्बन्धित विषयमा सांसदहरूले राखेका जिज्ञासा र प्रश्नहरूको उत्तर दिन प्रधानमन्त्रीलाई रूलिङ गर्नुभएको हो। सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख अर्यालले भन्नुभयो, प्रतिनिधि नियमावलीको नियम 56, 57, 58 र 59 भएको व्यवस्था बमोजिम माननीय सांसदहरूले उठाउनु भएको प्रश्नको जवाब दिन म प्रधानमन्त्रीज्यूलाई रूलिङ गर्दछु। नियम 56 प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरको व्यवस्था छ भने 57 देखि 59 प्रश्नको सूचना मर्यादा र उत्तर दिने प्रक्रियाबारे उल्लेख गरिएको छ। पछिल्लो समय सदनमा उठेका प्रश्नहरूको जवाब सरकारका तर्फबाट नआएको भन्दै सांसदहरूले नियमापत्ति जनाउँदै आएका थिए। सभामुखको रूलिङसँगै प्रधानमन्त्री शाहले जनताबाट निर्वाचित जनप्रतिनिधिमूलक सर्वोच्च निकाय संसदलाई नटेरेको विषय संसदीय रेकर्डमा बसेको छ। प्रतिनिधि सभा नियमावलीमा प्रधानमन्त्रीले प्रत्येक महिनाको पहिलो साता प्रतिनिधि सभामा उपस्थित भएर सांसद

0: आयोगको प्रश्नको जवाब दिनुपर्ने व्यवस्था छ। तर निर्वाचित भएदेखि अहिलेसम्म प्रतिनिधि सभा नियमावली अनुसार प्रधानमन्त्री शाहले सांसदहरूको प्रश्नको जवाब दिनुभएको छैन। प्रधानमन्त्रीले लगातार सांसदहरूको प्रश्नको व्यवस्था गरेपछि सभामुखले रूलिङ गर्नु परेको नयाँ संसदीय इतिहास कायम भएको छ। प्रधानमन्त्री शाहले आकस्मिक रूपमा 2083 जेठ 17 गते सांसदहरूलाई प्रश्न सोध्न लगाएर केही प्रश्नको जवाब दिनुभएको थियो, तर त्यो प्रश्नोत्तर प्रतिनिधि सभा नियमावली अनुसार भने भएको थिएन। त्यस्तै भदौ 10 गते प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम राखिएको छ। प्रतिनिधि सभामा आगामी भदौ 10 गते प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुने भएको छ। सभामुख डीपी अरियालले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरका लागि उक्त दिनको समय निर्धारण गर्नुभएको छ। प्रतिनिधि सभा नियमावली 2079 नियम 56 प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सम्बन्धी व्यवस्था गरिएको छ। त्यस्तै प्रतिनिधि सभाबाट खानी तथा खनिज पदार्थ विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव समेत बहुमतले स्वीकृत भएको छ। सोमबारको बैठकमा सभामुख डीपी अरियालले विधेयकलाई निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो। यसअघि 2083 साल साउन 26 गतेको बैठकमा गणपूर्वक संख्या नपुगेका कारण विधेयकमाथि निर्णय हुन बाँकी रहेको थियो। प्रतिनिधि सभामा विपक्षी दलका सांसदहरूले 78 दिनदेखि गर्दै आएको विरोध हटेको छ। सांसदहरूले उठाएका प्रश्नको जवाब दिन र प्रतिनिधि सभा नियमावली अनुसार प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सारिक हुन सभामुखले प्रधानमन्त्रीलाई रूलिङ गरेसँगै विपक्षी दलका सांसदहरू विरोधको शैलीबाट पछि हटेका हुन्। सोमबार प्रतिनिधि सभाको बैठक शुरू भए लगत्तै विगतका बैठकहरूमा जस्तै विपक्षी दलका सांसदहरू विरोधमा उत्रिएका थिए। प्रधानमन्त्री बालेन्द्र शाहलाई संसदमा उठेका प्रश्नको जवाब दिन रूलिङ गरेको विषयलाई लिएर नेकपा एमाले सभामुख डीपी अरियाललाई धन्यवाद समेत दिएको छ। 78 दिनदेखि जारी अवरोध हटाएपछि सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै नेकपा एमालेको संसदीय दलकी उपनेता पद्मा अरियालले भनेकी छन्, सर्वप्रथम सभामुख महोदयलाई धन्यवाद छ। लामो समयदेखि यो संसदमा एउटै विषयमा प्रतिपक्षीहरूले जवाब खोजिरहनु भएको थियो, त्यो जवाबको सुनिश्चित सहित आज जुन रूलिङ भएको छ म फेरि पनि धन्यवाद भन्न चाहन्छु उनले भनेकी छन्। त्यस्तै सीमा विवाद सम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन विपक्षी दलहरूले राखेको माग भने सभामुखले अझै पूरा गर्नुभएको छैन। रूलिङ अनुसार प्रधानमन्त्रीको जवाबपछि मात्र रेकर्डबाट हटाउने विषयमा सभामुखले निर्णय लिन सक्ने बताइएको छ। 17 जेठमा प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा सांसदहरूका मौखिक प्रश्नको जवाब दिने क्रममा नेपालले पनि भारतको भूमि मिचेको भनेर अभिव्यक्ति दिनुभएको थियो। प्रधानमन्त्रीको उक्त अभिव्यक्ति संसदीय रेकर्डबाट हटाउन माग विपक्षी दलका सांसदहरूले गर्दै आएका छन्। प्रधानमन्त्रीले संसदलाई उपेक्षा गरेको विषय संसदीय रेकर्डमा सदनमा उपस्थित भएर जवाब दिन सभामुखको रूलिङ शीर्षकमा आजको हिमालय टाइम्समा यो खबर छापिएको छ।
1: प्रदेश सत्ता समीकरण, कतै सरकार विस्तार कतै बन्दै शीर्षकमा नागरिक दैनिकमा खबर छ। केन्द्रमा नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपा बीच प्रदेशमा सत्ता सहकार्य सहमति भएसँगै त्यसको प्रभाव देखिन थालेको छ। कुनै प्रदेशमा गठबन्धन फेरिए मन्त्री परिषद फेरिएर मन्त्री परिषद विस्तार भएको छ भने कुनैमा मुख्यमन्त्रीले राजीनामा दिएपछि नयाँ सरकार गठन प्रक्रिया शुरू भएको छ। कुनै प्रदेशमा विश्वासको मत लिएर सरकार विस्तारको बाटो खोलिएको छ। एमाले नेपाली कंग्रेससँगको सत्ता सहकार्य तोड्दै नेकपासँग सहकार्य अघि बढ़ाएपछि कोशीमा मन्त्री परिषद हेरफेर भएको छ। नेकपा सरकारमा सहभागी भएसँगै मन्त्री परिषद विस्तार भएको हो। बागमती प्रदेश सरकार प्रमुख मुख्यमन्त्री इन्द्र बानियाले सोमबार पदबाट राजीनामा दिएका छन्। उनको राजीनामासँगै नयाँ सरकार गठन प्रक्रिया शुरू भएको छ। लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्रीले विश्वासको मत लिएका छन्। कोशीमा सरकार विस्तार, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीकै नेतृत्वमा 11 सदस्यीय मन्त्रीमण्डल विस्तार भएको छ। कंग्रेसका मन्त्रीहरूले राजीनामा दिएपछि मुख्यमन्त्री कार्कीको सिफारिशमा प्रदेश प्रमुख परशुराम खापुङले सोमबार 4 मन्त्री र 1 राज्यमान मन्त्री नियुक्त गरेका थिए। नेकपाबाट सरकारमा सहभागी 4 मन्त्रीलाई प्रदेश प्रमुख खापुङले र राज्यमन्त्रीलाई मुख्यमन्त्री कार्कीले शपथ ग्रहण गराएका थिए। सरकारमा नेकपाबाट पर्यटन, वन तथा वातावरण मन्त्री खेनोलङ्वा लिम्बु, भौतिक पूर्वाधार मन्त्री जीवन आचार्य, आन्तरिक मामिला तथा कानून मन्त्री गम्बु शेर्पा, सामाजिक विकास मन्त्री गीता तिन्सिना भएका छन्। त्यस्तै सपना दर्जी भौतिक पूर्वाधार राज्य मन्त्री भएकी छन्। एमालेबाट सरकारमा रहेका 2 मन्त्री र 1 राज्यमन्त्रीको जिम्मेवारी हेरफेर भएको छ।
0: नेपाली कांग्रेसको 15 महाधिवेशन तोकिएकै समयमा हुने भएको छ। पार्टीको केन्द्रीय समिति बैठकमा बोल्दै सभापति गगन कुमार थापाले महाधिवेशन तोकिएकै समयमा हुने बताउनु भएको हो। महाधिवेशनको मिति तय भइसकेको र अब यसमा कुनै पनि बहानाबाजी नचल्ने उहाँको भनाइरहेको छ। त्यस्तै असोज 16 गते किन्तु परन्तु महाधिवेशन शुरू हुन्छ। यो तिथि अब कुनै पनि हालतमा तलमाथि हुँदैन, उहाँले भन्नुभयो। मंगलबारबाटै अधिवेशनको प्रक्रिया प्रारम्भ हुन्छ। पार्टीका सबै तहका नेता कार्यकर्तालाई अधिवेशनको तयारीमा लाग्न समेत उहाँले निर्देशन दिनुभयो। अब विशेष र नव विशेष भनेर वर्गीकरण गर्न नहुने समेत उहाँले बताउनु भएको छ। त्यस्तै कांग्रेसको आगामी 15 महाधिवेशन मा पार्टी सभापति गगन थापाले देश लोकतन्त्र र कांग्रेस शीर्षकमा विशेष राजनीतिक प्रस्ताव पेश गर्नुहुने भएको छ। बैठकले गरेको निर्णय अनुसार अबको दशकका लागि कांग्रेसको कार्यदिशा र मुलुकको राजनीतिक अवस्थालाई समेटेर सभापतिले उक्त प्रस्ताव तयार पार्नेछन्। देश लोकतन्त्र र कांग्रेस अबको दशक नामक दिएको सो प्रस्तावले 15 महाधिवेशनमा पार्टीको मुख्य राजनीतिक मार्गचित्र तय गर्ने सभापति थापाको भनाइरहेको छ। त्यस्तै कांग्रेस पूर्व महामन्त्री तथा इतर समूहको राष्ट्रिय भेला सम्मेलनका संयोजक डाक्टर शासाङ कोइरालाले गगन थापालाई नै सभापति मान्न आफूहरू तयार रहेको बताउनु भएको छ। तर पार्टीका वरिष्ठ नेताहरूलाई पनि समेट्नुपर्ने उहाँको भनाइ छ। सोमबार चुनदेवी स्थित सम्पर्क कार्यालयमा संचारकर्मीसँग कुरा गर्दै उहाँले केही पनि नमान्ने भए त केही नहुने बताउनुभयो। त्यस्तै कांग्रेस महामन्त्री प्रदीप पौडेलले पूर्व सभापति शेरबहादुर देउवाले राजनीतिक उचाइ लिने अवसर गुमाएको बताउनु भएको छ। सानेपामा केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उहाँले देउवा वा जैले गुटको नेता मात्रै बनेको बताउनुभयो। कांग्रेस सभापति थापाले पूर्व सभापति शेरबहादुर देउवालाई उहाँ निकटकै नेताले पटक पटक डुबाएको बताउनु भएको छ। चुनावमा टिकट दिँदा समेत सभापतिलाई नदिए लड्दैनौ भनेर कोही नआएको उहाँले बताउनुभयो। सभापति देउवालाई आफ्नै निकटस्थहरूबाट सतर्क रहन समेत उहाँले चेतावनी दिनुभयो। देउवा दाई सभापतिको नेम प्लेट राखिदिएका छन्।

0: यसमा मेरो केही गुना
1: निर्वाचनलाई केन्द्रित गरेर उम्मेद्वार क्लब खोलेको छ। यो भनेको देशभरका 35,501 जना भन्दा बढ़ी स्थानीय तहका उम्मेद्वार छान्ने क्लब हो। सोमबार उम्मेद्वार क्लबको घोषणा गर्दै रासोपा सभापति रवि लामिछानेले भनेका छन् गाउँपालिकाका अध्यक्ष उपाध्यक्ष र गाउँपालिका अन्तर्गत वड़ाका अध्यक्ष लगायत जति पनि राजनीतिक पद छन् त्यसका लागि औपचारिक रूपमा आवेदन खुल्ला गरेका छौं। अब उम्मेद्वारी दिनेले पार्टीको क्याण्डिडेट क्लबमा आवेदन दिन सक्नुपर्नेछ। अर्थात यो स्थानीय तहका उम्मेद्वार केन्द्रित हुनेछ। पालिका तहमा उम्मेद्वार हुन इच्छुकले उम्मेद्वार क्लबमा नाम दर्ता गर्नेछन्। वडा अध्यक्ष पालिका प्रमुख कार्यकारी पद हुन्। 2080 साल मंगिर 11 13 गतेसम्म महोत्तरीमा भएको केन्द्रीय र संसदीय दलको बैठकमा पार्टी सभापति रवि लामिछानेले नै उम्मेद्वार क्लबको अवधारणा अगाडि सारेका थिए। मतदाताको विवरण अध्यावधिक गरिँदै यसँगै खबर छ प्रमुख सत्तारूढ़ दल रासोपा स्थानीय तहको चुनावको तयारीमा लागिरहँदा निर्वाचन आयोगले पनि यस सम्बन्धी गतिविधि अगाडि बढ़ाएको छ। यस अन्तर्गत मतदाताको विवरण अध्यावधिक गरिँदैछ। निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायण प्रसाद भट्टराईले विज्ञप्ति निकालेर मतदाता नामावलीलाई शुद्ध अध्यावधिक विश्वसनीय तथा वस्तुगत बनाउन नियमित रूपमा मतदाता नामावली अध्यावधिक गर्ने भनेका हुन्। स्थानीय चुनावमा होमियो रासोपा शीर्षकमा मध्याह राष्ट्रिय दैनिकमा यो खबर छापिएको छ।
0: मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल एमसीए नेपालले अमेरिकी सहयोगमा संचालित मिलेनियम च्यालेन्ज कोअपरेशन एमसीसी परियोजनाको एक वर्ष म्याद थप गर्न अनुरोध सहित पठाएको प्रस्ताव 3 महिनादेखि अर्थ मन्त्रालयमै थन्किएको छ। एमसीए नेपाल अमेरिकी सहयोगमा संचालित एमसीसी परियोजना कार्यान्वयन निकाय हो। अर्थले आवश्यक निर्णय नलिएका कारण उक्त प्रस्ताव अमेरिकाको वाशिङटन डीसी स्थित एमसीसी मुख्यालयसम्म अझै पुगेको छैन।